0: गर्नुपर्ने पांसदाले स्वकीय सचिव नियुक्त गर्ने बाटो खोल्यो। प्रधानमन्त्री वालेन्द्र शाहले पूँजी बजारका समस्या समाधान गर्ने प्रतिबद्धता, बजेट कार्यान्वयनका लागि समयबद्ध काम गर्न सम्बन्धित पदाधिकारी र सचिवहरूलाई निर्देशन। कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्य सचिव कार्कीले हस्ताक्षर गर्नुभएको 22 बुधे निर्णयमा आन्तरिक विवाद समाधान हुन नसक्दा नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष झन तीव्र भन्दै मार्चमा निस्किएका कक्रोच अघि बढ़ेसँगै भारतीय प्रधानमन्त्री मोदी संसद भवन दिल्लीमा सुरक्षा व्यवस्थामा कडाई। हवस्त यिनै खबरहरूसँगै बिहान 5:25 बजेको ढोरबारा हाइलाइट सकिएको छ। 7 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनाव विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: हजुर, दान गरौ।
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
5: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
4: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
6: फुक्कै खाए साह्रै मिठो, पकाए त अच्वाकै, एक पाकेटले पेट भरि नि के हो भन अपवाकै।
7: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279
1: 103.8 अन्तर्मनको आवाज
2: दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल साउन 5 गते मंगलबार, असार शुक्ल पक्षको अष्टमी तिथि, सन् 2026 जुलाई 21 तारीख। कार्यक्रममा सबैभन्दा पहिला तपाईँको आजको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि। आजको तपाईँको दिन राम्रो रहेको छैन, मनमा असन्तुष्टि बढ्नेछ, कुटुम्बसँगको सम्बन्धमा खटपट बढ्नेछ, राजनैतिक क्षेत्रमा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ, विदेशमा गरेको लगानीबाट नाफा आर्जन हुनेछ, परिवारको साथ मिल्नेछ। वृष राशि। तपाईँको आजको दिन राम्रो रहेको छ, व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ, दाम्पत्य जीवन सुखमय बित्नेछ, स्वास्थ्य र शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ, प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ। मिथुन राशि। तपाईँको पनि आजको दिन राम्रो रहनेछ, बोलीको प्रभावले राम्रो काम बन्नेछ, यात्रा सुखद बन्नेछ, खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ, राजनीतिक क्षेत्रमा समय र ऊर्जा खर्च नगर्नु राम्रो हुनेछ। कर्कट राशि। तपाईँको आजको दिन राम्रो रहनेछ, व्यापारमा फाइदा हुनेछ, खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुने जोखिम रहेको छ, ठूला व्यक्तिसँगको परामर्शले काम सहज बन्नेछ। सिंह राशि। शिक्षाको लगानीमा प्रतिफल देखिनेछ, ठूला व्यक्तिको सुझावमा नयाँ योजना बन्नेछ, धार्मिक कार्यमा सहभागी भएर दिनको शुरूआत गरेमा सफलता मिल्नेछ। कन्या राशि। तपाईँको आजको दिन राम्रो रहनेछ, आफन्तसँग भेट हुनेछ, परिवारको साथ र सहयोग मिल्नेछ, कामको बोझ थपिनेछ, राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ, प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। तुला राशि। तपाईँको आजको दिन सामान्य रहनेछ, साथीले नै विरोध गरेको सुन्नुपर्ने हुन सक्छ, लगानीका क्षेत्रमा अवरोध हुने जोखिम छ, आफन्तले भन्दा घर बाहिरको व्यक्तिको सहयोग महत्वपूर्ण बन्नेछ। वृश्चिक राशि। तपाईँको आजको दिन राम्रो रहेको छ, जागिरमा बढुवा हुनेछ, शिक्षामा गरेको मेहनतको फल प्राप्त हुनेछ, साथीको साथ मिल्नेछ, विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। धनु राशि। तपाईँको आजको दिन शुभ रहनेछ, ठूलो काम गर्नु राम्रो हुनेछ, स्वास्थ्यले साथ दिँदा मनमा खुशी बढ्नेछ, दान गरेर दिनको शुरूआत गरेमा मन शान्त बन्नेछ। मकर राशि। तपाईँको आजको दिन राम्रो रहनेछ, राजनीतिक क्षेत्रमा साथीको साथ र सहयोग प्राप्त हुनेछ, परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ, शिक्षाको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। कुम्भ राशि। तपाईँको आजको दिन सामान्य रहनेछ, अनावश्यक यात्रामा समय र खर्च बढ्नेछ, खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ, रोग बढ्नेछ, शिक्षामा गरेको प्रयास सफल बन्नेछ, धार्मिक व्यक्तित्वसँगको भेटले मन शान्त बन्नेछ। अन्तिममा मीन राशि। तपाईँको आजको दिन सामान्य रहनेछ, सानो कुराले झर्को बढ्नेछ, व्यापारमा साझेदारी गरेको भए नाफा हुनेछ, शिक्षाको क्षेत्रमा प्रगति हुनेछ, धार्मिक कार्यमा सहभागी भएर गरेको काम सफल बन्नेछ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौं। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी।
3: हजुर, घर निर्माण, बाटो नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856283073।
2: प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9860026925।
5: एक सय 3.8 अन्तर्मनको आवाज।
6: स्टुडियो टाइम अहिले बिहानको 6 बज्यो।
7: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
8: यो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
9: आज 2083 साल साउन 5 गते मंगलबार, सन 2026 जुलाई 21 तारीक असार शुक्ल पक्षको सप्तमी तिथि।
10: काया कैरनका साथमा
9: किसान पाइप प्रोडक्ट्स प्राली,
10: राष्ट्रको शान किसान,
9: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
8: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
9: देशभर 73% भन्दा धेरै धान रोपाई, सुदूरपश्चिममा सबैभन्दा धेरै 90% मल किन्न गएका किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा।
8: गएको आर्थिक वर्ष निजामती सेवामा 3,000 पद रिक्त, राजीनामा दिने बढे, यो वर्ष नयाँ पद पूर्ति नगर्ने सरकारको योजना, लोकसेवाको तयारी गरिरहेकाहरू चिन्तामा।
9: सीप र बजार बीचको खाडलले बेरोजगारीको समस्या बढ्दो, उद्योगी संघ साझेदारी भए रोजगारी सुनिश्चित हुने विज्ञको भनाई।
11: विभिन्न उद्योग व्यवसायहरूको संघ संस्था हुन्छ नि, त्यो संघहरूसँग पार्टनरसिप गरेर तपाईँहरू तालिम दिनुहोस्, त्यसको 100% रिजल्ट आउँछ।
8: वार्ताका लागि मध्यस्थकर्ता मार्फत कूटनैतिक पहल भइरहेको इरानको दावी, जुन 18 शान्ति सम्झौतालाई पूर्ण रूपमा पालना गर्न अमेरिकालाई आग्रह।
9: र विश्वकप क्रिकेट लीग 2 श्रृंखलामा नेपालले आज नामिबियासँग खेल्दै। एनबीएल सर्वसुलभ आवास कर्जा
12: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
13: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
12: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा,
13: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
12: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
13: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
13: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
12: शर्तहरू लागू हुनेछन्।
14: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कानूनको स्नातक तह BA LLBमा भर्ना खोल्यो। शैक्षिक सत्र 2083 को लागि श्री कलेज अफ टेक्नोलॉजी को भगिनी संस्था श्री कलेज अफ लॉ मा 5 वर्षे कानून विषय BA LLB मा भर्ना खुल्यो। कुनै पनि शैक्षिक संकायबाट प्लस 2 पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ लॉ भरतपुर 12 गोन्द्रेङ चितवन। फोन नम्बर 056-420-064 98-46-35-54-91 97-67-96-70-00। पहिलो भर्ना हुने 15 जनालाई विशेष छूटको व्यवस्था रहेको छ।
2: काया खैरनमा अब खबरको सिलसिला शुरूमा देशभरको धान रोपाई अवस्था र पछिल्लो मौसमी जानकारी बारेको खबर। देशभर अहिलेसम्म 73.61% रोपाई सकिएको छ। हिजो साउन 4 10,11,302 हेक्टरमा रोपाई भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागको तथ्याङ्क छ। प्रदेशगत रूपमा सबैभन्दा धेरै रोपाई सुदूरपश्चिममा भएको छ। सुदूरपश्चिम प्रदेशमा 90.67% रोपाई सकिएको छ। त्यसपछि लुम्बिनीमा 80.65%, गण्डकीमा 78.36%, बागमतीमा 77.33%, कर्णालीमा 77.05% र मधेसमा झण्डै 58% धान रोपाई भएको छ। कोशीमा भने 73.94% रोपाई सकिएको कृषि विभागको तथ्याङ्क छ। गएको वर्ष साउन 4 72.14% क्षेत्रफलमा धान रोपाई भएको थियो। विगतका वर्षको तुलनामा यस वर्ष मनसून सरदरभन्दा 6 दिन ढिलो भित्रिएको थियो। नेपालमा सामान्यतया मनसून जून 13 प्रवेश गर्ने भए पनि यस वर्ष जून 19 मात्रै भित्रिएकोले समयमै रोपाई हुन नसक्ने अनुमान थियो। तर गएको वर्षकै तुलनामा यस वर्ष पनि रोपाई भइरहेको तथ्याङ्कले देखाउँछ। तर कतिपय ठाउँमा पर्याप्त पानी नपरेका कारण रोपाई नभएको किसानको गुनासो छ। लामो समयदेखि परेको खडेरीले खोला आसपासका मुहान सुकेका र पर्याप्त वर्षा नभएकोले समयमै रोपाई गर्न नपाएको सल्यानको वनगाड कुपिण्डे नगरपालिकाका किसान कीर्ति बहादुर राहनाले बताउनु भएको छ। देशभरको रोपाई अवस्था बारेको खबर आजको कान्तिपुर दैनिक र गोर्खापत्र दैनिकले छापेका छन्। यसैबीच गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। बागमती र कोशी प्रदेशका थोरै ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमतीको मकवानपुर कोशीको झापामा ठूलो पानी परेको हो। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा भयो। आज कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि पनि मधेस र सुदूरपश्चिम प्रदेशको बाहेक पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। भोलिदेखि पानी पर्ने क्रम कम हुँदै जाने अनुमान छ। विभागका वरिष्ठ मौसमविद मिनकुमार अर्यालले आज देशका विभिन्न ठाउँमा वर्षा भए पनि भोलिदेखि क्रमशः कम हुँदै जाने बताउनु भएको छ। यसैबीच चितवन र धादिङका विभिन्न खण्डमा हिजो दिउँसो सड़क खुलेपछि दुईतर्फी नै गाड़ी निर्वाध रूपमा सञ्चालन भइरहेका छन्। सड़कमा अवरोध नरहेको चितवन प्रहरीले जनाएको छ।
3: विगतका वर्ष झैं हुन्थ्यो भने यति बेला बलरा नगरपालिका 5 सर्लाहीका 55-वर्षीय सुरेश प्रसाद सिंह र 60-वर्षीय नागेन्द्र प्रसाद सिंहले 2.5 बिघा खेतमा रोपाई सकिसक्नुहुन्थ्यो। यसपालि खेत बाँझो मात्र छैन। यी दुवै किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा हुनुहुन्छ। सरकारले मल दिन नसकेपछि भारतीय सीमावर्ती बजार सोनवर्षाबाट खरिद गरेर ल्याएको 2 बोरा यूरिया र 6 बोरा डीएपी सहित दुवैलाई पक्राउ गरिएको थियो। रोपाई अघि उनीहरू मलको जोहो गर्न विगतका वर्ष चाहिँ सीमावर्ती बजार सोनवर्षा पुगेका थिए। तर साइकलमा राखेर ल्याउँदै गर्दा असार 17 भारतीय कृषि विभाग र सशस्त्र प्रहरी बल एसएसबीको संयुक्त टोलीबाट मल तस्करी गरेको आरोपमा पक्राउ परेका छन्। पक्राउ परेपछि दुवैजनालाई शुरूमा सोनवर्षा थानामा राखियो। त्यसपछि सीतामढ़ी जिल्लाको डुमराको कारागार पठाइएको छ। मुद्दामा थप सुनवाई हुन भने सकेको छैन। थुनामा रहेका नागेन्द्रका ज्वाई प्रवीण सिंहका अनुसार डुमराको स्थानीय अदालतले असार 25 सोनवर्षा प्रहरीबाट घटनाको विवरण सहित कागजात मगाएको छ। अहिलेसम्म दुवैजनाको बेल धरौटी हुन सकेको छैन। मल किन्न गएका किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा शीर्षकको खबर कान्तिपुरमा छ।
2: गएको आर्थिक वर्षमा निजामती सेवातर्फ झण्डै 3,000 पद रिक्त भएका छन्। राष्ट्रिय निजामती किताबखानाको तथ्याङ्क अनुसार अनिवार्य अवकाश र कर्मचारीले राजीनामा दिँदा पद रिक्त भएका हुन्। गएको आर्थिक वर्षमा 2,211 जना कर्मचारीले अनिवार्य अवकाश पाएका छन् भने 718 जनाले राजीनामा दिएका छन्। राजीनामा दिने कर्मचारीको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा केही धेरै देखिएको छ। 81-82 राजीनामा दिनेको संख्या 611 थियो। आर्थिक वर्ष 82-83 को एक वर्षमा राजीनामा दिएका कुल कर्मचारीको झण्डै 1/3 असारमा राजीनामा दिएका छन्। गएको असारमा विभिन्न दर्जाका 225 जना कर्मचारीले राजीनामा दिएका छन्। त्यसै महिना 222 जना कर्मचारीले अनिवार्य अवकाश पाएका छन्। किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेल पछिल्लो महिना कर्मचारीले राजीनामा दिने क्रम बढ़ेको बताउनुहुन्छ। यो खबर कान्तिपुर दैनिकमा छ। यसैबीच यो वर्ष भने अवकाशका पदमा सकेसम्म नयाँ पदपूर्तिको माग नगर्ने सरकारको योजना छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो बसेको सचिव स्तरीय बैठकले हाल सरकारका विभिन्न दरबन्दी घटेकाले फाजिलमा पर्ने कर्मचारी व्यवस्थापन नै चुनौतीपूर्ण भएको भन्दै पदपूर्तिका लागि नयाँ माग नगर्ने निर्णय गरेको हो। सरकारका सम्बन्धित मन्त्रालय वा कार्यालयलाई पदपूर्ति आवश्यक परे ती निकायले नै लोकसेवामा माग गर्ने अभ्यास छ, तर सचिव स्तरीय बैठकले यस्तो अधिकार पनि अब प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको अधीनमा रहने निर्णय गरेको छ। वार्षिक 3,000 पदपूर्तिका लागि 4.5 लाख युवाले लोकसेवाको तयारी गर्ने गरेका छन्। पदपूर्ति नहुने अवस्थामा उनीहरू चिन्तामा परेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा बेरोजगारीको समस्या र उद्योगीसँग साझेदारी गर्नुपर्ने विषयको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
5: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
7: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
10: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
11: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
10: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
12: आज पनि भाटड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
13: कि? बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
12: नरिसौ न त, लो बरु हिँड्न, कहाँबाट ल्याउने हो?
13: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
14: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
15: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 98560-83507। कविता श्रेष्ठ, सम्पर्क 0564-14-055 र 98466-18-817।
5: 788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
16: हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
17: हिमस्टार फर अ कम्प्लिट होम।
16: बेटर अप्लायन्सेस का एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले देशभर 73% भन्दा धेरै धान रोपाई, सुदूरपश्चिममा सबैभन्दा धेरै 90% मल किन्न गएका किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा, गैराती काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा, गएको आर्थिक वर्ष निजामती सेवामा 3,000 पद रिक्त, राजीनामा दिने बढे, यो वर्ष नयाँ पदपूर्ति नगर्ने सरकारको योजना, लोकसेवाको तयारी गरिरहेकाहरू चिन्तामा लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग, अहिले पनि बेरोजगारी सबैभन्दा जटिल आर्थिक र सामाजिक चुनौतीका रूपमा रहेको छ। हरेक वर्ष हजारौं युवा रोजगारीको खोजीमा विदेशीन बाध्य छन् भने अर्कोतर्फ स्वदेशमै उद्योग व्यवसायले आवश्यक जनशक्ति पाउन नसकेको गुनासो पनि उत्तिकै सुनिन्छ। यसले हाम्रो श्रम बजार, सिप विकास र रोजगार नीति बीचको असन्तुलनलाई स्पष्ट रूपमा देखाउँछ। देशभरका 753 पालिकाले सिपमूलक तालिम, स्वरोजगार र साना उद्यम प्रवर्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्, तर यी कार्यक्रमले सोचे जस्तो दिगो रोजगारी सृजना गर्न भने सकेका छैनन्। अहिलेको रोजगारीको अवस्था र समस्याबारे साथी महेश गेवालीले नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा कृषि उद्यमी सुनिता नेमाफुकीसँग कुराकानी गर्नुभएको छ।
18: कहिलेकाहीँ भन्ने छ नि त, एकजना बुवा वा आमा दिउँसभरि खेताला खोजिराखेको हुन्छ होइन, छोरा वा छोरी चाहिँ यता सहरमा दिउँसभरि जब खोजिराखेको हुन्छ कि, दुवैको मिलन बिन्दु मात्र नभएको हो। त्यसकारण अब बेरोजगारै हुनुहुन्छ कतिजना, तर हामीले सिपयुक्त मान्छेहरू पाइराखेका छैनौँ। काम चाहिँ छ, अब जस्तै मान्छेले भन्छ राम्रो चाहिँ मान्छे पाइएन भनिरहेछ, तर किन बेरोजगारी भयो भन्ने समस्या चाहिँ छ, र त्यो समस्याको जरो के हो त भन्ने कुराहरू चाहिँ हामीले खोज्नु छ।
19: यो समस्याको पाटो त हामीले पहिलेदेखि नै कुराकानी गर्दै आएका थियौँ, किन समाधान नभएको हो त अहिलेसम्म?
18: अब यस्तो 3 लेभलको गभर्मेन्टले ट्रेनिङ दिन्छ, यस्तो खाले ट्रेनिङ चाहिन्छ भन्ने एउटा रिसर्च गरिदिने इन्स्टिच्युट हामीसँग छैन। कृषिको हाम्रो हरेक प्रदेशमा तालिम केन्द्र छ, हरेक फार्मको आफ्नो तालिम केन्द्र छ, यति धेरै तालिम केन्द्र कुराहरू छ, तिनीहरूको होस्टेल सहितको छ, तर वर्षभरिमा जब 2 तालिम हुन्छ तपाईँ सोच्नुहोस् त कति कस्ट बढिराखेको छ। पालिकाले गर्ने अरू गर्ने सारा तालिमहरू त्यहीँ गरिदिएको भए त त्यसको युज हुन्थ्यो नि, हेरै पछि फरक फरक छ, अनि 2 दिने 1 दिने 3 दिने 4 दिने 5 दिने छ। यसको समाधान के हो भने भनेदेखि मैले चाहिँ यो प्रदेश सरकारकै त्यस्तै तालिम केन्द्रहरू जुन जुन छ नि, त्यो तालिम केन्द्रहरूलाई चाहिँ एक्टिभ गरेर तालिम बनाउने कुरा गर्ने सबै कुरा सबैजनाको तालिम चाहिँ त्यहाँ गर्नु पर्यो। एक दोस्रो तालिम चाहिँ स्किलयुक्त हुनु पर्यो, किनभने त्यहाँदेखि त्यो लास्ट इयरको पनि यत्रो न्युजमा आएको थियो, 13 अर्ब रुपियाँ तालिमको लागि खर्च भयो भनेर आएको थियो अरे, र भए भरकोलाई चाहिने तालिमहरू चाहिँ हामीले त्यहाँ गर्ने के हुन्छ भने इन्फ्रास्ट्रक्चरको म्याक्सिमम युज हुन्छ। जस्तै अचार बनाउने तालिम भन्छन्, त्यो तालिम दिनलाई भनेर उसले के गर्छ, एप्रोन किन्छ, पन्जा किन्छ, ग्यास किन्छ, भाँडाकुँडा किन्छ, कि तालिम भन्दा तालिमको खर्च बढी भयो नि त। दोस्रो पटकदेखि त्यो स्टोप कहाँ गयो त्यो कुरा छैन, तर एकै ठाउँमा त्यो तालिम सेन्टरमा त्यो इन्फ्रास्ट्रक्चर तपाईँले डेभलप गरेर सबै कुरा गर्नुभयो भने तालिम 2 महिना 3 महिनापछि जतिले लिन गए पनि कुरा गरे पनि त्यसको रियुज गर्नु पाइयो नि त।
19: तालिम आवश्यकता भन्दा पनि बजारले के खोजेको छ, बजारसँग आय आर्जनको बाटो जोडिदिनु भन्दा पनि भत्ता खाने तरिकाले एउटै मान्छे दोहोरिएको छ, तेरिएको छ, उस्तै पर्यो भने सबै आउने जति कार्यक्रममा सहभागी भइरहेको छ, त्यस्तो तरिकाले तालिमहरू भइरहेछ नि।
18: यो एनजिओहरूको तालिमले सबभन्दा बढी बिगारेको छ। हामी निजी क्षेत्रले केही तालिम दिनु भने भत्ता आउँछ भनेर फर्स्ट त्यो मान्छेलाई स्क्रिनिङ गर्नुपर्छ नि, त्यो मान्छे तालिम लिनु अगाडि ऊ के चाहन्छ, केमा उपयुक्त छ, कस्तो हो, त्यो स्क्रिनिङको कुनै पनि कुराहरू छैन।
19: पालिकाहरूले चाहिँ जति तालिम दिनुहुन्छ त्यति तालिम दिएका सबैलाई चाहिँ तपाईँले भने अनुसारको उद्यमशीलता आय आर्जनसँग जोडिनुको लागि त्यो 100% नतिजा निकाल्ने गरी कसरी यो अवसर सृजना गर्न सक्छ?
18: एसोसिएसनहरू छन् नि जसले व्यवसायीहरूको संस्थागत गरेर काम गरेको छ, त्यो भनेको ठूलो औद्योगिक क्षेत्र हो कि, तिनलाई थाहा छ कस्तो चाहिन्छ, उहाँहरूसँग कोअपरेसन गरेर ट्रेनिङ गराउनु भयो भने उहाँहरूले नि त्यो मान्छेहरूलाई कि त स्वरोजगार बनाइदिनुहुन्छ कि नभए आफ्नो इन्डस्ट्रीमा ल्याउनुहुन्छ कि। यदि यो ट्रेनिङको बजेटलाई इफेक्टिभली युज गरेर भोलि रिजल्ट देखाउने हो भने विभिन्न उद्योग व्यवसायहरूको संघ संस्था हुन्छ नि, स्पेसली वस्तुगतहरू जस्तै चियाको आफ्नै संघ छ, अडुवाको छ, बेसारको छ, त्यो संघहरूसँग पार्टनरसिप गरेर तपाईँहरू तालिम दिनुहोस्, त्यसको 100% रिजल्ट आउँछ।
2: नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा कृषि उद्यमी सुनिता नेमाफुकीसँग पालिकामा रोजगार सिर्जना, उद्यमशीलताको अवस्था, निजी क्षेत्रको भूमिका र दीर्घकालीन समाधानका सम्भावना बारेको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। यसैबीच भारतको कोलकाता बन्दरगाहबाट पहिलो पटक औपचारिक रूपमा संचालनमा आएको मालवाहक रेल विराटनगर आइपुगेको छ। तेस्रो देशबाट आयात गरिएको औद्योगिक कच्चा पदार्थ तोरी बोकेर कोलकाता बन्दर गाहबाट अस्ति शुक्रबार हिँडेको कार्गो रेल हिजो दिउँसो 1 बजे विराटनगर भन्सारमा आइपुगेको हो। सुनसरी मोरङ औद्योगिक करिडोरमा रहेको स्वस्तिक आयल इण्डस्ट्रीजका लागि तेस्रो देशबाट आयात गरिएको सामग्री लोड गरिएको कन्टेनर विराटनगर भेडियारी स्थित संयुक्त भन्सार जाँच चौकी यार्ड स्टेशनमा आइपुगेको हो। कोलकाताबाट विराटनगरसम्म पहिलो पटक औपचारिक रूपमा कार्गो रेल आएपछि उद्योगीले यो सेवाले निरन्तरता पाउनुपर्ने बताएका छन्। आजका पत्र पत्रिकामा खबर छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
20: कान्छे, भोलि घर पूजा गर्नुपर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
21: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
20: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
21: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
10: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
20: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
10: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846133101 र 9846863522।
22: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
23: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
24: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
25: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 9811756606।
26: अनुरोध।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। पछिल्लो समय नेपालमा बनेको अचार विभिन्न देशमा पुग्न थालेको छ। चालू आर्थिक वर्षको 11 महिनामा मात्र 21,16,98,000 रूपियाँ बराबरको अचार निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ। यस वर्ष इटली, अस्ट्रेलिया, बेलायत, क्यानाडा, जापान, कोरिया, अमेरिका, बेल्जियम, मौरिसस, डेनमार्क, यूएई, मलेसिया र भारतमा अचार निर्यात भएको विभागले जनाएको छ। पछिल्ला 11 महिनामा सबैभन्दा बढ़ी इटलीमा 3,73,87,000 रूपियाँको अचार निर्यात भएको छ। अस्ट्रेलियामा 3,64,89,000 र बेलायतमा 3,61,00,000 रूपियाँको अचार निर्यात भएको थियो। सबैभन्दा कम भारतमा 4,000 रूपियाँको अचार निर्यात भएको विभागको भनाई छ। भारतमा अचार निर्यात न्यून देखिए पनि आयात भने बढ़दो छ। भारतबाट 3,33,91,000 रूपियाँको अचार आयात भएको छ। चीनबाट 8,48,81,000, कोरियाबाट 3,65,000, जापानबाट 37,000 र भूटानबाट 2,000 रूपियाँको अचार निर्यात भएको विभागको तथ्याङ्क छ। विभागका अनुसार अचार आयात र निर्यात बढ़दो छ। चालू आर्थिक वर्षको 11 महिनामा 21,16,98,000 रूपियाँको अचार निर्यात हुँदा 11,86,75,000 रूपियाँको आयात भएको छ। 11 महिनामै 21 करोड़को नेपाली अचार निर्यात शीर्षकको खबर कान्तिपुरमा छ।
2: अब विदेशको खबर। इरान र अमेरिका बीच लगातार आक्रमण भइरहेका बेला इरानले मध्यस्थकर्ताबाट युद्ध विरामका लागि कूटनैतिक प्रस्तावहरू प्राप्त गरेको जनाएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले तेहरानमा हिजो साप्ताहिक पत्रकार सम्मेलनमा मध्यस्थकर्ताबाट युद्ध विरामका लागि कूटनैतिक प्रस्तावहरू प्राप्त गरेको पुष्टि गर्नुभएको हो। कतारले अमेरिका इरान वार्ता पुनः शुरू गर्न र 10 दिनको युद्ध विरामका लागि नयाँ प्रस्ताव ल्याएको खबरबारे उहाँलाई सोधिएका प्रश्नको जवाफमा उहाँले पछिल्लो जानकारी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बागाईले इरानको कूटनैतिक संयन्त्र अमेरिकाको आक्रमणको सैन्य जवाबसँगै सक्रिय रहेको बताउनु भएको छ। जून 18 अमेरिकासँग हस्ताक्षर गरिएको शान्ति समझदारी पत्रबारे उहाँले यो सम्झौताको पूर्ण पाठ पूर्ण रूपमा स्पष्ट रहेको र यो वाचालाई तोड्न अमेरिकाले कुनै बहाना गर्न नहुने बताउनु भएको छ। अमेरिकाले बारम्बार आफ्नो प्रतिबद्धता तोडेपछि तेहरानले पनि आफ्नो दायित्व रोकेको उहाँले बताउनुभयो। उहाँले इरानले हर्मुज जलमार्गमाथि आफ्नो सार्वभौमिकता प्रयोग गर्ने र आफ्नो हित विपरीत कुनै पनि खालको दुरूपयोग रोक्ने अडान पनि दोहोर्याउनु भएको छ।
3: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेदरल्याण्डस पुगेको नेपाली टोलीले आज नामिबियासँग पहिलो खेल खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो 2:45 शुरू हुनेछ। यो त्रिदिवसीय श्रृंखलामा आयोजक नेदरल्याण्डस, नेपाल र नामिबिया सहभागी छन्। नेपालले दोस्रो खेल पर्सि साउन 7 गते आयोजक नेदरल्याण्डसँग खेल्नेछ। त्यसपछि 11 गते फेरि नामिबियासँग र साउन 13 गते नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। अहिले लीग टूको अंक तालिकामा नेपाल 24 अंकसहित 5औं स्थानमा छ। नेदरल्याण्डस 32 अंकसहित तेस्रो, नामिबिया 22 अंकसहित 7औं स्थानमा छन्। अंक तालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रोमा स्कटल्याण्ड र चौथोमा ओमान रहेका छन्। विश्वकप ग्लोबल क्वालिफायरमा स्वत स्थान बनाउन शीर्ष 4 भित्र रहनुपर्ने भएकाले नेपालका लागि बाँकी खेलहरू निकै महत्वपूर्ण छन्। घरेलु मैदान किर्तिपुरमा सम्पन्न पछिल्लो श्रृंखलामा नेपालले 8 मध्ये 6 खेल जित्दै आफ्नो अवस्था बलियो बनाएको थियो। त्यही लयलाई निरन्तरता दिने लक्ष्यका साथ नेपाली टोली नेदरल्याण्डस पुगेका छन्। विश्वकप लीग टूमा हरेक टोलीले 36 खेल खेल्नेछ। नेपालले अझै 8 खेल बाँकी रहेकाले शीर्ष 4मा पुग्ने सम्भावना कायम छ। यसै गरी एक दिवसीय मान्यता जोगाउन भने शीर्ष 6 भित्र रहनुपर्छ। यो श्रृंखलाका लागि कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा 15 सदस्यीय नेपाली टोली नेदरल्याण्डस पुगेको हो।
2: अब केही खबर संक्षेपमा। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 83-84 बजेट कार्यान्वयन गर्न 37 बुँदे मार्गदर्शन जारी गर्दै खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्न सबै मन्त्रालय र निकायलाई आग्रह गरेको छ। अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायले बजेट कार्यान्वयनको मार्गदर्शन पठाउँदै स्रोतको अधिकतम उपयोग गर्दै खर्चमा मितव्ययिता, दक्षता र प्रभावकारिता कायम गर्न आग्रह गर्नुभएको हो। अर्थ मन्त्रालयले ठूला पूर्वाधार एवं आयोजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरी पूँजीगत खर्चमा उल्लेखनीय सुधारको प्रयास गर्न पनि आग्रह गरेको छ।
3: नयाँ आर्थिक वर्षको दोस्रो शेयर कारोबारको दिन हिजो नेप्से परिसूचक सकारात्मक देखिएको छ। यस दिन नेप्से उच्च अंकले बढ़ेर बन्द भएको छ। नेप्से परिसूचक 41.70 अंकले बढ़ेर 2719.24 बिन्दुमा पुगेको हो। अघिल्लो कारोबारको दिन शुक्रबार पनि नेप्से 79.74 अंकले बढ़ेको थियो।
2: विकासीय मन्त्रालयहरूले अब पहिलो त्रैमासमा पनि विनियोजित बजेट रकमान्तर गर्न पाउने भएका छन्। अर्थ मन्त्रालयले हिजो जारी गरेको आर्थिक वर्ष 83-84 बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शकमा मन्त्रालयले आर्थिक वर्षको पहिलो त्रैमास र अन्तिम महिना असारमा पनि कानून परिधि र बजेटको सीमाभित्र रहेर रकमान्तर गर्न पाउने सुविधा दिएको हो।
3: शून्य अंकले बढ़ेर 2719.24 बिन्दुमा पुगेको हो। अघिल्लो कारोबारको दिन शुक्रबार पनि नेप्से 79.74 अंकले बढ़ेको थियो।

0: ती बेवारी से छाड़ने खाल्डा खुल्डी मधेश प्रदेश में बाल बालिका का लागि मृत्यु को धरा बन्न थालेका छन्। बिना कुनै पूर्व सतर्कता र सुरक्षा मापदण्ड नदी सड़क तथा ईटा उद्योग का लागि खनिएका खाल्डा में जमेको वर्षा को पानी में डुबेर ज्यान गुमाउने बाल बालिका को संख्या धेरै देखिन्छ। मधेश प्रदेश प्रहरी कार्यालय का अनुसार 5 वर्ष में खोला नाला नदी पोखरी तलाव नहर र विकास निर्माण का लागि खनिएका खाल्डा खुल्डी में डुबेर 986 जना को मृत्यु भएको छ।
1: काया खैरनमा अब पालो उखानको
0: जिब्रोले तातो र पीरो जस्तै जीवले उकालो र गर्मी सहन सक्दैन।
1: उखानसँगै हामी काया खैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: देशभर 73% भन्दा धेरै धान रोपाई। सुदूरपश्चिममा सबैभन्दा धेरै 90% मल किन्न गएका किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा।
1: गएको आर्थिक वर्ष निजामती सेवामा 3,000 पद रिक्त, राजीनामा दिने बढे। यो वर्ष नयाँ पदपूर्ति नगर्ने सरकारको योजना, लोकसेवाको तयारी गरिरहेकाहरू चिन्तामा।
0: सिप र बजार बीचको खाडलले बेरोजगारीको समस्या बढ्दो, उद्योगीसँग साझेदार भए रोजगारी सुनिश्चित हुने विज्ञको भनाई।
1: वार्ताका लागि मध्यस्थकर्ता मार्फत कूटनैतिक पहल गरिरहेको इरानको दावी। जून 18 शान्ति सम्झौतालाई पूर्ण रूपमा पालना गर्न अमेरिकालाई आग्रह।
0: र विश्वकप क्रिकेट लीग 2 श्रृंखलामा नेपालले आज नामिबियासँग खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन। रवि मिश्रले केही दिन अघि बनाउनु भएको अहिले प्रदेश सरकारमा वाम सहकार्य बारे चर्चा भइरहेको छ। कार्टुन पनि दुई कम्युनिष्ट पार्टी एमाले र नेकपाका अध्यक्ष ओली र प्रचण्डको विगतको एकता र एकले अर्कोलाई भनेका विषयसँग सम्बन्धित छ। यहाँ ओली र प्रचण्ड जस्ता देखिने दुई नेताले हात मिलाउँदै अंकमाल सहित गफगाफ गर्दैछन् अनि ओली जस्ता देखिने व्यक्तिले भन्दैछन्, तपाईलाई देखियो कि स्वर्ग नर्क पाताल कता हुन्छ सँगै कुदिहालौ जस्तो लाग्छ। अनि जवाफमा प्रचण्ड जस्ता देखिने व्यक्तिले भन्दैछन्, मलाई पनि पत्याइहालौ जस्तो लाग्छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98063 13195 र 98467 15368।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
3: के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
2: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
5: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 065414236, मोबाइल 9856078302 र 9846078302।
4: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न।

0: के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
1: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
0: अनि बन्छ त दाई?
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस्विसौनीको ठीक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
2: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
5: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
6: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
6: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।
8: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धी।
9: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
10: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028-28810, 98028-28811 र 98028-28816।
11: एक पाकेटले पेट भरि नि के हो भन प्वाकै
12: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98060 81115।
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
3: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
2: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
2: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
3: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
2: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
3: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
2: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
3: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
2: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
3: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712040। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू
3: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
2: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
3: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 98560 62265 र 98468164145।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
5: नमस्ते, यसमा चाहिँ अब खास आज मैले कुरा गर्ने के खोजेको भने मैले हजुरहरूलाई दुईटा एपिसोडमा चाहिँ जुन घाँटीको नसा च्यापेको बारेमा नसा कसरी च्यापिन्छ र नसा च्यापेपछि के हुन्छ भन्ने कुराहरू चाहिँ मैले प्रस्तुत गरेको थिएँ। आज पनि मैले खास नसा च्यापेकै नै कुराहरूको चाहिँ प्रस्तुत गरिरहेछु। आज खास चाहिँ मैले चाहिँ ढाडको नसा च्यापेको र घाँटीको नसा च्यापेको त्यसबाट सिम्टमहरू के हुन्छ किन हुन्छ र यसबाट के कम्प्लिकेसनहरू के उत्पन्न हुनसक्छ भन्ने कुरा चाहिँ आज म चाहिँ हजुरहरूको अगाडि चाहिँ भन्न चाहन्छु। जस्तै आज भनौँ न जस्तै ढाडको नसा च्याप छ किन भन्दाखेरि चाहिँ त्यो जस्तै घाँटीको जुन नसा च्यापिन्छ त्यो नै जस्तै सिम्टमहरू चाहिँ सबै त्यस्तै त्यस्तै टाइपको हुन्छ. तर के हुन्छ भने घाँटीको नसा र ढाडको नसामा आज हजुरलाई म अलिकति अन्तर बताउँछु र कति कुराहरू चाहिँ सिम्टमहरू एउटै एउटै टाइपको पनि हुनसक्छ यसमा र कुनै चाहिँ डिफरेन्स पनि हुनसक्छ यसमा. जस्तै ढाडको नसा च्याप्दाखेरि तपाईँको जुन गरम सामान उचाल्दाखेरि चाहिँ नसा च्याप्छ भन्ने कुरा चाहिँ एउटा चाहिँ यो भन्न चाहन्छु. तर यस्तो पनि हुन्छ कि तपाईँले एउटा कुनै पनि चिजहरू यसो पछाडिबाट यसो कुनै पनि पोइसनहरू नमिल्दाखेरि चाहिँ बिस्तारै यसो मात्रै तपाईँले कुनै एउटा भन्नु एउटा सानो पेन्सिल मात्र एउटा डटपेन मात्र पनि उचाल्दाखेरि चाहिँ नसा च्याप्ने हुनसक्छ तपाईँको. किनभने त्यति बेला प्रेसर चाहिँ तपाईँको के हुन्छ भने ठ्याक्क त्यो डिस्कलाई चाहिँ प्रेसर पर्दाखेरि चाहिँ जुन चाहिँ डिस्क हुन्छ त्यो चाहिँ कोल्याप्स भनौँ न, डिस्क चाहिँ अब निस्किन्छ बाहिर, त्यो निस्केपछि नसा च्याप्न सक्छ. एउटा कारण कारण एउटा मेन इम्पोर्टेन्ट कारण यो पनि हो. र धेरै लामो समयसम्म नसा च्यापिरहँदाखेरि चाहिँ सिम्टमहरू के हुन्छ भन्ने कुरा आउँछ यसमा, होइन? र अब एउटा कुरा यसमा के छ भने घाँटी र ढाडको नसा च्याप्दाखेरि चाहिँ कसरी के हुन्छ भन्ने कुरा चाहिँ एउटा सानो म भन्न चाहन्छु. घाँटी चाहिँ नसा च्याप्ने कारणहरू चाहिँ के हुन्छ, कजहरू मैले अस्ति पनि भनिसकेँ. ढाडको नसा च्याप्ने कारणहरू पनि उस्तै हो. म यो बारेमा चाहिँ हजुरलाई विस्तृत रूपमा भन्न चाहन्छु. जस्तै ढाडको चाहिँ नसा च्याप्दाखेरि चाहिँ तपाईँको धेरै इम्पोर्टेन्टहरू चिजहरू छ. कुनै चिज चाहिँ एकैचोटि खुट्टाहरू पुरै लाटो भएर गयो सपोज, र ढाड चाहिँ एकदम दुखेको छ भने त्यति बेला चाहिँ के हुन्छ त, जुन चाहिँ खुट्टाले टेक्न पनि सक्दैन, जुन चाहिँ मेरो अनुभवमा र हामीले चाहिँ पढेको र प्र्याक्टिकल अनुसार चाहिँ हामी के भन्न सक्छौँ भने त्यति बेला चाहिँ ढाडको तल्लो है तल्लो लो ब्याक पेन हुँदाखेरिको चाहिँ जुनलाई खुट्टा चल्दैन त्यति बेला चाहिँ हाम्रो चाहिँ ढाडमा कि क्यान्सर भएको हुनसक्छ कि टिबी भएको हुनसक्छ. यसमा यो एकदम इम्पोर्टेन्ट छ है. त्यही भएर चाहिँ ढाड एकदमै दुखेको छ र खुट्टाले टेक्न सकेको छैन भने तुरन्तै डक्टरमा पुग्नु चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ यति बेला. किनभने त्यति बेला चाहिँ यदि हड्डीहरू कोल्याप्स भएर तपाईँको पुरा नसा च्याप्यो भने तपाईँको चाहिँ जिन्दगीभर चाहिँ खुट्टा चाहिँ प्यारालिस भएर जान्छ तपाईँको. एउटा यो कुरा चाहिँ एकदम इम्पोर्टेन्ट छ है. र यदि अब म तपाईँलाई यता घाँटीतिर लिएर जान्छु नसा च्याप्दाखेरि, यदि घाँटीको नसा च्याप्दाखेरि चाहिँ तपाईँ के हुन्छ भन्दाखेरि चाहिँ यदि सेन्ट्रल डिस्क एक्सक्लुजन भएको छ भन्ने मतलब डिस्क नै च्यातेर गइसकेको छ भने लामो समयसम्म नै तपाईँको उपचार भएको छैन र त्यति बेला चाहिँ तपाईँको यदि दुइटै हात र दुइटै खुट्टा चाहिँ यदि चाहिँ चल्दैन भने त्यो चाहिँ घाँटीको नसा च्यापेको हो तपाईँको. त्यो घाँटीको नसा च्याप्दाखेरि चाहिँ मैले चाहिँ अहिलेसम्म जस मेरो आजको अनुभवसम्म चाहिँ घाँटीको चाहिँ त्यति क्यान्सरै हुने टिबी हुने रोग चाहिँ त्यतिसम्म चाहिँ भएको छ, एकदमै नगन्य रूपमा हो. यदि टिबी र क्यान्सर हुन्छ भने तल्लो ढाडमै हुन्छ अथवा बिचको भागमा चाहिँ नसा च्यापेर चाहिँ दुइटै खुट्टा प्यारालिस हुन्छ. यदि दुइटा हात र दुइटै खुट्टा चाहिँ यदि प्यारालिस जस्तो हातले पनि नचलाउने चलाउन नसक्ने र खुट्टाले पनि यदि चलाउन सकिन्न भनेर त्यो चाहिँ घाँटीको नसा च्यापेर हुन्छ एकदमै. र त्यो बाहेक अर्को चाहिँ तपाईँ कस्तो हुन्छ भने घाँटीको चाहिँ मेन नसामा ट्युमरहरू पलाएको हुनसक्छ त्यसमा. त्यो एउटा चाहिँ एकदम इम्पोर्टेन्ट कुरा हो. र त्यसमा चाहिँ अर्को एउटा कुरा पनि के छ भने तपाईँको दुइटै हात र दुइटै खुट्टामा चाहिँ नचलेको खण्डमा एउटा गुलेन बार सिन्ड्रोम पनि भन्छ हामीले, जसले चाहिँ दुइटै हात र दुइटा खुट्टा चल्दैन त्यसमा पनि उपचार चाहिँ हुन्छ, अलिक समय लाग्ने, एक डेढ महिना लाग्छ त्यसको चाहिँ, होइन? त्यो चाहिँ गुलेन बार सिन्ड्रोम भन्छ हामीले. घाँटीको चाहिँ र ढाडकोमा के फरक छ अब हेर्नुहोस्. फेरि ढाडको चाहिँ नसा च्याप्दाखेरि चाहिँ तपाईँको धेरै लामो समयसम्म चाहिँ यदि च्यापिरहेको खण्डमा तपाईँको चाहिँ मेन सेन्ट्रल डिस्क प्रोडुजन अथवा एक्सट्रुजन भएर चाहिँ तपाईँको दिसा पिसाबहरू बन्द हुनसक्छ तपाईँको, होइन? त्यसलाई चाहिँ हामीले काउडा इकोनोमिया सिन्ड्रोम भन्छौँ. यदि त्यो दिसा पिसाब बन्द हुने र तपाईँको खुट्टाहरू एकदम लुलो भएर जान सक्छ त्यस्तो बेलामा, त्यस्तो बेलामा चाहिँ हामीले यसलाई चाहिँ के भन्न सक्छौँ भने इमर्जेन्सी अपरेसन. यसलाई चाहिँ इमर्जेन्सी अपरेसन विदिन 7 घन्टाभित्र गर्नुभयो भने त्यो अपरेसन गर्दाखेरि चाहिँ तपाईँको रिजल्ट राम्रो आउँछ. यदि होइन 7 घन्टाभन्दा ढिला भयो, 24 घन्टा 48 घन्टा भयो भने तपाईँलाई अरू समस्याहरू चाहिँ अपरेसन गरे पनि तपाईँको खुट्टा चाहिँ अलि लाट लाटो हुने, झमझम हुने, पोल्ने जस्तो टाइपको, र तपाईँको पिसाबमा भयो र तपाईँको चाहिँ अब भन्नु अरू चिजहरू डिसफङ्सनहरू चाहिँ हुनसक्छ तपाईँको. जस्तै अब तपाईँको सेक्सुअल एक्टिभिटीमा पनि तपाईँको कमजोर हुँदै जान सक्छ यसमा, होइन? यो कुरो चाहिँ एकदम बुझ्न जरुरी छ. त्यही भएर मैले के भन्न चाहन्छु भने लामो समयदेखि तपाईँ एक दिन नसा च्यापेको छ र ढाड पनि दुख्दैन तपाईँको होइन, र घुँडाहरू पैतालाहरू केही पनि दुखेको हुँदैन तपाईँको, र खुट्टाहरू झमझम पनि भएको हुँदैन र लाटो पनि भएको हुँदैन, त्यही पनि ढाडको नसा च्यापेको हुनसक्छ. किन भन्दाखेरि यो कुरा चाहिँ एउटा सानो म हजुरलाई भन्न चाहन्छु. यदि सेन्ट्रल डिस्क प्रोडुजन अथवा एक्सट्रुजनहरू चाहिँ लामो समयसम्म भएको खण्डमा सेन्ट्रल हुँदाखेरि के हुन्छ भन्दाखेरि चाहिँ मेन नसामा च्यापेको हुन्छ है स्पाइनल कर्डको मेन नसामा च्यापेपछि त्यो त्यति बेला चाहिँ तपाईँको दाहिने खुट्टा र दाहिने देब्रे खुट्टामा झमझम लाटो कुनै पनि कम्प्लिकेसनहरू नहुन पनि सक्छ तपाईँको किनभने यदि मगा धेरै बिरामीहरू मगा आएको छ सबै ठाउँमा देखाएर चाहिँ अब ठिक भइरहेको छ ढाडहरूको होइन ढाडहरूको चाहिँ दुखाइ भइरहेको छ अथवा दुखाइ भएको छैन त्यो पनि अस्तिलो अस्तिलो भइरहेको छ भन्छन् तर उहाँको चाहिँ छ महिना एक वर्ष दुई वर्षसम्म पनि केही पनि नभएको सिम्टमहरू हुन्छ झमझम लाटोहरू केही नभएको अब त्यस्तो बिरामी मगा आइपुग्दाखेरि चाहिँ मैले चाहिँ उहाँहरूको चाहिँ मैले एउटा आफ्नो टेस्ट छ एउटा मैले त्यो टेस्टले चाहिँ उहाँको चाहिँ नसा च्यापेको छ कि छैन भनेर चाहिँ मैले हेर्छु जब त्यहाँ मैले त्यो नसा च्यापेको चाहिँ मैले भेट्छु खुट्टामा झमझम लाटो केही पनि भएको हुँदैन तर उहाँको नसा च्यापेको हुन्छ त्यति बेला चाहिँ मैले चार पाँचजना पेसेन्टहरू यस्तो टाइपको भेटेको छु कि जसको चाहिँ खुट्टाहरू झमझम लाटोहरू करेन्ट हान्ने जस्तो केही पनि भएको छैन तर उसको एमआरआई गर्दाखेरि चाहिँ उहाँको चाहिँ 40% भन्दा बढी नसा च्यापेको मैले भेटेको छु होइन यो एकदम इम्पोर्टेन्ट कुरा हो यो है किनभने हरेक बिरामीहरू चाहिँ खुट्टा झमझम लाटो भएपछि मात्रै डक्टरका पुग्ने चाहिँ बानी भइरहेको हुन्छ तर लामो समयसम्म छ महिनाभन्दा बढी चाहिँ नसा च्यापेको बिरामी चाहिँ यो कुरा चाहिँ एकदम बुझ्नु जरुरी छ कि उहाँको नसा च्यापेको खण्डमा एकैचोटि अपरेसन पो गर्नुपर्ने हो कि भनेर सोच्नु पनि यहाँ बाध्य हुनुपर्छ है हामीले किनभने यदि त्यो नसा धेरै नै च्यापेको छ भने चाहिँ तपाईँ मैले अघि नै भने यो कौडा इकुना सिन्ड्रोम भनेको बवेल एन्ड ब्लाडर सिन्ड्रोम भन्छ जसले चाहिँ दिसा पिसाब नै बन्द भएर चाहिँ अपरेसन गरेर चाहिँ दिसा चाहिँ बाहिर गर्नु पनि र पिसाब पनि बाहिर गर्नु चाहिँ ब्लाडरहरूले केही पनि काम नगर्ने र दिसाको स्पिटरहरूले पनि केही काम नगर्ने भएपछि बाहिरबाट पिसाब फेराउने र बाहिरबाट दिसा गराउनुपर्ने कन्डिसन पनि आउन सक्छ यस्तो यो कुराबाट बस्नलाई चाहिँ एकदमै ढाडहरू दुखेको छ तिन महिना चार महिनासम्म दुखिरहेको छ नसा च्यापेको दायाँमा केही पनि आफूलाई कुनै पनि झमझम लाटो भएको छैन भने पनि एकचोटि डक्टर गएर चाहिँ लामो समयसम्म नसा च्यापेको बिरामीहरूले चाहिँ ढाडको चाहिँ यदि दुखिरहेको छ भने चाहिँ एकचोटि डक्टरमा पुगेर चाहिँ एउटा एमआरआई चाहिँ गरेर चाहिँ म सल्लाह दिन्छु किनभने मैले थुप्रै बिरामीहरू यस्तो टाइपको भेटेको छु कि जसको चाहिँ अहिले पनि मैले यो बारेमा भने खुट्टाहरू झमझम लाटो केही पनि छैन तर पनि जुन हामीले छ नि पढ्दाखेरि पनि के भन्छ भने झमझम लाटो हुनसक्छ नसा च्यापेको कन्डिसनमा त्यो भन्छ हामीले होइन तर प्र्याक्टिकल नलेजमा त्यो हुँदैन रहेछ धेरैवटा केसहरू मैले भेटेको छु कि जुन चाहिँ ढाडको चाहिँ दुख्ने मात्र साधारण दुख्ने तर केही पनि सिम्टमहरू छैन त्यस्तो कन्डिसन पनि नसा च्यापेर आएको बिरामीहरू धेरैजना छन् मसँग होइन त्यही भएर म चाहिँ एउटा चाहिँ हजुरलाई सल्लाह दिन चाहन्छु कसै कसैले भन्ला अपरेसन गर्ने कि नगर्ने भन्ने कुरा आउँछ ढाडको नसा च्याप्ने बेलामा होइन म त्यही भन्छु अस्तिको जुन कुरा गरेको छु मैले घाँटीको नसा च्याप्दाखेरि र ढाडको नसा च्याप्दाखेरि एउटै कुरा हो यदि चाहिँ कुनै पनि तपाईँको छ नि सिम्टमहरू छैन सपोज भने त्यति बेला चाहिँ गर्नै पर्दैन अपरेसन म चाहिँ त्यो भन्छु यदि सिम्टमहरू छ तर तपाईँको कस्तो भने डिस्कहरू चाहिँ धेरै च्यापेको छ तपाईँको 35-40% भन्दा बढी नै नसा च्यापेको छ भने त्यति बेला चाहिँ अपरेसन गर्न एकदम जरुरी हुन्छ तर 30-35% नसा च्यापेको छ र तुरन्तै अपरेसन गर्न चाहिँ जरुरी हुँदैन किन भन्दाखेरि जबसम्म बावेल एन्ड ब्लडर सिन्ड्रोम हुँदैन दिसा पिसाबहरू बन्द भएको जस्तो आफूले फिल हुन्छ त्यो त्यति बेला चाहिँ अपरेसन गर्न एकदमै जरुरी हुन्छ है तर यदि छैन भने चाहिँ 30-35% नसा च्यापे पनि 3-6 महिना चाहिँ थेरापी नै गर्नुहोस् भन्न म चाहन्छु त्यति बेला चाहिँ किनभने जबसम्म तपाईँको त्यो डिस्कहरू चाहिँ तपाईँको च्यापेर चाहिँ नसा च्यापेको हुन्छ त्यति बेला अपरेसन गर्दाखेरि पनि तपाईँलाई कुनै पनि डक्टर साहबहरूले चाहिँ तपाईँलाई चाहिँ अपरेसन गरेपछि तपाईँको चाहिँ सिम्टमहरू चाहिँ फेरि नहुने धेरै दुख्ने र पोल्ने झमझम हुने लाटो हुने टाइपको सिम्टम हुँदैन भनेर तपाईँ रिपिट हुँदैन भनेर चाहिँ तपाईँले कसैले पनि कुनै पनि डक्टर साहबलाई चाहिँ तपाईँले ग्यारेन्टी दिन सक्दैन यो बारेमा चाहिँ प्रश्न हुनुहोस् तपाईँ है र म के भन्न चाहन्छु भने यदि अपरेसनै गर्नु छ र भोलि रिपिटै हुनु छ भने थेरापी किन नगर्ने गरौँ 3-6 महिनासम्म रिजल्ट आएन भने अपरेसन गर्नुहोस् भन्छु म चाहिँ त्यति बेला चाहिँ गर्नुहोस् अपरेसन होइन त्यति बेला चाहिँ अरू हुँदैन तपाईँको अब जस्तै अपरेसन गर्ने कसले त भन्दाखेरि म त्यो पनि भन्न चाहन्छु यदि 12-13 वर्षदेखि मैले बिरामीहरू देखिरहेको छु मैले जसको नसा धेरै च्यापेको र अपरेसन गर्नुपर्ने कन्डिसन हुनसक्छ तर म के भन्न चाहन्छु भने 12-55 वर्षसम्मको बिरामीको चाहिँ अपरेसन चाहिँ यदि सिम्टमहरू धेरै नै गाह्रो छ भने मात्र गर्नुहोस् भन्छु म किनभने जबसम्म 55 वर्षसम्म हुन्छ तपाईँको त्यो डिस्कमा चाहिँ तपाईँको न्युक्लियस पल्पुसिसहरू भयो एन्डिस फ्युरोसहरू चाहिँ त्यहाँ चाहिँ पानीहरू जुन लिक्विडहरू बन्छ नि त्यो बन्ने काम चाहिँ भइ नै रहेको हुन्छ त्यही भएर अपरेसन गरे पनि अपरेसन गर्दा के गर्छ भन्दाखेरि डिस्कको एउटा जुन नसा च्यापेको हुन्छ त्यो डिस्कलाई काटेर फाल्ने हो, फेरि अरू बन्छ, फेरि नसा च्याप्छ तपाईँको। त्यही भएर चाहिँ यो कुरा चाहिँ अलिकता चाहिँ तपाईँहरू चाहिँ यो कुरा चाहिँ एकदमै विचार गरिदिनुहोस् है। र यो चाहिँ सल्लाह दिन चाहन्छु कि अपरेसन किन नगर्ने भनेर चाहिँ म तपाईँहरूलाई चाहिँ भन्न चाहेको यही कुरा हो। र हरेक मङ्गलबार चाहिँ 7 बजे बेलुका चाहिँ जहिले पनि प्रस्तुत हुन्छ, र केही प्रश्नहरू छन् भने हजुरले चाहिँ प्रश्न चाहिँ राखिदिनु धेरै धेरै अनुरोध गर्दछु म, र त्यसको चाहिँ प्रश्नको चाहिँ उत्तर दिने पनि म प्रयास गर्दछु। हस्, धन्यवाद।
6: ए सबिना, यस्तो हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9008816142।
9: सधैँ चाहिँ यही आउँदो साउन 9 गते दोस्रो शनिबार
10: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
9: उपचार हुने रोगहरू,
10: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
9: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार,
10: पाल झर्ने समस्या,
9: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
10: टाउको तथा शरीरको चाया,
9: बुढेसकालमा छाला चिलाउने रोग,
10: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
9: छाला तथा यौनाङ्गमा आउने मुसा,
10: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोग सँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
9: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
10: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9868168087।
9: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा।
11: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
6: ल हेर, यी काइलीलाई त केही थाहा छैन, हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
11: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया, फोन 0654141442, 9856231128, 9462614726।
12: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
10: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
13: यस दुलेगौडा पोलिक्लिनिकमा यही साउन 9 गते दोस्रो शनिबार वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जयबहादुर खत्री,
10: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्या भूषण ताम्राकार,
13: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
14: वरिष्ठ नाक कान घाँटी र गलगाँड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
13: वरिष्ठ भिडियो एक्सरे
9: विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य।
2: साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोट
9: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
9: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
10: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129, मोबाइल 9850301353।
14: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
10: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
14: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564142333, मोबाइल 9868861887।
15: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
16: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
15: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
16: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
14: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
10: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
14: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
10: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
14: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
10: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टी, फोन 0665903369।
17: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
16: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
17: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
16: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
17: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
10: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9855324020, 9801454674 र 9864023420।
18: स्टुडियो
19: अहिले बिहानको 7 बज्यो।
20: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
21: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
0: ढोरबाराही हाइलाइट्सको साथमा
1: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस अफसेट प्रेस दुलेगौडा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841493004

0: नमस्कार, बिहान 7 बजेको ढोरवा हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरवा राही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर केही साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। प्रधानमन्त्री वालेन्द्र शाहले पूँजी बजारका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हिजो सिंहदरबारमा पूँजी बजार धितोपत्र व्यवसाय क्षेत्रका सरकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै उहाँले त्यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको हो। आवश्यक नीति निर्माणसँगै बजारका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री शाहले यो बजार मार्फत लगानी वृद्धि, रोजगारी सृजना र राजस्वमा योगदान पुर्याउनु बताउनु भएको छ। झण्डै एक घण्टा प्रधानमन्त्रीसँगको बैठकमा धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले आईपीओ निष्कासन प्रक्रियामा सुधार, प्रभावकारी नियमन लगायत विषयमा जानकारी गराउनु भएको थियो। यस्तै नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर्स एसोसिएशनका पूर्व अध्यक्ष प्रियराज रेग्मी गरी तीनै पक्षको कुरा सुनेपछि प्रधानमन्त्री शाहले पूँजी बजारको विकासका लागि सरकार लागि परेको आवश्यक सुझाव दिन र ढुक्क भएर लगानी गर्न आवश्यक गर्नुभएको छलफलमा सहभागीहरूले बताएका छन्। अर्थमन्त्री डाक्टर छोरिङ वाग्लेले 100% पूँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन दिनुभएको छ। आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयन योजना सम्बन्धी सबै मन्त्रालयका सचिवहरू सम्मिलित बैठकमा उहाँले नयाँ बजेट 5 वर्षको सरकारको आर्थिक मार्गचित्र अन्तर्गत पहिलो किस्ताको शुरूआत भएको बताउनु भएको छ। उहाँले विगतमा भएका पूँजीगत खर्चको निराशा र राजस्व संकलनको कमजोरी सच्याउन सचिवहरूलाई निर्देशन दिनुभएको छ। तोकिएको पूँजीगत खर्च पनि गर्न नसक्ने र राजस्व उठाउन नसक्ने विगतको जस्तो अवस्था अब भोग्न नपर्ने गरी काम गर्नुपर्नेमा अर्थमन्त्री डाक्टर वाग्लेले जोड़ दिनुभएको छ। गएको आर्थिक वर्ष पूँजीगत खर्च करिब 49% हाराहारी मात्र रहेको थियो। बजेट कार्यान्वयनका लागि आवश्यक कानूनी र व्यावहारिक कठिनाई निर्धक्कसँग अर्थ मन्त्रालयलाई भन्न र योजनाबद्ध रूपमा काम अघि बढ़ाउन अर्थमन्त्री वाग्लेले सचिवहरूलाई आग्रह गर्नुभएको छ। अर्थ मन्त्रालयले बजेट कार्यान्वयन सहजीकरणका लागि गत आर्थिक वर्षदेखि गरिरहेको रकमान्तर तथा अवण्डा बजेटको विस्तृतीकरणको अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्यायोजन गरिएको बताउँदै उहाँले त्यसको सदुपयोग गर्न पनि आग्रह गर्नुभएको छ। सरकारले सार्वजनिक विधालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा 4 सदस्यीय कार्यदल गठन गर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा हिजो बसेको सचिवहरूको बैठकले शनिबार र आइतबार दुई दिन विदा दिन थालेपछि शालिगमा रहेका अरू सार्वजनिक विधाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्य सचिव कार्कीले हस्ताक्षर गर्नुभएको 22 बुधे निर्णयमा उल्लेख छ। बैठकले धेरै पुराना असान्दर्भिक र कार्यसम्पादनमा बाधा पुर्याउने खालका कानूनलाई खारेज गर्नका लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढ़ाउने निर्णय पनि गरेको छ। यस्तै बैठकले दरबन्दी कटौतीपछि बढ़ी हुने कर्मचारीलाई आवश्यकता अनुरूप संघीय प्रदेश र पालिकामा पठाउने निर्णय पनि गरेको छ। नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेपछि स्वीकृत भएका दरबन्दीहरूमा कर्मचारीहरूको मिलन गर्ने र धेरै हुने कर्मचारीहरूलाई अभाव भएका ठाउँमा पठाउने निर्णय पनि गरेको हो। सचिवहरूले मालपोत र नापिका सेवाहरूलाई पालिकामा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने र त्यसका लागि संघीय मामिला मन्त्रालयले पालिकाको संस्थागत र प्राविधिक क्षमता बढ़ाउने निर्णय पनि गरेको छ। सरकारले विपदको पूर्व चेतना सहित आवश्यक सूचनालाई अझ प्रभावकारी र छिटो बनाउने उद्देश्यले मोबाइल फोन प्रसारण प्रणाली सेल ब्रोडकास्ट लागू गर्ने भएको छ। हिजो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अध्यक्षतामा गृह मन्त्रालयको विपद तथा द्वन्द व्यवस्थापन महाशाखा प्रमुख सुरेश पन्थीको उपस्थितिमा मोबाइल फोन प्रसारण प्रणाली मार्फत विपदको पूर्व सूचना दिने तयारीका विषयमा छलफल भएको थियो। छलफलमा विपद व्यवस्थापन तथा दूरसंचारसँग सम्बन्धित संघीय मन्त्रालय र सरकार भएका निकायका प्रतिनिधिको सहभागिता रहेको थियो। प्राधिकरणका अनुसार मोबाइल फोन प्रसारण प्रणाली एकीकृत पूर्व सूचना प्रणालीको महत्वपूर्ण अंग हो। यस प्रणाली मार्फत मोबाइल संचारको रेडियो एक्सेस नेटवर्क प्रयोग गरी जोखिमयुक्त भौगोलिक क्षेत्रमा रहेका सबै नागरिकको फोनमा एकैपटक विपदको चेतावनी सहित सन्देश पठाउन सकिने प्राधिकरणले जनाएको छ। बैठकमा उपस्थित जल तथा मौसम विज्ञान विभागका बाढीविद विनोद पराजुलीले हालसम्म विपद पूर्व सूचनाका लागि टोल फ्री सेवा र एसएमएस प्रणाली प्रयोग गरिँदै आएको जानकारी दिएका छन्। उहाँले एसएमएस प्रणालीमा सन्देश ढिलो पुग्ने, कतिपय प्रयोगकर्ताले सन्देश नहेर्ने तथा डेलिभरी हुन घण्टौ समय लाग्ने समस्या रहेको बताएका छन्। सरकारले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार स्वीकृत दरबन्दीमा रहने विद्यमान कर्मचारीको आन्तरिक मिलान गर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा हिजो बसेको सचिव स्तरीय बैठकले स्वीकृत दरबन्दीमा रहने विद्यमान कर्मचारीको आन्तरिक मिलान गर्ने निर्णय गरेको हो। यसरी मिलान गर्दा बढ़ी हुने फजुल कर्मचारीलाई भूमि व्यवस्थापन सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय कार्यालय प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय गरी ती निकायहरूले रिक्त स्थानमा कामकाजमा खटाउने व्यवस्था मिलाइने र त्यसले कर्मचारीलाई कामविहीन हुने अवस्था आउन नदिने निर्णयमा उल्लेख छ। निर्णयमा समावेश भए अनुसार नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुरूप संघीय सरकारका विभिन्न दरबन्दी घट्दा फजुलमा रहने कर्मचारी व्यवस्थापन गर्नुपर्ने भएकाले चालू आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको स्वीकृति बिना सरकारका कुनै पनि कार्यालयले स्थानीय पदपूर्ति नगराउने उल्लेख गर्दै स्थानीय पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगराउने भनिएको छ। मुख्य सचिव कार्की सहित सचिव स्तरीय बैठकले गरेका निर्णयमा मन्त्रालय विभाग तथा कार्यालय प्रमुखसँग वार्षिक कार्य सम्पादन सम्झौता गर्ने उल्लेख रहेको छ। संघीय संसदका सदस्य र पदाधिकारीको स्वकीय सचिवालय सम्बन्धी व्यवस्था कार्यान्वयनमा आएको छ। सरकारले यसलाई औपचारिक रूपमा लागू गरेको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले यो निर्णय नेपाल राजपत्रमा प्रकाशित गरेको छ। राजपत्रमा सूचना आएसँगै कर्मचारीको तह र सुविधाको प्रावधान शुरू भएको छ। सरकारले यो व्यवस्था लागू गरेपछि सचिवालय सञ्चालन थप स्पष्ट भएको छ। अब कर्मचारीको तह र जिम्मेवारीमा अन्यल हुने छैन। पारिश्रमिक प्रणाली पनि पारदर्शी हुने सरकारको विश्वास रहेको छ। राजपत्रमा प्रकाशित व्यवस्था अनुसार प्रतिनिधि सभाका सभामुख र राष्ट्रसभाका अध्यक्षले प्रमुख स्वकीय सचिव राख्न पाउनेछन्। यो पद राजपत्रांकित प्रथम श्रेणी सरहको हुनेछ। उनीहरूले एकजना यस्तो सचिव राख्न सक्नेछन्। यसका साथै उनीहरूले थप कर्मचारीको सुविधा पनि दिएको छ। सभामुख र अध्यक्षले राजपत्र अनंकित द्वितीय र तृतीय श्रेणीका स्वकीय कर्मचारी पनि राख्न पाउने व्यवस्था रहेको छ। गण्डकी प्रदेशमा हालसम्म 78.36% रोपाई सम्पन्न भएको छ। प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार 73,349 हेक्टरमा रोपाई भइसकेको छ। यस वर्ष 93,606 हेक्टरमा रोपाई हुने अनुमान गरिएको मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ शशी अधिकारीले बताउनुभयो। प्रदेशको कुल 4,79,617 हेक्टर खेतीयोग्य जमीन मध्ये बर्खी र चैते गरी करिब 1,00,000 हेक्टरमा धान खेती हुने गरेको उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार नवलपुर, कास्की, स्याङ्जा, तनहुँ लगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढ़ी छ। हिमाल पारीको जिल्ला मुस्ताङ र मनाङ बाहेक प्रदेशका 9 जिल्लामा धान खेती हुँदै आएको छ। पछिल्लो समय प्रदेशमा रोपाईको क्षेत्रफल वर्षेनी घट्दै गएको पाइएको कृषि तथा विज्ञ अधिकारीहरूले बताएका छन्। 4 वर्ष अघि 97,469 हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो। त्यसपछिको वर्ष रोपाईको क्षेत्रफल घटेर 96,000 53 हेक्टरमा समेटिएको थियो। गत आर्थिक वर्षमा 94,182 हेक्टरमा रोपाई भएकोमा यस वर्ष 93,606 हेक्टरमा रोपाई हुने अनुमान गरिएको छ। जग्गा खण्डीकरण बोझ बाजु छान्ने प्रविधि र खेतीयोगी जमीनमा बस्ती विस्तार तथा पूर्वाधार विकासले गर्दा धान खेतीको क्षेत्रफल घट्दै गएको वरिष्ठ कृषि अर्थविज्ञ अधिकारीहरूले बताउनु भएको छ। रेडियो ढोरबराहीले विचार गोष्ठी सहितको 15 ढोरबराई उत्सव मनाएको छ। स्थापना भएको 15 वर्ष पूरा भएको अवसरमा रेडियोले दुलेगौडामा आजको सन्दर्भ रेडियो विषयमा विचार गोष्ठी सम्पन्न गरेको हो। गोष्ठीमा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले मिथ्या सूचनाको बाढ़ीमा रेडियो नागरिकको विश्वसनीय स्रोत बढ़न सफल भइरहेको बताउनु भएको छ। उहाँले समाचार सम्प्रेषण छिटो गर्ने बहानामा गलत सूचना फैलाउने क्रम पनि बढ़न थालेकाले गम्भीर समीक्षा हुनुपर्नेमा जोड़ दिनुभएको थियो। पण्डितले स्थानीय तहले स्थानीय संचार माध्यमहरूलाई प्राथमिकता दिँदै आएको जानकारी दिँदै खोज पत्रकारितामा जोड़ दिन संचारकर्मीहरूलाई आग्रह गर्नुभएको छ। नेपाल पत्रकार महासंघ तनहुका अध्यक्ष दिपी अधिकारीले संचार माध्यमहरू घरयासी बन्दै गइरहेको अवस्थालाई चिर्न स्थानीय सरकारले अभिभावकत्व ग्रहण गर्नुपर्ने, आवश्यकता अनुसार संचार संस्थाहरू मर्ज हुनुपर्ने, समाचार संचार माध्यमहरू बीचको सहकार्यलाई बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले सरकारले समेत संचार माध्यमहरूको विकासमा सहयोगी भूमिका नखेलेको गुनासो गर्दै सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने पनि बताउनु भएको छ। कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लागण्डकीका सभापति हरि खड्का, नेकपा शुक्लागण्डकीका संयोजक शरण सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टी शुक्लागण्डकीका अध्यक्ष ऋषेश्वर भुवाई लगायतले रेडियो परिवर्तित समयसँग परिमार्जन गरी चल्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो। उहाँहरूले रेडियोको प्रसारणले स्रोतमुखी बनाउँदै विश्वास वृद्धि गरेर अघि बढ़न सक्ने पनि बताउनु भएको छ। कार्यक्रममा रेडियो प्रस्तोता एवं साहित्यकार टुका देवी पौडेल आचार्यलाई नगद 10,000 राशि र सम्मान पत्र सहित सम्मान गरिएको थियो। पौडेललाई रेडियो मार्फत साहित्यका विकास गर्न सफल भएकाले सम्मान गरिएको स्टेशन म्यानेजर अशोक विश्वकर्माले जानकारी दिनुभयो। प्रसारण उपसमितिका संयोजक ज्ञान प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वार्षिक प्रतिवेदन सचिव फडेन्द्र पौडेलले प्रस्तुत गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष खेमराज खनाल र कार्यक्रम सञ्चालन स्टेशन म्यानेजर अशोक विश्वकर्माले गर्नुभएको थियो। पोखरा महानगरपालिकाको पहलमा नयाँ वर्षको अवसरमा शुरू गरिएको स्थल बस सेवा बन्द भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह चोकसम्म हवाई यात्रीलाई मुख्य सड़कसम्म आवाजावत गराउने उद्देश्यले सञ्चालन गरिएका दुवै विद्युतीय सटल बस असार मसान्तसम्म सम्झौता सकिएपछि काठमाडौँ फिर्ता लगिएका छन्। महानगरपालिकाको सम्झौता अवधि सकिएको र थप सञ्चालनबारे कुनै कुरा नभएकाले गाड़ीहरू फिर्ता लगिएको हो। बिहान 6 बजेदेखि राति 10 बजेसम्म सञ्चालन हुने बसमा यात्रीको चाप एकदमै न्यून थियो। यात्रीहरूका लागि यो सेवा पूर्ण रूपमा निशुल्क गरिएको थियो। निशुल्क सेवा भएकाले यात्रीबाट भाड़ा संकलन गर्ने कुरै भएन। सटल बस सञ्चालन गर्दा लाग्ने चालक सहचालक विद्युतीय ऊर्जा तथा मरमत सम्भारको खर्च पोखरा महानगर कृषि विकास बैंक र कामना सेवा विकास बैंक लिमिटेडले बेहोर्ने सम्झौता भएको थियो। काठमाडौँको महानगर यातायात प्रणालीसँग महानगरले अल्पकालीन परीक्षण परियोजनाका रूपमा असार मसान्तसम्मका लागि 2 बस उपलब्ध गराउने साझेदारी गरेको थियो। प्रणालीले बस सञ्चालन बापतको प्रत्यक्ष दैनिक सञ्चालन खर्च मार्फत वित्तीय साझेदारी बैंक मार्फत प्राप्त गरेको थियो। तर दीर्घकालीन रूपमा बस चलाएर प्रणालीले पाउने थप व्यावसायिक लाभ वा काड़ा भाड़ाको सुनिश्चितता नभएकाले निरन्तर सेवा दिन आर्थिक रूपमा सम्भव नभएको कम्पनीले जनाएको छ। बागमती र कोशी प्रदेशका केही ठाउँमा गइराति ठूलो वर्षा भएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएकोमा केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमतीको मकवानपुर र कोशीको छापामा ठूलो पानी परेको छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि मध्य र सुदूरपश्चिम बाहेकका प्रदेशका पहाड़ी भागको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै भोलिदेखि पानी पर्ने क्रम क्रमशः कम हुँदै जाने मौसमविद्ले बताएका छन्। का वरिष्ठ मौसमविद मीन कुमार अर्यालले आज देशका विभिन्न ठाउँमा वर्षा भए पनि भोलिदेखि वर्षा क्रमशः कम हुँदै जाने सम्भावना रहेको पनि बताउनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरान र अमेरिका बीच लगातार आक्रमण भइरहेका बेला इरानले मध्यस्थकर्तामा युद्ध विरामका लागि कूटनीतिक प्रस्तावहरू प्राप्त गरेको जनाएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले तेहरानमा हिजो साप्ताहिक पत्रकार सम्मेलनमा मध्यस्थकर्ताबाट युद्ध विरामका लागि कूटनीतिक प्रस्तावहरू प्राप्त गरेको स्पष्ट पार्नु भएको छ। कतारले अमेरिका इरान वार्ता पुनः शुरू गर्न र 10 दिनको युद्ध विरामका लागि नयाँ प्रस्ताव ल्याएको खबरबारे उहाँलाई सोधिएको प्रश्नको जवाफमा उहाँले पछिल्लो जानकारी दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अन्तिममा खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग दुई खेल्न नेदरल्याण्ड पुगेका नेपाली टोलीले आज नामिबियासँग पहिलो खेल खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 3:45 शुरू हुनेछ। यो त्रिदेशीय श्रृंखलामा आयोजक नेदरल्याण्ड, नेपाल र नामिबिया सहभागी छन्। नेपालले दोस्रो खेल पर्सि साउन 7 गते आयोजक नेदरल्याण्डसँग खेल्नेछ। त्यसपछि साउन 11 गते पुनः नामिबियासँग र साउन 13 गते नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। अहिले लीग दुईको अंक तालिकामा नेपाल 24 अंकसहित 5 स्थानमा छ। नेदरल्याण्ड 32 अंकसहित तेस्रो, नामिबिया 22 अंकसहित 7 स्थानमा छन्। अंक तालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रोमा स्कटल्याण्ड र चौथोमा ओमान रहेका छन्। विश्वकप ग्लोबल क्वालिफायरमा 16 स्थान बनाउन शीर्ष 4 भित्र रहनुपर्ने भएकाले नेपालको लागि बाँकी खेलहरू निकै महत्वपूर्ण रहेका छन्। अवस्थ नै खबरहरूसँगै बिहान 7 बजेको ढोरबारे हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पूर्व भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058800008 र 98460976246।
4: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछेपानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562-32475 र 98011-32475।
7: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590065, मोबाइल 98166-34372।
10: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
11: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
10: हाम्रा सेवाहरू कम्मर दुखाइ तथा डिस्क समस्याको उपचार,
11: घुँडा तथा जोड्ने दुखाइको फिजियोथेरापी, गर्दन दुखाइ तथा नसा च्यापिने समस्याको उपचार,
10: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाइको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
11: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
10: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
11: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
10: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644।
11: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
12: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
13: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
12: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
13: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
12: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
13: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856-23420, 9801-54674 र 9864-23420।
14: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुनचारी पसल, दुलेगौडा, भित्री बजार।
15: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार।
14: मोबाइल 9805535537।
16: मम्मी भोक लाग्यो, खाजा खाम न।
17: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
16: हस् मम्मी।
13: मैले सुने छोरी, ल जाम हिँड।
17: सुन्नुहोस् न, खाजा खान त बिजी मम हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
13: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
17: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई, साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
13: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
18: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
17: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
18: ए हो र, ल त ल।
19: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564-14-222 र 9805-21692।
20: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।
21: हरेक विषयमा चासो, गुनासो र
0: खबरदारी सहितको सान्दर्भिक बहस खुल्ला मञ्च।
13: अब रेडियो धोरबाराही 103.8 मेगाहर्जमा।
21: आदरणीय श्रोतावृन्द नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको प्रस्तुति कार्यक्रम खुल्ला मञ्चको अर्को नयाँ श्रृंखलामा स्वागत छ। म कार्यक्रम प्रस्तोता अशोक विश्वकर्मा। खुल्ला मञ्चमा हामी समाजको आवश्यकता अनुसार विभिन्न विषयमा संवाद र छलफल गर्दै आइरहेका छौं। आजको श्रृंखलामा हामीसँग छलफल गर्नका लागि रेडियो धोरबाराहीले हिजो मात्रै 15 धोरबाराही उत्सव 2083 मनाएको छ। उक्त कार्यक्रममा एकजना साहित्यकार जसले रेडियोबाट साहित्यको विकासका लागि पनि अत्यन्तै महत्वपूर्ण योगदान पुर्याउँदै आइरहनु भएको छ, यही रेडियो धोरबाराहीको प्रस्तोता पनि हुनुहुन्छ। उहाँ भर्खरै मात्रै गण्डकी प्रज्ञा प्रतिष्ठानको प्राज्ञको रूपमा पनि मनोनित हुनुहुन्छ। टुकादेवी पौडेल आचार्य हाम्रो अतिथि हुनुहुन्छ। तपाईँलाई सर्वप्रथम कार्यक्रममा एकदम धेरै स्वागत छ अनि बधाई पनि।
22: हार्दिक धन्यवाद सहित नमस्कार अर्पण गरे।
21: हजुर, रेडियो धोरबाराहीले भर्खरै मात्रै तपाईँलाई सम्मानित पनि गरिरहेको छ। यहीँबाट सुरु गरौँ। सम्मानले एकजना साहित्यकारको साहित्यिक जीवनमा कस्तो प्रभाव पार्छ?
22: यो एउटा सम्मान भनेको अवसर मात्र होइन, यो सम्मान भनेको जिम्मेवारी बोध गराउने एउटा आधार पनि हो। जो साधनामा रहेका हुन्छन्, साधनारत व्यक्तिका लागि चाहिँ यो जिम्मेवारी बोध गराउने एउटा अभ्यास पनि हो। यसर्थ पनि म रेडियो धोरबराई प्रति हार्दिक सम्मान व्यक्त गर्दछु। मलाई सम्मान गरेर मलाई प्रोत्साहन गर्नु मात्रै होइन कि मलाई मैले नेपाली भाषा साहित्य र कलाको क्षेत्रमा अझै पनि के गर्नु छ र गर्नुपर्छ भनेर मलाई जिम्मेवारी बोध गराइदिनु भयो। यस अर्थमा पनि मैले अब मेरो साधनलाई थप सशक्त बनाउनु पर्छ भन्ने मेरो विश्वास छ।
21: हामीले तपाईँलाई साहित्यकार को रूपमा मात्रै परिचय दियौं, तपाईँका परिचयहरू, तपाईँको योगदान विभिन्न क्षेत्रमा एकदम उल्लेखनीय छ, कतै हामीले अन्याय गर्यौं कि?
22: होइन, म चाहिँ नेपाली भाषा साहित्यको विद्यार्थी नै हो।
21: हजुर,
22: र म पेसाले शिक्षक पनि पञ्चमणि देव माध्यमिक विद्यालयमा अध्यापनरत छु। र समग्रमा भन्नुपर्दा म अहिले अध्ययनरत भएकै कारणबाट मेरो अनुसन्धान तह म पढ्दै पनि छु। यस अर्थमा म विद्यार्थी नै भन्न रुचाउँछु आफूलाई, र जीवनको यो पाठशालामा म आफूलाई सिकारु नै ठान्छु।
21: खास रुचिको विषय के हो तपाईँको? तपाईँको एउटा संचार कर्म पनि सँगै तपाईँले आफ्नो जीवनको केही समय संचार क्षेत्रलाई पनि तपाईँले छुट्याइरहनु भएको छ। अधिकांश समय त तपाईँको प्राध्यापनमै बिताइरहनु भएको छ, सँगसँगै साहित्यिक यो यात्रालाई पनि अगाडि बढाइरहँदाखेरि खास तपाईँले मन पराएको विषय के हुन्?
22: यस्तो हो, विद्यार्थी नै भन्न रुचाउँछु आफूलाई, र जीवनको यो पाठशालामा म आफूलाई सिकारु नै ठान्छु।
21: खास रुचिको विषय के हो तपाईँको? तपाईँको एउटा संचार कर्म पनि सँगै तपाईँले आफ्नो जीवन

0: र विधालाई मात्रै मन पराउनु भनेको हामीलाई सीमित गर्नु पनि हो, मनलाई बाँध्नु पनि हो। र वास्तवमा जसरी हाम्रो आँखाले एउटै दृश्य हेरिरहँदा, एउटै रङ हेरिरहँदा फरक रङको अभिलाषा राख्दछ, फरक विषयको अभिलाषा राख्दछ, त्यसरी नै एउटै विधामा मात्रै कोटिरहँदा, एउटै विधामा मात्रै लिप्त भइरहन भन्दा अब समाज भनेको त विविध विधाहरूको एउटा संगम स्थल हो र समाजका सकेसम्म आफ्नो बरकतले भ्याएसम्म समय व्यवस्थापन गर्न सकेसम्म सकेसम्म समाजका धेरै क्षेत्रहरूलाई चाहिँ म उत्तिकै सम्मान गर्छु र स्पर्श गर्ने मेरो चाहिँ चाहना हो।
1: साहित्यकारहरूको भाषा उहाँहरूले दिने अभिव्यक्ति अलिक फरक हुँदो रहेछ जस्तो लाग्यो।
0: त्यति धेरै नै म चाहिँ अझ म विद्यार्थी मात्रै भएको कारणबाट म त सिक्दैछु।
1: विशेष गरी हामी अलि साहित्यकार भनेपछि साहित्य विषय तपाईँको साहित्यिक जीवनको विषयमै अलिकति गोत्रिने हामी प्रयास गरिरहेका छौँ। लाग्दो हामीलाई एउटा कविता सुनाइदियो भन्ने हो जस्तो पनि लागेको छ कि श्रोताहरूलाई, हामी कविता सुनेर सुरु गरौँ फेरि बाँकी संवाद है।
0: हुन्छ, म एउटा नेपाली भाषा साहित्य र कलाको क्षेत्रमा साधना गरिरहेकी एकजना सिकारु भएको नाताले पनि र यहाँको अनुरोधलाई स्वीकार गर्दै म एउटा कविता आदरणीय श्रोताबिनलाई पस्कने अनुमति चाहन्छु। कविताको शीर्षक रहेको छ हावाको चित्र। हावाको चित्र
1: बादल हो,
0: हावाको चित्र कोर्न सकिन्छ या सकिँदैन, तैपनि अक्षरका माध्यमबाट कोर्ने प्रयास गरेको छु। हुन्छ, आदरणीय श्रोताबिन यहाँहरूमा म प्रस्तुत गर्दैछु हावाको चित्र कविता। आकाशको क्यानभासमा इन्द्रेणीको रेखा चित्रभित्रै पटक पटक कोरिरहने चित्र हो यो। प्रकृतिको मौन कागजलाई पृष्ठभूमि बनाएर चित्राधार कोरिरहने लेखनी हो यो। मुस्कुराउँदै स्वच्छन्द भएर आशाको रेखा कोरिरहने मसिहो हावा। मुस्कुराउँदै स्वच्छन्द भएर आशाको रेखा कोरिरहने मसिहो हावा लेख्छ लेख्छ यो चित्रले हाम्रो सासको इतिहास। लेख्छ यो चित्रले हाम्रो सासको इतिहास, जो हिमालको काख जस्तै स्वच्छ पवित्र र उज्जवल हुन्छ। हावा हावा साधारण रेखा चित्र होइन, यो त जीवनको अदृश्य आधार हो। नदेखिएर पनि धेरै महसुस हुने रहस्यमय कलाकार हो हावाको चित्र। कथा हो आलापहरूको, व्यथा हो मुस्किलहरूको, नशा हो पातहरूको, नशा हो पातहरूको, विश्वास हो साथहरूको। अलिकति छोइँदा पनि धेरै जसो महसुस हुने अलिकति छोइँदा पनि धेरै जसो महसुस हुने रूप न रङको आभास हो हावा। अलिकति छोइँदा पनि धेरै जसो महसुस हुने रूप न रङको आभास हो हावा। बादलका गुमनाम कापीहरूमा खेतका पसिनाको कथा लेख्ने स्रष्टा हो हावा। बादल आकाश र धरतीलाई एकै धर्सामा जोड्ने चित्रकार हो यो। कथाको पनि कथा हो, कथाको पनि कथा हो हावाको चित्र। स्वतन्त्रताको आभा हो हावा, स्पर्शको भाषा हो हावा। स्वतन्त्रताको आभा हो हावा, स्पर्शको भाषा हो हावा। शब्द बिना संसारलाई जोड्ने संसारको नशा हो हावा। लाली बनेर साँझमा घुल्ने, सुस्केर बनेर रातमा खुल्ने, मनको सबैभन्दा नजिकको आधार हो हावा। आज चित्र मैलिएको छ, च्यातिएको छ, ठूला ठूला भुवाङ परेको छ। कारखानाका चिम्नी र सवारी साधनका हुङ्कारले तर्सिएको छ। विषालु अनि गडगडाउँदो आवाजले थलिएको छ, पग्लिएको छ र मुर्छाएको छ हावाको कलिलो मन। न स्वच्छता, न पवित्रता, न कुनै रसराग, पिलो पाके झै पाकेको छ, आफू आफैसित थाकेको छ। पिलो पाके झै पाकेको छ, आफू आफैसँग थाकेको छ। काल्पनिक क्यानभासको पेटारोमा थन्किएको छ, अल्झिएको छ र हराएको छ। नील गगनमा उपहास

0: भनेर खित्का छाडेर हाँसेको छ। गिजाएका छन् समयका क्रूर यन्त्रहरूले, गगन चुम्बी शिखरमा रङमगिएको छ ध्वाँसिएको कुरूप अनुहार लिएर, ध्वाँसिएको कुरूप अनुहार लिएर धुलाका ढिका खसालेर रोइरहेछ। अडिएको छ उसको यात्रा, रोकिएको छ उसको गति। ए धरती, ए धरती, ए मानव, अब कथा नबोकाऊ पीडाको। ए धरती, ए मानव, अब कथा नबोकाऊ पीडाको। डुल्न देऊ मजेरी आँगन र गल्लीहरूमा, फुल्न देऊ सबैको नजर नजरमा, किनकि किनकि उसैको जीवनमा तिम्रो जीवन फुल्न सक्नेछ, किनकि उसैको जीवनमा तिम्रो जीवन फुल्न सक्नेछ। यहाँको चित्र थियो।
1: कस्तो राम्रो, कति लामो कविता लेख्नु भएको रहेछ। यसरी कविता लेख्नलाई कति कल्पनशील हुनुपर्छ एकजना कवि, एकजना साहित्यकार? कस्तो परिस्थितिमा लेख्छन् विशेष गरी साहित्यकारहरूले यति राम्रो रचना?
0: यस्तो हुन्छ, हरेक मानिसलाई हरेक दृश्यहरूले, हरेक संयोगहरूले स्पर्श गरेको हुन्छ। ती स्पर्शहरूलाई अक्षरमा बुन्ने मात्र हो। यदि समयको व्यवस्थापन गर्न सकियो, समयले साथ दियो र त्यसलाई तत्कालै कोर्न सकियो भने ती कविता बन्ने हुन्छ।
1: कल्पना र यथार्थको धरातल कतिको नजिक हुन्छ साहित्यकारको लागि?
0: कल्पना र पहिला साहित्यमा विशेष गरेर काल्पनिक विषयवस्तुहरूलाई रञ्जित गरेर रङ्गाएर बनाइन्थ्यो, लेखिन्थ्यो, लेखहरू त्यस्ता प्रकारका तयार हुन्थे। तर आजभोलि त्यो कल्पना भन्दा पनि यथार्थको समीप छ साहित्य भाषा पनि त्यही हो।
1: यो कविता पनि तपाईँको यथार्थसँग कतै
0: एकदम एकदम यथार्थसँग, म काल्पनिक भएर भन्दा पनि मैले जे महसुस गरेँ, हावासँग हामी, हावा हाम्रो सास हो
1: नि,
0: मैले केही पनि भनेकै छैन, हावा हाम्रो सास हो, जीवनको सास हो, सासहरूको इतिहास हो भनेर भनेकी छु नि। वास्तविक कुरा मात्रै हो, खालि त्यो शब्दलाई आलङ्कारिक बनाउने मात्रै प्रयास गरिएको हो।
1: साहित्य क्षेत्रमा कसरी तपाईँको लगाव बस्यो? कहिलेदेखि तपाईँ साहित्यमा सँगैसँगै हुनुहुन्छ भनौँ, साहित्यलाई अँगालेर साहित्यमै केही गर्छु भनेर हिँडेको केही सम्झना छ?
0: म चाहिँ चार कक्षामा पढ्दा,
1: सानै उमेरमा रहेछ,
0: कलम भन्ने कविता
1: हजुर
0: लेखे। अनि मैले कता कविताहरू चाहिँ पुस्तकहरूमा हुन्छन् नि, पाठ्य पुस्तकमा भएका कविताहरू लय हालेर पढ्ने के गर्ने गर्दा गर्दै कविताप्रति चाहिँ प्रेम भयो। अनि त्यसैलाई मैले पनि लेख्नुपर्छ कि जस्तो लाग्यो, र यतिकै त्यसप्रति मोह आफै जागृत भयो।
1: याद छ कि छैन केही हरहरू तपाईँलाई ती कविताका?
0: कविताका ठ्याक्कै शब्दहरू र शब्दावलीहरू त मलाई स्मरण छैन, तर मेरो पहिलो कविताको शीर्षक चाहिँ कलम हो।
1: कलम त्यो विद्यार्थी भएर पनि सायद कलमले तपाईँलाई अलिकति नजिक आने कि?
0: त्यो पनि हुन सक्छ, किनकि हामी विद्यार्थी जीवनमा धेरै नजिक हुने वस्तु भनेकै कलम हो।
1: त्यो समयदेखि आजसम्म यता साहित्यको विद्यार्थी भन्नुहुन्छ, विशेष गरी हुन त लामो समय पनि बिताइसक्नु भएको रहेछ, कस्तो लाग्छ तपाईँलाई एकजना साहित्यकार भनेर चिनिन पाउँदा, चिनिँदा कस्तो लाग्छ, कस्तो अनुभूति हुन्छ?
0: मलाई अब सबैजनाले साहित्यकार भनिरहँदा त खुसी लाग्ने नै भयो, तर अझै पनि मेरो साधना पुगेको छैन, मैले अझै पढ्नुपर्छ।
1: के गर्ने मन छ यही क्षेत्रमा रहेर?
0: यही क्षेत्रमा रहेर केही नै गर्ने भन्दा पनि मैले केही नै गर्न सकेको छैन जस्तो लागिरहेको छ।
1: हुन्छ नि, एउटा विशेष गरी एउटा उपन्यास लेखौँला, एउटा कवितै सङ्ग्रहहरू ल्याउन,
0: ती त भए ती सिर्जनाका कुराहरू। मैले एउटा सिर्जनाको फुल, ठोस फुल बार्दली नामको कीर्ति, लघुकथा कीर्ति मैले अर्पण गरिसकेकी छु। आदरणीय श्रोताहरूले यसलाई एकदमै मन पराएर,
1: कति सालमा यो कृति?
0: यो 78 सालमा प्रकाशन गरेको,
1: 5 वर्ष अगाडि रहेछ
0: हजुर। र सबैले मन पराउनु भयो र विद्यार्थीहरूले पनि मन पराउनु भयो. यसमा 51 लघुकथाहरू छन्.
1: लघुकथा विशेष गरी तपाईँले अलि धेरै सृजना गर्नुहुन्छ है?
0: मेरो आख्यानमा रुचि हो.
1: हजुर,
0: अझ बढी अब कवितामा पनि घरिघरि कविता बनेर घरिघरि कथा बनेर पोखिनु मात्रै हो रुचि नै. यही भन्दा पनि साधना हो. विशेष चाहिँ मलाई आख्यान चाहिँ बढी मनपर्छ.
1: पछिल्लो क्रममा यो साहित्यिक गतिविधिहरूमा के कुराले व्यस्त बनाउँछ तपाईँलाई?
0: यस्तो हुन्छ, हामी यो तनहुँ जिल्लाको अझ विशेष गरेर यो क्षेत्र नम्बर 2 भनौँ, यो चाहिँ तनहुँ जिल्ला आदिकवि भानुभक्त आचार्यको जन्मस्थल नै हो, साहित्यको उर्वर भूमि पनि मानिन्छ. तर यसलाई पनि केन्द्रीकरण गरे जस्तो देखिन्छ. तनहुँ जिल्ला भनेको दमौली मात्रै हो कि जस्तो लाग्ने, र दमौलीमा भएका गतिविधि मात्रै साहित्यका लागि गरिएका गतिविधि मात्रै ती मात्रै हुन् कि जस्तो मानिने एक प्रकारको भ्रम पनि छ कि जस्तो लाग्छ. र मफसलमा रहेका अर्थात् दमौली भन्दा इतर दमौली इतरका क्षेत्रहरूमा पनि साहित्य साधनामा लागेका सर्जकहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ जोड्नुपर्छ. र जसले कलम चलाउनुहुन्छ, जसले साहित्यिक संस्थाहरूको नेतृत्व गर्नुभएको छ, उहाँहरूले चाहिँ यी कुरामा चाहिँ थोरै
1: मफसलमा भएर अलिकति पछाडि परेको कि जस्तो महसुस तपाईँलाई भएको हो?
0: एकदमै त्यो मफसलमा भएकै कारणबाट हामी चाहिँ पछाडि परेकै छौँ.
1: के कुराले बिझाउँछ तपाईँलाई? त्यस्तो केही घटना परिघटनाहरू त्यस्ता छन् र
0: घटनाहरू धेरै हुन्छन्.
1: हजुर,
0: तर ती घटनाहरू यसै चाहिँ भन्न सकिँदैनन् र त्यो महसुस हुने कुरा हो. हरेक महसुसलाई सार्वजनिक गर्न मिल्दैन.
1: हामी विशेष गरी साहित्यकारको एउटा जीवन, उसले सोच्ने सोच, उसले भोगिरहेका भोगाईहरू बीचमा अलिकति गोतले नै बीचमा प्रयास मात्रै गरिरहेका छौँ. तपाईँ आफूलाई साहित्यकार भनिरहँदा, साहित्यकारको विद्यार्थी भनिरहँदा, एउटा सृजनशील व्यक्ति भनिरहँदा व्यक्तिगत रूपमा खुसी महसुस त तपाईँले गर्नुहुँदो रहेछ.
0: हजुर,
1: समाजले साहित्यमा लागेका मान्छेहरू साहित्यकारहरूलाई चाहिँ कसरी बुझेको जस्तो लाग्छ?
0: हामीमा त्यो चेतनाको अलिकति अभाव छ. अब साहित्यकारहरूसँग प्रशस्त सम्पत्ति हुँदैन, सत्तामा त्यति धेरै पहुँच हुँदैन. उनीहरू खास लेख्छन् मात्र, सुन्छन् अनि सुन्ने र सुनाउने काम गर्छन्. र सत्ताको नजिक पनि नरहने हुँदा प्राय जसो हाम्रो समाजको एउटा चाहिँ के छ भने प्रक्रिया सत्ता शक्ति र सम्पत्तिलाई चाहिँ बढी बुझ्ने
1: महत्व दिने,
0: त्यसलाई बढी महत्व दिने भएका कारणबाट भाषा साहित्य भनेको र कला भनेको तपसिलको कुराको रूपमा लिइदिने, त्यही कारणबाट पनि अलिकति यो पछाडि परे जस्तो लाग्छ. पछिल्लो समय सङ्गीत कलाहरूले भने अलिकति स्थान पाएको देखिन्छ भने, तर भाषा साहित्यमा लागेका सर्जकहरू चाहिँ केही उजेलमा परेकै छन्. अब उनीहरू पनि साधक नै हुन्, कलाकार पनि साधक नै हुन्, तर कलाकारहरूले पाउने जस्तै स्थान चाहिँ साहित्य साधनामा लागेका साधकहरूले चाहिँ कम पाउनु भएकै छ
1: जस्तो महसुस गर्नुहुन्छ. के गर्न सकिन्छ यसलाई विकास गर्नको लागि? सरकारवालाहरू, सरकार हुन सक्छ, साहित्यको विकासका लागि विभिन्न संस्था प्रतिष्ठानहरू खोलिरहेका छन्, यिनीहरूको भूमिका चाहिँ कस्तो होला, कस्तो रहनुपर्छ होला?
0: अब यस्तो हो, एक त यो भाषा साहित्य भनेको एउटा साधना पनि हो, एक प्रकारको धैर्यता पनि चाहिन्छ. अब आजभोलि चाहिँ सूचना र प्रविधिको द्रुततर विकासका कारणबाट मान्छेको जीवनै 14 सेकेन्ड 16 सेकेन्डमा सीमित भइरहेको छ. अघि मैले अघि भर्खरै एउटा कविता जसलाई लगभग म 5 मिनट वाचन गरेँ होला, यति बेरसम्म सुन्नका लागि पनि एक प्रकारको हिम्मत चाहिन्छ कि, एक प्रकारको धैर्यता चाहिन्छ कि, त्यो धैर्यता. अनि यसमा फेरि के हुन्छ भने साहित्यमा चाहिँ के हुन्छ, यी सिर्जनाहरू साहित्यिक सिर्जनाहरू सुनाइरहँदा यहाँ सङ्गीतको संयोजन गरियो भने त अलिकति बढी आकर्षण हुने, नभने बिना सङ्गीत चाहिँ यसलाई वाचन गर्दा अथवा यसलाई सुनाउँदा पनि त्यति धेरै चाहिँ यो जनमानसको मनलाई चाहिँ केन्द्रित गर्न सकिएको छैन. मुख्य कारण नै त्यही हो.
1: तपाईँले हिजो मात्र रेडियो धरवाराको यता विशेष तपाईँलाई सम्मान गर्ने कार्यक्रममा तपाईँले दिएको मन्तव्य पनि हामीले सुन्यौँ। त्यहाँ तपाईँले मतलब 15 पेज लामो एउटा मैले गर्नुपर्ने कामहरूको सूची नै मैले पठाएको थिएँ, त्यही मनन भएछ कि जस्तो लाग्यो भनेर पनि भन्नुभएको थियो। साहित्यमा तपाईँले धेरै कुरा गर्न तपाईँलाई मन रहेछ, केही खुलाउन मिल्छ?
0: यस्तो हो, अघि मैले अघि नै भनिसकेँ, हामी चाहिँ क्षेत्र तनहुँ क्षेत्र नम्बर 2 का अलिक पछाडि नै परेका छौँ र यहाँ चाहिँ भाषा साहित्य कलामा साधना गर्नुभएका तर पर्दा पछाडि रहनुभएका सर्जकहरू हुनुहुन्छ, उहाँहरूलाई पनि उजागर गर्नुपर्छ। र तनहुँ जिल्ला भनेको त अझ नेपालको यो कौरा गीत र नृत्यको चाहिँ उद्गम स्थल पनि हो, यो लोक साहित्यमा हामीले पढेका बुझेका पनि छौँ, लगभग सबैलाई थाहा पनि छ। त्यसैले यस्ता केही कुराहरू भएर पनि सार्वजनिक नभएका कतिपय कुराहरू चाहिँ हामीले नै अगुवाई गरेर चाहिँ बढी चाहिँ सार्वजनिक गरिदिनुपर्ने अथवा सहयोग गर्नुपर्ने, सहजीकरण गर्नुपर्ने अवस्था छ। यस अर्थ पनि अब प्रतिष्ठानहरूले, साहित्य प्रतिष्ठानहरूले चाहिँ केही काम गर्न सक्छन्, पछाडि विशेष गरेर पर्दा पछाडि रहेका सर्जकहरूलाई चाहिँ उठाउनुपर्छ। पर्दा अगाडि रहेका, पर्दामा देखिएका, स्थान पाएका सर्जकहरू त लगभग उहाँहरूले मेसो पाउनुहुन्छ, कुन पाइलो कसरी सार्ने भनेर पनि यसो मेसो पाउनुहुन्छ, तर पछाडि रहेकाहरूलाई चाहिँ मेसो पाएकाहरूले चाहिँ
1: केही गर्ने मन छ तपाईँलाई,
0: केही गर्नुपर्छ।
1: साहित्य क्षेत्रको एउटा साहित्य क्षेत्रको विकासका लागि गण्डकी प्रज्ञा प्रतिष्ठान गण्डकी प्रदेशमा छ, त्यसको तपाईँ भर्खरै मात्रै मनोनित पनि हुनुभएको छ। धेरै श्रोताहरूलाई लाग्न सक्छ, हामीलाई हेर्ने दर्शकहरूलाई लाग्न सक्छ, ओहो टुका म्याडम यस्तो हुनुभएछ भनेर सबैले धेरैले बधाई पनि दिनुभयो है। त्यहाँको काम कर्तव्य अधिकारहरू चाहिँ के रहेछ नि?
0: त्यहाँ चाहिँ अब प्राज्ञ परिषदको चाहिँ छुट्टै, उहाँहरू चाहिँ होल टाइम जस्तै त्यहाँ नै कार्यालयमै रहेर काम गर्नुहुन्छ, उपकुलपति, कुलपति, सदस्य, सचिव लगायतका, र त्यहाँ एउटा कार्यकारी समिति, त्यो टिमले चाहिँ पूर्णकालीन समय दिएर काम गर्नुहुन्छ भने हामी प्राज्ञ सदस्यहरू चाहिँ सभा सदस्य हौ। हामीलाई वर्षको 2 पटक चाहिँ अनिवार्य रूपमा र आवश्यकता परेको खण्डमा हामीलाई त्यहाँबाट आमन्त्रण हुन्छ, हामी बैठकमा समावेश हुन्छौँ, सहभागी हुन्छौँ र त्यहाँ हामीले हाम्रो क्षेत्रमा रहेका, सुसुप्त अवस्थामा रहेका, साहित्य साधनामा लागेका, भाषा साहित्य कलामा लागेका, संस्कृति सम्वर्धनमा लागेका व्यक्तिहरूलाई होइन संस्थाहरूलाई चाहिँ हामीले उजागर गर्ने प्रस्तावहरू मार्नुपर्छ,
1: यहाँबाट यहाँका आवश्यकताहरू त्यहाँसम्म पुर्याउनु,
0: त्यहाँसम्म पुर्याउने चाहिँ पुलको काम चाहिँ गर्नुपर्छ,
1: पुलको जिम्मेवारी। ठिक छ, नयाँ पुस्ताहरू साहित्यलाई मन पराउनेहरू पनि धेरै हुनुहुन्छ तर साहित्यमा ठ्याक्कै संलग्न हुने अथवा साहित्य सृजना गर्न नसक्ने धेरै संख्यामा हामीले देख्न सक्छौँ, उहाँहरूको स्कुलिङ कसरी गर्न सकिएला?
0: यसका लागि त मैले यही कार्यक्रमबाट नै भन्न चाहे, हाम्रो यही शुक्ला गण्डकीमा शुक्ला साहित्य संगम, मैले एक कार्यकाल पनि पूरा गरे, शुक्ला साहित्य संगम जुन विक्रम सम्वत 2060 सालमा स्थापना भएको, यसले पनि स्थापना कालदेखि अहिलेसम्म यो 2 दशक पूरा गरिरहँदा यसले सर्जकहरूलाई जोड्ने र उत्पादन गर्ने काम पनि गरेको छ। कति बाल सर्जकहरू अहिले युवा सर्जक बनिसक्नु भएको छ, साहित्य साधनामा कलामा लागेर उहाँहरूले आफ्नो पहिचान बनाइसक्नु भएको छ र मलाई पनि शुक्ला साहित्य संगमले चाहिँ एउटा प्लेटफर्म दियो होइन, मैले पनि म स्थापना कालदेखि नै म त्यहाँ सदस्य भएर काम गरेको र अहिले पछिल्लो समय एक कार्यकाल चाहिँ अध्यक्ष भएर पनि काम गरे र शुक्ला साहित्य संगम जस्तै अर्को 12 साहित्य प्रतिष्ठान पनि रहेको छ
1: यही
0: क्षेत्रमा। अब यही तनहुँ क्षेत्र नम्बर 2 तिरकै कुरा गर्ने हो भने म्याग्दी साहित्य प्रतिष्ठान भनेर पनि रहेको छ, अब स्याङ्जातिर पनि हामी खोजी गर्नुपर्छ। यो रेडियो ढोरबराई सुनिरहनुभएका तमाम श्रोताबिनमा अब मैले यहीँबाट के भन्न चाहे भने, यदि यहाँहरूमा कला भाषा साहित्य प्रति चाहिँ अनुराग छ र प्लेटफर्म खोजीमा हुनुहुन्छ भने शुक्ल साहित्य संगम यहाँहरूको आँगन हो, मजेरी हो, यहाँ पनि सक्नुहुन्छ। बाराई साहित्य प्रतिष्ठान छ, त्यहाँ पनि जोडिन सक्नुहुन्छ।
1: जस्तो पछिल्लो क्रममा मैले के महसुस गर्छु भने यस्ता साहित्यलाई फल्ने फुलाउनको लागि एउटा मञ्च जुन संस्थाहरूले तयार गरिरहेको छ, तर उद्घोषण सिक्नको लागि पनि एउटा छुट्टै क्लास लिन पाइने व्यवस्था हुने, तालिमहरू सञ्चालन भइरहने, अब तपाईँको सङ्गीतको पनि कक्षाहरू तालिमहरू होइन त्यस्तो भइरहेको हामी देख्छौँ यत्र तत्र, तर साहित्यमा ठ्याक्कै कविता कसरी लेख्ने, गजल कसरी लेख्ने, मुक्तकहरू शायरीहरूको विषयमा त्यस्तो अभाव भएको महसुस गर्नुहुन्न तपाईँले?
0: त्यो अवश्य पनि हो, तर पहिला हामीसँग सूचना प्रविधिको कमी थियो, त्यही कारणबाट ती प्रशिक्षण कार्यक्रमहरू आवश्यक पनि थिए। तर अहिले चाहिँ पछिल्लो समय चाहिँ हामीले यो कविता लेखन प्रशिक्षण कार्यक्रम, अब गजल लेखन लगायतका कार्यक्रमहरू चाहिँ विशेष गरेर यो सूचना प्रविधिका कारणबाट धेरै सजिलो भइसकेको छ। र हाम्रो शुक्ल साहित्य संगमले छन्दमा कविता लेखन 3 दिने कार्यक्रम पनि गरेको हो, प्रशिक्षण कार्यक्रम डाक्टर देवी नेपाललाई आमन्त्रण गरेर कार्यक्रम गरेका पनि हौ। त्यो बेलामा पनि केही सर्जकहरू होइन एकदम रुचि राख्ने, साहित्यमा रुचि राख्ने सर्जकहरूले चाहिँ त्यसबाट फाइदा लिनुभयो, त्यो अवसर पनि प्राप्त गर्नुभयो। अहिले पछिल्लो समय भने सूचना र प्रविधिको कारणबाट सो अध्ययनबाट धेरै सामग्रीहरू, सन्दर्भ सामग्रीहरू युट्युबमा गुगलमा भेट्न सकिने हुनाले पनि त्यसलाई चाहिँ पछिल्लो समय जोडिएको छैन।
1: नेपाली भाषा साहित्यको अनप्रत्यक्ष विद्यार्थी जसले रेडियोमा, यही रेडियोबाट तपाईँले प्रत्येक शनिबार एउटा साहित्य मञ्जरी भन्ने कार्यक्रम संसारण गरेर पनि धेरै साहित्यकारहरूलाई जोड्ने, यहाँका साहित्यकारहरूको प्रतिभालाई सुनाउने एउटा मञ्च खडा गरिरहनु भएको छ। कार्यक्रम मार्फत अझै तपाईँले के कुरा समेट्न बाँकी छ जस्तो लागेको छ?
0: धेरै बाँकी छ। अब सूचना अघि मैले भने अलिकति हामी चाहिँ एक किसिम भएर गएर सुन्ने बानीको चाहिँ विकास गर्नैपर्छ है। जबसम्म हामीसँग धीरता रहँदैन नि, हाम्रो हरेक विषयप्रतिको त्यो अनुराग चाहिँ बिस्तारै मर्दै जान्छ। त्यो अनुराग मर्नु र अनुराग हराउनु भनेको चाहिँ के हो भने हाम्रो धैर्यताको कमी हो। र रेडियो पनि पछिल्लो समय हामी यो एकदम छोटो समयका भिडियोहरू रिलहरू हेर्दा हेर्दै हाम्रो मस्तिष्क नि त्यस्तो बन्यो कि केही कुरा पनि एकछिन अडिएर नहेर्ने नसुन्ने, त्यो कारणबाट पनि हो। अलिकति हामीले चाहिँ त्यो अभ्यास गर्नुपर्छ कि जस्तो लाग्छ, यो मनोवैज्ञानिक कारण चाहिँ त्यो हुनसक्छ। र अर्को कुरा चाहिँ रेडियो ढोरबराईमा हामी साहित्य मञ्जरी प्रसारण गरिरहन्छौँ। मैले हाम्रा सर्जकहरूले उपलब्ध गराउनु भएका कृतिहरू रचनाहरू वाचन गर्छु र कहिलेकाहीँ सर्जकहरूलाई नै हाम्रो यो स्टुडियोमा आमन्त्रण गरेर उहाँहरू स्वयंका मुखारविन्दुबाट पनि सुनाउने प्रयास गर्छु।
1: प्रतिक्रिया कस्तो छ?
0: प्रतिक्रिया राम्रो आएको छ र प्राय जसोले लाइभमा कमले सुनेर भए पनि रेकर्डिङ कार्यक्रम चाहिँ सुन्ने गर्नुहुन्छ। यस अर्थमा चाहिँ मलाई चाहिँ श्रोताबिन्दहरूको चाहिँ अपार प्रेम पाएकै महसुस भएको छ। र आउँ सँगै जोडियौँ, यो भाषा साहित्य कला मेरो मात्रै निजी सम्पत्ति होइन, हामी सबैको साझा सम्पत्ति हो,
1: विकास पनि सबैले गर्न
0: सबैले गर्नुपर्छ र सबैले बचाउनु पनि पर्छ। पछिल्लो समय चाहिँ नेपाली भाषामा चाहिँ विभिन्न कोणबाट चाहिँ आक्रमण भइरहेका छन्, यसको संरक्षणका लागि हामी सबैजना जुट्नुपर्छ। कहिले श्रोता बनेर जुट्नुपर्छ, कहिले दर्शक बनेर, अनि कहिले चाहिँ वक्ता बनेर जुट्नुपर्छ।
1: सकिन्छ नेतृत्व गरौँ, नसके हामी नेतृत्व गरिरहेका छौँ, साथ दिनुहोस् भनेर
0: साथ दिनुपर्छ, दिनुभएको पनि छ, दिनुहुन्छ पनि। यो उहाँहरूबाट प्राप्त प्रेम हो, आत्मीय प्रेम हो, मैले स्वीकार गरेकी छु र अझै पनि मैले चाहिँ यो निरन्तरताको चाहिँ
1: हामी त साहित्यिक कार्यक्रममा यो अन्तर्वार्ता विशेष गरी खुल्ला मञ्चमा तपाईँको साहित्यिक गतिविधिको विषयमा चर्चा परिचर्चा गर्दा गर्दै हामी त धेरै नै समय बिताइसकेछौँ, कार्यक्रमको उत्तरार्धतर्फ पनि आउन लागेका छौँ। हाम्रो कार्यक्रम सुनेर बस्ने आम श्रोताहरूलाई तपाईँले यो कार्यक्रम मार्फत के भन्न चाहनुहुन्छ?
0: यो आजको सन्दर्भ आजको सन्दर्भ भन्ने शीर्षकमा पनि नेपाली भाषा साहित्यमा लागेका अब सर्जकलाई जोड्नु भयो, यो एउटा खुसीको कुरा पनि हो। किनकि हामी आजको सन्दर्भ भन्दा राजनीति, व्यापार, व्यवसाय लगायतका विविध क्षेत्रमा आबद्ध व्यक्तित्वहरूलाई जोड्ने गर्नुभएको थियो। आज चाहिँ एउटा भाषा साहित्य
1: यो कार्यक्रम खुल्ला मञ्च हो, सबैजना अट्न सक्नुहुन्छ, सबैजना समावेश।
0: त्यो जोडिन पाएकोमा चाहिँ मलाई अत्यन्तै खुसी लाग्यो र नेपाली भाषा साहित्य र कलाको क्षेत्रमा हुनुपर्ने धेरै कुराहरू बाँकी नै छन् र यी तिनै क्षेत्रलाई चाहिँ हामीले सँगसँगै लैजानुपर्छ। भाषालाई मर्न दिनु हुँदैन र साहित्य भनेको सिर्जनासँग जोडिन्छ। सिर्जना हरेक व्यक्तिहरूसँग सिर्जना छ, सुसुप्त अवस्थामा रहेका सिर्जना शक्तिलाई चाहिँ हामीले चाहिँ सशक्त बनाउनु पर्छ। त्यसका लागि कसैले सहजीकरण गर्नुपर्छ, कसैले हमा हैसिए गर्नुपर्छ, कसैले चाहिँ उजागर गर्नुपर्छ, नेतृत्व गरेर उसलाई अगाडि पनि बढाउनुपर्छ। र अर्को कुरा चाहिँ कलालाई पनि अलिक सभ्य शिष्ट होइन रोमाञ्चसहित सभ्य र शिष्टता पनि जोड्नुपर्छ, सँगै जानुपर्छ। सबैले सँगै अनुभूति गर्न सक्ने, सबैले महसुस गर्न सक्ने खालको हुनुपर्छ र यसरी चाहिँ
1: हुन्छ। तपाईँको यो विशेष गरी साहित्यिक यात्राका धेरै आयामहरू हामीले कार्यक्रममा सायदै समावेश गर्न सकेनौँ होला, आगामी श्रृङ्खलामा पनि हामी अझै धेरै विषयवस्तुमा संवाद गर्ने, छलफल गर्ने र आम श्रोतालाई जानकारी दिने प्रयास अवश्य पनि गर्नेछौ। आफ्नो व्यस्त समयका बावजुद पनि हाम्रो लागि यो समय उपलब्ध गराइदिनु भएकोमा हामी धेरै धेरै आभारी छौँ।
0: धेरै धेरै धन्यवाद छ यो खुला मञ्च कार्यक्रमका लागि, मलाई आमन्त्रण गरेर मलाई पनि श्रोताबिनसँग जोड्ने प्रयास गर्नुभएकोमा र आदरणीय श्रोताबिन यहाँहरूलाई फेरि पनि साहित्यिक नमन अर्पण गर्दछु र मलाई यतिन्जेल सुनेर साथ दिनुभएकोमा पनि श्रोताबिनप्रति हार्दिक आभार सहित सम्मान व्यक्त गर्दछु भने रेडियो ढोरबराईले एकजना साहित्य साधनामा लागेको व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम राख्यो, अर्थात रेडियो ढोरबराई सञ्चालक समिति र प्रसारण उपसमितिले जुन निर्णय गर्नुभयो उहाँहरूप्रति पनि सम्मान छ। हामी कामले काम सिकाउँछ र सम्मानले सम्मान सिकाउँछ र हरेक कुरामा चाहिँ के चल्छ भने आदान प्रदान चल्छ, कि आदान प्रदान चल्छ र यो आत्मीयता अनि यो सदाशयता र यो विश्वासका लागि म यहाँहरूप्रति पुनः हार्दिक सम्मान व्यक्त गर्दछु र धन्यवाद व्यक्त गर्दै यो आजको खुला मञ्चले पनि मलाई स्थान दिनुभएकोमा कार्यक्रम सञ्चालक अशोकजीप्रति पनि हार्दिक सम्मानसित आभार व्यक्त गर्दै म पनि बिदा हुन चाहन्छु।
1: श्रोतावृन्द, कार्यक्रम खुला मञ्च सुन्दै हुनुहुन्थ्यो रेडियो ध्रुवबाराही 103.8 मेगाहर्जमा। खुला मञ्चमा हामी विभिन्न विषयमा संवाद गर्दैछौ। आज सायदै हामी पहिलो पटक एकजना साहित्यकारसँग साहित्यिक कुराकानी गर्यौं। तपाईँलाई कस्तो महसुस भयो, कस्तो अनुभूति भयो, सल्लाह सुझाव र प्रतिक्रियाहरू दिन नभुल्नुहोला। अर्को श्रृंखलामा हामी नयाँ विषय, नयाँ अतिथिको साथमा फरक छलफलका साथमा उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका लागि अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर,
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7178।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
8: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
9: स्टुडियो टाइट
10: अहिले बिहानको 8 बज्यो।
7: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 98161-95301।
11: कहिले ढुरियाको सुस्तेर बस्दा, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँ घर उकाली ओह्रालो भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
12: कार्यक्रम लोक भाका
11: मात्र रेडियो ढोरबाराही 103.8 MHz मा।

नमस्ते नमस्कार अनि हार्दिक नानालोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजे सम्म तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com एनपी लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरकवार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौ मंगलबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले फेसबुक कमेन्टलाई कार्यक्रममा स्थान दिनेछौ। हामीले हाम्रो फेसबुक पेजमा स्ट्याटस छाडिसकेका छौं। यदि हजुरहरूलाई चाहिँ कुनै भाका सुन्न मन छ भने या आफ्नो साथीभाइलाई सम्झना स्वरूप केही सन्देश छाड्न मन छ भने हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ। हजुरहरूले गर्नुभएको कमेन्टलाई हामीले हाम्रो यस कार्यक्रममा स्थान दिनेछौ। ढिला नगरिकन कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआत स्वरूप राख्दैछु गण्डकी बोलको फाका जसमा आवाज रहेको छ देवीघरती मगर अनि दिवलभ खातीको अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है त।

हजुर, गण्डकी बोलको फाका रहेको थियो, जसमा आवाज रहेको थियो दिप्लव खाती अनि देवी घरती मकरको। निकै नै सुमधुर फाका रहेको थियो, कार्यक्रममा स्थान लिइसकेकी छु। अब पनि पालो तपाईँको नै रहेको छ। यदि हजुरहरूलाई चाहिँ कुनै फाका सुन्न मन छ भने, आफ्नो साथीभाइलाई सम्झना स्वरूप केही सन्देश छाड्न मन छ भने, हामीले हाम्रो फेसबुक पेजमा चाहिँ स्ट्याटस छाडिसकेका छौँ, त्यहाँ गएर कमेन्ट गर्न सक्नुहुनेछ। ढिला नगरिकन कमेन्ट गर्दै गर्नुहोला भन्दै, अहिलेको लागि भने चाहिँ हामीलाई साथीहरूले कमेन्ट गरिसक्नु भएको छ। हामीलाई चाहिँ अनुभव पाण्डेजीले कमेन्ट गर्नुभएको छ, उहाँले चाहिँ नमस्ते हजुर, म अनुभव पाण्डे घर गुर्मी हाल दुलेगौड़ादेखि, मलाई पर्खी नबसे नमरे भाचे कालेले साँचै कुनै दिन त भेटौला अवश्य गीत बजाइदिनु अनुरोध गर्दै, सृष्टि हजुर अनि लोकगीत प्रेमीहरूलाई सम्झिँदै सो गीत सुनाउन चाहन्छु भन्नुभएको छ। धन्यवाद अनुभवजी कमेन्टको लागि। पक्कै पनि म हजुरको रोजाइमा रहेको भाकालाई कार्यक्रम स्थान दिनेछु। यसै गरी हामीलाई चाहिँ राजुजीले पनि कमेन्ट गर्नुभएको छ, उहाँले नमस्कार शुभ बिहानी भन्नुभएको छ। नमस्कार शुभ बिहानी राजुजी, अन्तिमसम्म चाहिँ सुनेर साथ दिनुहोला। यसै गरी हामीलाई स्मृतिजीले पनि कमेन्ट गर्नुभएको छ, उहाँले लालु पाते भन्ने गीत प्ले गरिदिनुहोस् लवली माइलसी एन्ड नास्ता खानुभयो भन्नुभएको छ। हजुर मेरो भइसक्यो। अनि हजुरले ह्याप्पी वेलकम एन्ड ओम जय ओम ढोरबाराई एफएम गुड मर्निङ भन्नुभएको छ, टेक केयर बाई बाई भन्नुभएको छ। धन्यवाद स्मृतिजी कमेन्टको लागि। म हजुर रोजाइमा रहेको भाकालाई पनि कार्यक्रममा स्थान दिनेछु भन्दै, अहिलेको लागि हाम्रो स्मृतिजीकै रोजाइमा रहेको लालुपाते भन्ने गीत त दुईटा छ, तर पनि म लालुपाते फुल छैन बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ मिलन लामा अनि पूजना प्रधानको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, लालुपाते फूल छैन बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो मिलन लामा अनि पूजना प्रधानको। निकै रमाइलो अनि पुरानो भाका रहेको थियो, कार्यक्रम स्थान दिइसकेकी छु। अब पनि पालो तपाईँको नै रहेको छ, यदि हजुरहरूलाई चाहिँ कुनै भाका सुन्न मन छ भने, आफ्नो साथीभाइलाई सम्झना स्वरूप केही सन्देश थाहा मन छ भने, हामीले हाम्रो फेसबुक पेजमा कमेन्ट स्टाटस सारिसकेका छौँ, त्यहाँ गएर कमेन्ट गर्न सक्नुहुनेछ। कमेन्ट गर्दै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन अर्को भागलाई कार्यक्रम स्थान दिँदैछु। हाम्रो अनुभव जीको रजाईमा रहेको भेटौला अवश्य बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ विष्णु माझी अनि कमल खनालको। र यो भाका सँगसँगै हामी चाहिँ छोटो व्यावसायिक विश्राम जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि पुनः उपस्थित हुनेछौ। त्यसिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है।

0: 103.8 अंतर्मन को आवाज।
1: कति राम्रे देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो, कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
2: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
1: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
3: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850-57731, 9860-57731।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा

0: दुर्बलता पीसीओडी
1: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
0: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
1: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
0: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
3: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
4: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
3: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
5: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौंडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
5: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
6: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
7: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
6: ओके लेट्स डन
7: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौंडा गणपति लघुवित्त रहेको भवनमा
6: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
7: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9560285443 र 9847000787
8: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
9: साँच्चै के मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेर्यो त्यही मोहनी लाउने खालको छ
8: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
9: हुन्छ नि हुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौ भएर बनाएको पनि
8: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौंडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
10: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा
11: यही साउन 9 गते शनिबार
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल
12: वरिष्ठ हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
10: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य
12: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
11: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
13: वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
10: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
11: वरिष्ठ बाल तथा नवजात शिशु
13: रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजे सम्म। डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार। डाक्टर सुसन कालु र स्नेहा मण्डल।
14: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
15: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0965403177, मोबाइल 9856043443।
16: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
17: मैडम, धुम्रपान भनेको के हो?
16: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
17: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
16: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
17: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
16: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
17: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
18: हजुर, केही छिनको छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.nb लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि एकै साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा, भने आज चाहिँ हामी रहेका छौं मंगलबारको श्रृंखलामा। र आजको श्रृंखलामा रहेर चाहिँ हामीले चाहिँ फेसबुक कमेन्टलाई कार्यक्रम स्थान दिइरहेका छौं। हामीले हाम्रो फेसबुक पेजमा चाहिँ स्टाटस सारिसकेका छौं। यदि हजुरहरूलाई कुनै भाका सुन्न मन छ भने, आफ्नो साथीभाइलाई सम्झना स्वरूप केही सन्देश छोड्न मन छ भने कमेन्ट गर्न सक्नुहुनेछ। कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने हामीलाई फेरि साथीहरूले कमेन्ट गरिसक्नु भएको छ। हामीलाई चाहिँ कुमार श्रेष्ठजीले कमेन्ट गर्नुभएको छ, उहाँले लेख्नु भएको छ, बहिनी नमस्ते, म गाछेपानीबाट राजकुमार श्रेष्ठ, जीपी कोइराला हस्पिटलमा उपचाररत मेरो बुढी गोमा कुमारी श्रेष्ठको स्वास्थ्यको शुभकामना। अब बज्ने गीत गाछेपानीमा बस्ने जन्मदिने मेरो आमा पानमती श्रेष्ठलाई सुनाउन चाहन्छु र गोमालाई चाँडै भन्दा चाँडै सन्चो होस् भन्ने कामना गर्दछु भन्नुभएको छ। धन्यवाद राजकुमारजी कमेन्टको लागि। हाम्रो तर्फबाट पनि हजुरको श्रीमतीको चाहिँ स्वास्थ्य लाभको कामना छ, छिटो चाहिँ निको हुनुहोला भन्न चाहन्छु। र धन्यवाद अन्तिमसम्म सुनेर साथ दिनुहोला। यसै गरी हामीलाई सौरभ केसीजीले पनि कमेन्ट गर्नुभएको छ, उहाँले पनि लेख्नुभएको छ, हेलो सिस, गुड मर्निङ, म बागचौर नगरपालिका आठको मान्छे हाल भाल गुजरातदेखि सुन्दैछु, मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भन्नुभएको छ। धन्यवाद सौरभजी, अन्तिमसम्म सुनेर साथ दिनुहोला। यसै गरी हामीलाई अर्को कमेन्ट गर्नुभएको छ रिएम रुबी बान्ताबाजीले, उहाँले लेख्नु भएको छ, गुड मर्निङ सिस, मी रियाम रुबी बन्तावा, बान्तावा फ्रम उदयपुर भन्नुभएको छ। यस्तै गरी उहाँले चाहिँ सम्झना स्वरूप चाहिँ हामी साथीहरूलाई सम्झनु भएको छ। एल्सन अलिना, सहायत्री सरुस, समया राई, एक्सन विराज राई, आशिष नयन बस्नेत लाई चाहिँ हेभ अ नाइस डे भन्नुभएको छ। धन्यवाद, हजुरको दिन पनि शुभ रहोस्। अन्तिमसम्म सुनेर साथ दिनुहोला। अरू साथीहरूले पनि कमेन्ट गर्दै गर्न सक्नुहुनेछ। अझै थोरै समय बाँकी रहेको छ भन्दै अहिलेको लागि ढिला नगरिकन फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। भमरा बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ शान्ति श्री परियार अनि कुलेन्द्र विकको। अहिलेको लागि भने उनी कहीँनिर माइलो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, भमरावलको भाका रहेको थियो जसमा आवाज रहेको थियो साञ्ची श्री परियार अनि खुलेन्द्र विकको निकै नै रमाइलो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु र यो भाका सँगसँगै चाहिँ हामी कार्यक्रमको अन्तिममा आइसकेका छौँ। छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृङ्खलामा हामीलाई तिनजेलसम्म कमेन्ट गरेर साथ दिनुहुने र सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ म पल्टनको सानो बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु जसमा आवाज रहेको छ दिपेन्द्र खत्री अनि आशा विष्टको र भाका सँगसँगै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज सुन्दै गर्नुहोला है त।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0635712040
0: 103.8 अन्तर्मनको आवाज
3: स्टुडियो अहिले बिहानको 9 बज्यो
4: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: पहाड़ संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनवाई आज हुँदै उजुरीसहित प्रस्तावित व्यक्तिका कार्ययोजनामाथि छलफल हुने।
0: धेरै स्थानीय तहले अझै सार्वजनिक गरेनन् बजेट 740 स्थानीय तह भने नयाँ बजेट कार्यान्वयनमा।
1: देशका अधिकांश पहाड़ी भूभागमा आज वर्षाको सम्भावना कन्काई नदीमा बाढ़ी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह।
0: क्यानाडाबाट आउने वस्तुमा 50% कर थप्ने अमेरिकी राष्ट्रपतिको घोषणा आफ्नो सार्वभौमिकतामाथि खतरा देखिएको क्यानाडाका प्रधानमन्त्रीको प्रतिक्रिया।
1: र विश्वकप लीग टू क्रिकेटमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै ग्लोबल छनौटका लागि बाँकी खेल जित्नै पर्ने दबाव।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाक लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाक ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज। समयको आवाज
0: समाचार अब विस्तारमा। निर्वाचन आयोगमा नियुक्तिका लागि प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तमाथि परेका उजुरीमाथि आज संसदीय समितिमा छलफल हुने भएको छ। बिहान 11 बजे सिंहदरबारमा बस्ने संसदीय सुनवाई समितिको बैठकमा प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा प्राप्त उजुरीका विषय प्रस्तावित व्यक्तिहरूले पेश गरेको कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको छ। गत असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र निर्वाचन आयुक्त पदमा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिश गरेको थियो। समितिका अनुसार निर्वाचन आयोगको प्रमुख आयुक्तमा प्रस्तावित मानबहादुर कार्की विरूद्ध एउटा मात्रै उजुरी परेको छ। प्रस्तावित आयुक्त गुरू वाग्ले र राजीव सुब्बा विरूद्ध कुनै उजुरी परेको छैन। समितिले आज उजुरी खोलेर वितरण गर्नेछ। साथै प्रस्तावित आयुक्तहरूका कार्ययोजना पनि सांसदहरूलाई वितरण गर्ने तयारी छ। संसदीय समितिबाट प्रस्तावित ती पदहरूको नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक प्रावधान रहेको छ।
1: 13 स्थानीय तहले हालसम्म चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्न नसकेको पाइएको छ। कुल 753 स्थानीय तहमध्ये 740 स्थानीय तहले मात्र बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया शुरू गरेका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा मध्य प्रदेशका 10 स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गरेका छैनन्। सिराहाको सुखीपुर नगरपालिका, औरही गाउँपालिका, धनुषाको कमला नगरपालिका, रौतहटको गरूडा नगरपालिका, कटहरिया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका र यमुना माई गाउँपालिकाले चालू आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छैनन्। पर्साको छिपरमाई गाउँपालिका र पकाहा मैनापुर गाउँपालिकाले विभिन्न कारणले बजेट सार्वजनिक गर्न सकेका छैनन्। कोशी प्रदेशको धरान उपमहानगरपालिका, लुम्बिनी प्रदेशको रूपन्देही कोठीमाई गाउँपालिका, कपिल वस्तुको सुदोधन गाउँपालिकाले बजेट ल्याएका छैनन्। कोशी प्रदेशका 137 स्थानीय तहमध्ये 136 तहले बजेट ल्याएका छन्। धरान उपमहानगरपालिकामा बजेट ल्याउने बेलामा भएको विवादका कारण बजेट होलिडेको अवस्था सिर्जना भएको छ। धरानमा समयमा आउन नसकेको बजेट समयमा आउन नसकेको यो तेस्रो वर्ष हो। बजेट ल्याउन नसकेपछि आइतबार बसेको कार्यपालिका बैठकमा जनप्रतिनिधिबीच चर्काचर्की भएको थियो। बैठकमा कार्यवाहक नगर प्रमुख ऐन्द्र विक्रम बेगासँग कार्यपालिका सदस्यहरूले बजेट ढिलाइको कारणबारे जवाब मागेका थिए। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहले असारभित्रै बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया शुरू गरेका छन्। संविधान अनुसार हरेक वर्षको जेठ 15 गते संघीय सरकारको, असार 1 गते प्रदेश सरकार र असार महिनाभित्र स्थानीय तहको बजेट सार्वजनिक हुनुपर्ने व्यवस्था छ।
0: बाराको कलैयामा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, अर्का एकजना घाइते भएका छन्। हिजो राति करिब 12:30 बजे परियारपुरबाट कलैयातर्फ आउँदै गरेको बाइक 48-36 नम्बरको टाटा कम्पनीको खाली मिनी ट्रक आफै अनियन्त्रित भई सड़कको बायाँपट्टि रहेको स्थानीय सुरेश शाह कानूनको घरमा ठोक्किएको थियो। दुर्घटनामा ट्रकमा सवार जितपुर सिमरा उपमहानगरपालिका इमली प्रतिका 41 वर्षीय शिवनारायण पासवान गम्भीर घाइते भएका थिए। उनको केही बेरपछि प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मीनबहादुर घारेले जानकारी दिनुभयो। त्यसै गरी सोही स्थानका 50 वर्षीय देवनारायण चौधरीको टाउको तथा दुवै हातखुट्टामा चोट लागेको छ। मध्यम अवस्थामा उपचार भइरहेको छ। दुर्घटनापछि अस्थायी प्रहरी पोस्ट बस पार्क र जिल्ला प्रहरी कार्यालय बाह्रबाट खटिएको प्रहरी टोलीले ट्रक चालक रौतहटको गुजरा नगरपालिका 9 सिमरा भवानीपुरका 27 वर्षीय राजु कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाउ।
4: अनि खर्चर बेच्नु छोडेर यतातिर कता नि?
5: यो त साइड जब दाइ, यो चाहिँ मेन।
4: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
5: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
4: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
6: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
5: मार्बल।
6: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
4: सुरक्षा घरको
5: साथ जीवन भर।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। काठमाडौँको बौद्धमा एक महिलाले आत्मदाह प्रयास गरेकी छिन्। काभ्रे तिमाल स्थायी घर भई बौद्ध बस्ने 27 वर्षीय सालु गुरूङले हिजो साँझ बौद्ध गेट अगाडि आत्मदाह प्रयास गरेकी हुन्। उनको शरीरको 50% भाग जलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईका अनुसार हाल उनको कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचार भइरहेको छ। घटना भएला गर्दै गोकर्णेश्वर 6 स्थित सुषमा कोइराला मेमोरियल अस्पताल लगिएको थियो। स्थिति गम्भीर भएपछि कीर्तिपुर लगिएको हो। गुरूङ बौद्धमै खाजा घर चलाउने गर्दथिन्। आत्मदाह प्रयासको कारण खुलेको छैन।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न प्रकारका सामानमा 50% भन्सार शुल्क लगाउने घोषणा गर्नुभएको छ। ट्रम्पले अमेरिकी कार, दुग्धजन्य उत्पादन र मदिरा प्रति गरिएको असमान व्यवहारको जवाब स्वरूप यो कदम चालिएको बताउनु भएको छ। अमेरिकी प्रशासनका अनुसार नयाँ कर 30 दिनभित्र लागू हुनेछ। यस निर्णयपछि अमेरिका र क्यानाडा बीचको व्यापारिक तनाव अझ बढ़न सक्ने अनुमान गरिएको छ। करको दायरामा दैनिक उपभोगका धेरै वस्तु समावेश छन्। उता क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले आफ्नो सरकार अमेरिकासँगको व्यापार वार्तालाई आगामी केही सातामा अझ तीव्र बनाउने तयार रहेको बताउनु भएको छ। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जारी विज्ञप्तिमा उहाँले अमेरिकी निर्णयलाई एकपक्षीय व्यापारिक कदमको संज्ञा दिनुभएको छ। उहाँले आफ्नो वक्तव्यमा क्यानाडाको सार्वभौम सत्तामाथिको खतराको पनि उल्लेख गर्नुभएको छ। यसलाई ट्रम्पको त्यस अघिल्लो भनाईसँग जोडेर हेरिएको छ, जसमा उहाँले क्यानाडालाई अमेरिकाको 51 राज्य बनाउने कुरा गर्नुभएको थियो।
1: अब खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 2:45 नेदरल्याण्डसमा हुनेछ। यस सिरिजमा आयोजक नेदरल्याण्ड्स, नेपाल र नामिबिया बीच प्रतिस्पर्धा हुन लागेको हो। 8 टोली सहभागी सिरिजमा हाल 5 स्थानमा रहेको नेपाललाई शीर्ष 4 रहँदै विश्वकप ग्लोबल छनौट हुन अबका खेल जित्नै पर्ने दबाव छ। नेपालले सिरिजको दोस्रो खेल साउन 7 गते बिहिबार आयोजक नेदरल्याण्डसँग खेल्नेछ। त्यसपछि नेपालले साउन 11 गते नामिबिया र 13 गते पुनः नेदरल्याण्डसँग खेल्नेछ। 5 स्थानमा रहेको नेपालले 28 खेलबाट 24 अंक बनाएको छ। समान खेलबाट 32 अंक बनाएको नेदरल्याण्डस तेस्रो र 22 अंक बनाएको नामिबिया 7 स्थानमा छ। शीर्ष स्थानमा रहेको अमेरिकाको 32 खेलबाट 43 अंक छ। यस्तै दोस्रो स्थानमा रहेको स्कटल्याण्डको 32 खेलबाट 38 अंक छ। चौथो स्थानमा रहेको ओमानको 32 खेलबाट 31, नेपालपछि छैटौं स्थानमा रहेको क्यानाडाको 32 खेलबाट 24 र 24 खेलबाट 14 अंक बनाएको यूएई तालिकाको 8 एवं अन्तिममा छ। नेपाललाई शीर्ष 4 परेर चालू विश्वकप लीग 2 विश्वकप ग्लोबल क्वालिफायरमा स्वत चयन हुन बाँकी सबै खेल जित्नुपर्ने बाध्यता छ। यस प्रतियोगिताबाट एक दिवसीय मान्यता प्राप्त गर्न भने शीर्ष 6 स्थानमा अटाए पुग्नेछ।
0: अब मौसम आज पनि केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेसबाहेक सबै प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मेकर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। महाशाखाका अनुसार हाल मनसूनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ। विभागका अनुसार अहिले बिहान देशका अधिकांश स्थानमा बादल लागेको छ। कोशी बागमती लुम्बिनी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो छ घण्टामा बागमती र कोशी प्रदेशका केही स्थानमा भारी वर्षा मापन भएको छ। सबैभन्दा बढ़ी पानी झापा जिल्लाको अनारमणि बिर्तामा 102.4 मिलिमिटर परेको छ, जसका कारण कन्काई नदीमा बाढ़ी आएको छ। नदीमा पानीको सतह खतराको संकेत पार गरेकाले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनवाई आज हुँदै, उजुरीसहित प्रस्तावित व्यक्तिका कार्ययोजनामाथि छलफल हुने।
0: 13 स्थानीय तहले अझै सार्वजनिक गरेनन् बजेट, 740 तह भने नयाँ बजेट कार्यान्वयनमा।
1: देशका अधिकांश पहाड़ी भूभागमा आज वर्षाको सम्भावना, कन्काई नदीमा बाढ़ी, आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह।
0: क्यानाडाबाट आउने वस्तुमा 50% कर थप्ने अमेरिकी राष्ट्रपतिको घोषणा, आफ्नो सार्वभौमिकतामाथि खतरा देखिएको क्यानाडाका प्रधानमन्त्रीको प्रतिक्रिया।
1: र विश्वकप लीग टू क्रिकेटमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै ग्लोबल छनौटका लागि बाँकी खेल जित्नै पर्ने दबाव।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
7: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
8: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसैगरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061450249, मोबाइल नम्बर 97632485, वेबसाइट www.gandakiuniversity.edu.np।
9: सिधै मयम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट
10: मयम चिसा पानी, अनि बीचमा नझर्ने।
9: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्री महलबाट मयम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
10: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
11: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 98235-52663।
12: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
13: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
12: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
13: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
11: हाड़ जोड़ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड़ जोड़ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
13: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
11: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
13: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
11: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
13: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
11: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
13: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
11: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
14: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टरहरु द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौं।
15: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 रोड, फोन 061-590-162-590-163।
16: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
17: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
18: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
17: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
18: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
19: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
17: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
19: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385022।
20: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
21: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
22: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
20: ए त्यस्तो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
21: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली,
22: डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
20: सम्पर्क युअर सिंगापुरे फेन्सी एन्ड ज्वेलर्स सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9811453005।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौड़ा पोलिक्लिनिकमा यही साउन 9 गते दोस्रो शनिबार वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जयबहादुर खत्री
3: हाड़ जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार
4: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की
3: वरिष्ठ नाक कान घाँटी र गलगाँड रोग विशेषज्ञ डाक्टर आशीष घिमिरे
4: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीका लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली फोन 065414129 मोबाइल 9856031053।
6: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
6: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा फोन 065414233 मोबाइल 9968168887।
23: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
24: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
23: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
24: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115।
25: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
26: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाऊ
24: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
23: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौड़ा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 9811556606।
25: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
6: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
25: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौड़ा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाऊ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
6: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
0: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा
0: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9845010950 के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
1: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
1: दुखाईबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
2: सधैँ झैं यही आउँदो साउन 9 गते दोस्रो शनिबार
0: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला
2: उपचार हुने रोगहरू
0: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार
2: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार
0: पाल झर्ने समस्या
2: छालाका संक्रमित रोगहरू जस्तै लुतो घाउ खटिरा
0: टाउको तथा शरीरको चाया
2: बुढेसकालमा छाला चिलाउने रोग
0: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी
2: छाला तथा यौनाङ्गमा आउने मुसा
0: कुष्ठ रोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार परामर्श र पोतोको पिलिङ पनि गरिन्छ
2: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ
0: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9678168787
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै?
1: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुलेगौंडा, आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856411445 र 9856420445।
5: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
5: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9856383507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।
9: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
10: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
9: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
10: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भएर बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
11: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा

0: विभिन्न रोग का औषधि को लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चश्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
2: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाद सुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासी र सुनचारी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि। प्रोपाइटर रामो विश्वकर्मा 9811160069, राजु विश्वकर्मा 9807172।
6: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
7: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
6: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0654142033, मोबाइल 9868168087।
8: सुन न श्रेया, यो चाया, पोतो, डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
2: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
8: कहाँ?
2: गण्डकी मेडिकल हल।
7: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
6: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
7: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
8: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0665903069, मोबाइल 9840826।
9: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्षीय स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061450249, मोबाइल नम्बर 97 32 45 845, वेबसाइट www.gandakiuniversity.edu.np।
10: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् हो।
11: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
10: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
11: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
10: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
11: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98560-23420, 98-01-54-674 र 98-60-23420।
12: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
13: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
12: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
13: हुन्छ नि खुब, पौवाडाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भएर बनाएको पनि।
12: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 98-1-41-35-622।
14: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झे।
15: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
16: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98-028-28-810, 98-028-28-811 र 98-028-28-816।
12: ए सबिना, यस्तो हतारमा कता हो?
13: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
12: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै
3: दुई सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9860878528 र 9800281642।
17: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
18: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
17: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि रु 10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
18: सेवा लिने क्रम मा चाहिने जानकारी
17: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर,
18: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
17: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
18: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
16: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
7: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
16: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
19: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
16: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
19: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
16: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
7: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
20: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
21: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
22: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
21: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
22: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
23: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
24: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
7: ग्राहकको चाहना नै हाम्रो संतुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
23: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
7: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846661220।
21: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
21: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
19: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौड़ा प्रभु बैंक भन्दा 50 मीटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9261653507।
1: सुन, शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
2: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
1: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
4: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाह का सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भूज बहादुर सुनार,
5: मोबाइल 9800558537 र 9800615899।
6: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
25: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
26: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
25: ओके, लेट्स डन।
26: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
25: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
26: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285543 र 9847000787।
27: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
28: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 065414236, मोबाइल 9556783002 र 9460783002।
29: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
25: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
29: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
29: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
29: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
29: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
29: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712 40
0: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
0: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
9: सुन त माइली गणपतिको सफल एक्ले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
0: ए हो र हस् दाई म आजै जान्छु
2: हजुर यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
0: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एक्ले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 98562681
10: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
10: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
2: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
10: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
2: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
10: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
2: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
10: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
2: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
10: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
29: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोप्राइटर मीन बहादुर सुनार 98253-9922 98058-28008 र 98460-69246
11: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
0: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
11: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
29: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 98562-32475 र 98011-32475
12: ल किन हो हाम्रो दिदी त छोराको बर्थडे को दिनमा पनि खुसी देखिनुहुन्न त
13: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो सारै चिन्ता भयो
12: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
14: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
15: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
14: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
6: 103.8 अन्तर्मनको आवाज
16: स्टुडियो टाइम अहिले बिहानको 10 बज्यो
17: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
18: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
20: ढोरबाराही हाइलाइट्सको साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
20: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
2: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्दै हुनुहुन्छ ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस् संघीय संसद अन्तर्गत संसदीय सुनवाई समितिको बैठक आज बस्ने भएको छ बैठक आज बिहान 11 बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष सिंहदरबारमा बस्ने भएको छ बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा प्राप्त उजुरी खोल्ने र समिति सदस्यहरूलाई वितरण गर्ने कार्यसूची रहेको छ यस्तै बैठकमा प्रस्तावित व्यक्तिहरूले पेश गरेको कार्ययोजना समेत वितरण गरिने जनाइएको छ गत असारको 19 गते बसेको संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्त पदमा मानबहादुर कार्की तथा आयुक्तमा डाक्टर राजीव सुब्बा गुरूप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको थियो संसदीय समितिबाट प्रस्तावित व्यक्तिहरूको नाम अनुमोदन भए पछाडि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक प्रावधान रहेको छ सरकारले विपदको पूर्व चेतावनी सहित आवश्यक सूचनालाई अझै प्रभावकारी र छिटो बनाउने उद्देश्यले मोबाइल फोन प्रसारण प्रणाली सेल ब्रेकास्ट लागू गर्ने भएको छ हिजो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरेलाको अध्यक्षतामा गृह मन्त्रालयको विपद तथा द्वन्द व्यवस्थापन महाशाखाका प्रमुख सुरेश पन्थीको उपस्थितिमा मोबाइल फोन प्रसारण प्रणाली मार्फत विपदको पूर्व सूचना दिने तयारीका विषयमा छलफल भएको हो छलफलमा विपद व्यवस्थापन तथा दूरसंचारसँग सम्बन्धित संघीय मन्त्रालय र सरकार भएका निकायका प्रतिनिधिको सहभागिता रहनेछ प्राधिकरणका अनुसार मोबाइल फोन प्रसारण प्रणाली एकीकृत पूर्व सूचना प्रणालीको महत्वपूर्ण अंग रहेको छ यस प्रणाली मार्फत मोबाइल संचारको रेडियो
1: एक्सेस नेटवर्क प्रयोग गरेर जोखिमी उक्त भौगोलिक क्षेत्रमा रहेका सबै नागरिकको फोनमा एकै पटक विपदको चेतावनी सहित सन्देश पठाउन सकिने प्राधिकरणले जनाएको छ। बैठकमा उपस्थित जल तथा मौसम विज्ञान विभागका बाढीविद विनोद पराजुलीले हालसम्म विपद पूर्व सूचनाका लागि टोल फ्री एसएमएस प्रणाली प्रयोग गर्दै आएको जनाएको छ। उहाँले एसएमएस प्रणालीमा सन्देश ढिलो पुग्ने, कतिपय प्रयोगकर्ताले सन्देश नहेर्ने तथा डेलिभरी हुन घण्टौं समय लाग्ने समस्या रहेको जानकारी दिनुभयो। सरकारले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार स्वीकृत दरबन्दीमा रहने विद्यमान कर्मचारीको आन्तरिक मिलान गर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा हिजो बसेको सचिव स्तरीय बैठकले स्वीकृत दरबन्दीमा रहने विद्यमान कर्मचारीको आन्तरिक मिलान गर्ने निर्णय गरेको हो। यसरी मिलान गर्दा बढ़ी हुने कर्मचारीलाई भूमि व्यवस्थापन सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय कार्यालय प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरेर ती निकायले रिक्त स्थानमा कामकाज खटाउने व्यवस्था मिलाउने र यसले कर्मचारीलाई कामविहीन हुने अवस्था आउन नदिने निर्णय गरेको उल्लेख गरिएको छ। निर्णयमा समावेश भए अनुसार नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुरूप संघीय सरकारका विभिन्न दरबन्दी गर्दा फजुलमा रहने कर्मचारी व्यवस्थापन गर्नुपर्ने भएकाले चालू आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना सरकारका कुनै पनि कार्यालयले स्थायी पदपूर्ति नगराउने उल्लेख गर्दै स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने नगराउने भनिएको छ। मुख्य सचिव कार्की सहित सचिव स्तरीय बैठकले गरेको निर्णयमा मन्त्रालय विभाग र कार्यालय प्रमुखसँग वार्षिक कार्य सम्पादन सम्झौता गर्ने उल्लेख गरिएको छ। विनियोजित बजेटबाट नयाँ चार पाङ्री सवारी साधन खरिद गर्नुपर्ने भएकोमा अनिवार्य रूपमा अर्थ मन्त्रालयसँग पूर्व सहमति लिनुपर्ने व्यवस्था गरिएको छ। अर्थ मन्त्रालयले सोमबार जारी गरेको चालू आर्थिक वर्षको बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनमा पूर्व सहमति नलिई कुनै पनि सवारी साधन खरिद गर्न नपाइने उल्लेख छ। वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रूपमा मन्त्रालयको पूर्व सहमति लिनुपर्नेछ। सरकारी स्वामित्वको भवन उपलब्ध नभएको अवस्थामा मात्रै मुख्य व्यापारिक केन्द्र वा प्रमुख मार्ग भन्दा बाहिर रहेका न्यूनतम पूर्वाधार र सुविधाका घर मात्रै भाडामा लिनुपर्ने जनाइएको छ। मन्त्रालयको कार्य सम्पादनका लागि सरकारी निकायले खाली गरेका सरकारी भवनलाई प्राथमिकताका साथमा उपयोग गर्नुपर्नेछ। भाडामा लिने घर पूर्ण रूपमा सरकारी प्रयोजनमा मात्रै प्रयोग हुने व्यवस्था मिलाउनुपर्ने मार्गदर्शनमा उल्लेख गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वास्थ्यता मन्त्रालय र नेपाल औषधि लिमिटेड बीचमा विदेशी नभई स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथमा समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी अनुसार आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडबाट 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ। हाल नेपाल औषधि लिमिटेडले 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन गरिरहेको छ। नयाँ योजना अन्तर्गत उच्च रक्तचाप, मधुमेह लगायतका दीर्घ रोगका औषधि उत्पादन गरिनेछ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिएको मन्त्रालयले जनाएको छ। समझदारी अनुसार उक्त कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गरिने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने जनाइएको छ। गण्डकी प्रदेशमा हालसम्म 78.36% रोपाई सम्पन्न भएको छ। प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार 73,349 हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ। यस वर्ष 93,600 हेक्टरमा रोपाई हुने अनुमान गरिएको मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ शशि अधिकारीले जानकारी दिनुभयो। प्रदेशको कुल 4,79,617 हेक्टर खेतीयोग्य जमीनमध्ये वर्खे र चैत्य गरेर करिब 1,00,000 हेक्टरमा धान खेती हुने गरेको उहाँको भनाइ छ। उहाँका अनुसार नवलपुर, कास्की, स्याङ्जा र तनहुँ लगायतका जिल्लामा धान खेतीको क्षेत्रफल बढ़िरहेको छ। हिमाल पारीको जिल्ला मुस्ताङ र मनाङ बाहेक प्रदेशका 9 जिल्लामा धान खेती हुँदै आएको छ। पछिल्लो समय प्रदेशमा रोपाईको क्षेत्रफल वर्षेनी घट्दै गइरहेको पाइएको कृषि अर्थविज्ञ अधिकारीको भनाइ छ। चार वर्ष अगाडि 97,769 हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो। त्यस पछाडिको वर्ष रोपाईको क्षेत्रफल घटेर 96,053 हेक्टरमा समेटिएको थियो भने गत आर्थिक वर्षमा 94,182 हेक्टरमा रोपाई भएकोमा यस वर्ष 93,606 हेक्टरमा रोपाई हुने अनुमान गरिएको छ। जग्गा खण्डीकरण, बाँझो छाड्ने प्रवृत्ति र खेतीयोगी जमिनमा बस्ती विस्तार र पूर्वाधार विकासले गर्दा धान खेतीको क्षेत्रफल घट्दै जान थालेको वरिष्ठ कृषि अर्थविज्ञ अधिकारीले बताउनुभयो। क्षेत्रफल घटे पनि समयमा वर्षात र रासायनिक मलको उपलब्धता, धानमा संक्रमणजन्य रोग नलाग्नु, सिंचाई सुविधा, उन्नत बिउ बिजन लगायतको सुविधाका कारणले धानको उत्पादकत्व भने वृद्धि हुने गरेको उहाँले उल्लेख गर्नुभयो। तनहुको विमलनगर स्थित रहेको यातायात व्यवस्था कार्यालयले यातायात व्यवस्था विभागको केन्द्रीय सर्भर प्रणाली नयाँ प्रणालीमा रूपान्तरण भइरहेका कारणले सवारी लाइसेन्स तथा ब्लूबुक सम्बन्धी अधिकांश सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ। कार्यालयका अनुसार साउनको 4 अर्थात हिजोदेखि 7 गतेसम्मका लागि ट्रायल तथा री ट्रायल, बायोमेट्रिक र मेडिकल लाइसेन्स नवीकरण, राजस्व रसिद, ब्लूबुक नवीकरण, सवारी दर्ता जाँचपास र बाटो इजाजत सेवा आलका लागि बन्द रहने जनाएको छ। साउनको 1 गतेको लिखित परीक्षाको नतिजा र ट्रायल परीक्षाका तालिका समेत नयाँ प्रणाली लागू नभएसम्म प्रभावित हुने जनाइएको छ। यद्यपि लाइसेन्सका वितरण सेवा भने नियमित रूपमा सञ्चालन हुने कार्यालयले जनाएको छ। नयाँ प्रणाली पूर्ण रूपमा लागू भए पछाडि लाइसेन्स पास र रेड ट्रायलको राजस्व अनलाइन मार्फत बुझाउन सकिने व्यवस्था पनि गरिने कार्यालयले जनाएको छ। बिहानीको समयमा बढ़दै गइरहेको सड़क दुर्घटनालाई मध्यनजर गरेर जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले आज बिहान 4 बजेदेखि पोखरा मुगलिन सड़क खण्डमा संयुक्त रूपमा सचेतना कार्यक्रम सञ्चालन गरेका छन्। कार्यक्रम अन्तर्गत 20 दुई पाङ्री, 35 चार पाङ्री साना र 71 ठूला सवारी साधनका चालक गरी कुल 126 चालकलाई सड़कको अवस्था, लेन अनुशासन र ट्राफिक नियमको पालना बारे सचेत गराइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटना न्यूनीकरणका लागि यस्तो अभियानलाई निरन्तर सञ्चालन गरिनेछ। पोखरा महानगरपालिकाको पहलमा नयाँ वर्षको अवसरमा शुरू गरिएको सटल बस सेवा बन्द भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह चोकसम्म हवाई यात्रुलाई मुख्य सड़कसम्म आवत जावत गराउने उद्देश्यले सञ्चालन गरिएको दुईवटै विद्युतीय सटल बस असार मसान्तमा सम्झौता सकिएपछि काठमाडौँ फिर्ता लगिएको हो। महानगरपालिका संघको सम्झौता अवधि सकिएको र थप सञ्चालनबारे कुनै कुरा नभएकाले गाड़ीहरू फिर्ता गरिएको जनाइएको छ। बिहान 6 बजेदेखि राति 10 बजेसम्म सञ्चालन हुने यो बसमा यात्रुको चाप एकदमै न्यून रहेको थियो। यात्रुहरूका लागि यो सेवा पूर्ण रूपमा निशुल्क गरिएको थियो। निशुल्क सेवा भएकाले यात्रुलाई भाड़ा संकलन गर्ने कुरै भएको थिएन। यस्तै सटल बस सञ्चालन गर्दा लाग्ने चालक, सहचालक, विद्युतीय ऊर्जा र मरमत सम्हारको खर्च पोखरा महानगर कृषि विकास बैंक र कामना सेवा विकास बैंक लिमिटेडले बिहोर्ने सम्झौता भएको थियो। मनसून सक्रिय भएसँगै देशैभरि लगातार भइरहेको वर्षाका कारण पानीजन्य तथा विभिन्न संक्रामक रोगको जोखिम तीव्र रूपमा बढ़न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य अधिकारीहरूले देशैभरि झाडापखाला, हैजा, टाइफाइड, डेंगी र श्वास प्रश्वास सम्बन्धी संक्रमणका बिरामीको संख्या उल्लेखनीय रूपमा बढ़ेको भन्दै नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा को पछिल्लो प्रतिवेदन अनुसार देशैभरि महामारीको रूप लिन सक्ने संक्रामक रोगहरूको अवस्था बढ़न थालेको छ। प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेपालीले वर्षायाममा हुन सक्ने बाढ़ी पहिरो डुभान र सड़क अवरोध जस्ता विपद न्यूनीकरणका लागि पूर्व तयारी द्रुत समन्वय र उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा बोल्दै तनहुँ क्षेत्र नम्बर दुईका सांसद नेपालीले विपद व्यवस्थापन राहत र उद्धारमा मात्रै सीमित नभएर जोखिम न्यूनीकरण तथा दिगो विकाससँग जोड़िएको विषय भएकाले काममा ढिलासुस्ती नगर्न आग्रह गर्नुभयो। उहाँले जोखिमयुक्त क्षेत्रको पहिचान पूर्वाधारको अनुगमन र प्रभावकारी सूचना प्रणालीलाई चुस्त बनाउन सबै तहको सरकार र विषयगत निकायलाई निर्देशन दिनुभएको छ। पहिरोका कारणले अवरुद्ध भएको श्रृंगापथ शेर्खा भन्ज्याङ सड़क खण्डमा तत्काल ब्याकहोल लोडर परिचालन गरेर सड़क सञ्चारमा ल्याइएको छ। बर्खा यामभरि यातायात सेवा सहज बनाउन उक्त सड़कमा ग्राभेल आएर अस्थायी मरमत गरेरै भए पनि आगामी दशैं तिहार भित्रमा स्थायी निर्माणका लागि ठेक्का प्रक्रिया सम्पन्न गर्न उहाँले सम्बन्धित आयोजना पक्षलाई निर्देशन दिनुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न प्रकारका सामानमा 50% भन्सार शुल्क लगाउने घोषणा गर्नुभएको छ। ट्रम्पले अमेरिकी कार दुग्धजन्य उत्पादन र मदिराप्रति गरिएको असमान व्यवहारको जवाब स्वरूप यो कदम चालेको बताउनुभयो। अमेरिकी प्रशासनका अनुसार नयाँ कर 30 दिनभित्रमा लागू हुनेछ। यस निर्णयपछि अमेरिका र क्यानाडा बीचको व्यापारिक तनाव अझै बढ़न सक्ने अनुमान गरिएको छ। करको दायरामा दैनिक उपभोगका वस्तु समावेश रहेका छन्। उता क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले आफ्नो सरकार अमेरिकासँगको व्यापार वार्तालाई आगामी केही सातामा अझ तीव्र बनाउन तयार रहेको बताउनुभयो। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जारी विज्ञप्तिमा उहाँले अमेरिकी निर्णयलाई एकपक्षीय व्यावहारिक कदमको संज्ञा दिनुभएको छ। उहाँले आफ्नो वक्तव्यमा क्यानाडाको सार्वभौम सत्तामाथिको खतराको पनि उल्लेख गर्नुभयो। यसलाई ट्रम्पले त्यस अघिल्लो भनाईसँग जोडेर हेरिएको छ जसमा उहाँले क्यानाडालाई अमेरिकाको 51 राज्य बनाउने कुरा पनि गर्नुभएको थियो। अब अन्तिममा खेल समाचार। आईसीसी विश्व क्रिकेट लीग दुई अन्तर्गत नेदरल्याण्ड पुगेको नेपाली टोलीले आज नामिबियासँग प्रतिस्पर्धा गर्नुभएको छ। नेपाली खेल समय अनुसार दिउँसो 2:45 बजेबाट यो खेल शुरू हुनेछ। यो त्रिदेशीय श्रृंखलामा आयोजक नेदरल्याण्ड, नेपाल र नामिबिया सहभागी रहेका छन्। नेपालले दोस्रो खेल पर्सि साउनको 7 गते आयोजक नेदरल्याण्डसँग खेल्नेछ। त्यसपछि साउनको 11 गते पुनः नामिबियासँग र साउनको 13 गते नेदरल्याण्डसँगै प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। अघिल्लो लीग दुईको अंक तालिकामा नेपाल 24 अंकसहित 5 स्थानमा रहेको छ। नेदरल्याण्ड 32 अंकसहित तेस्रो र नामिबिया 22 अंकसहित 7 स्थानमा रहेका छन्। अंक तालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रोमा स्कटल्याण्ड र चौथोमा ओमान रहेको छ भने विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः स्थान बनाउन शीर्ष 4 भित्र पर्नुपर्ने भएकाले नेपालका लागि बाँकी खेलहरू निकै महत्वपूर्ण रहेका छन्। घरेलु मैदान किर्तिपुरमा सम्पन्न पछिल्लो श्रृंखलामा नेपालले 8-6 खेल जित्दै आफ्नो अवस्था बलियो बनाएको थियो। त्यही लयलाई निरन्तरता दिने लक्ष्यका साथ नेपाली टोली नेदरल्याण्ड पुगेको जनाइएको छ। विविध खबरहरू सँगसँगै बिहान 10 बजेको ढोर बाराही हाइलाइट आजका लागि सकिएको छ। दिउँसो 2 बजे हामी थप विवरणसहितका समाचार लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोर बाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
3: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
4: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
5: आज पनि ढिला भयो।
7: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
8: मंगल दीप अगरबत्ती सूर्य नेपाल द्वारा वितरित एक उत्कृष्ट उत्पादन।
20: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7-13 प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560-2279।
2: सूचना इस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोक में
19: यही साउन 9 गते शनिवार
2: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल
21: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
2: नाक कान र घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य
21: एनोमली स्कैन र थायराइड सहित भिडियो एक्स रे विशेषज्ञ डाक्टर सन्तोष बराल साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू
19: वरिष्ठ MBBS MDGP फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
22: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
22: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर
23: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ
24: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0965414377 मोबाइल 98560-44343
25: ल न हो छिटो निस्क अहिले फर्किन ढिला हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
26: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
25: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
26: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
29: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
27: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प स्टोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
28: BBS मा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
30: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
28: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
30: छुटका दायराहरू
28: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
30: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
28: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
30: थप जानकारीका लागि सम्पर्क 0655714479 मोबाइल 98560062065 र 98468064145

0: शेर्पाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर शोरूम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर शोरूम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: निसन्तान पन्ध्र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरा पाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 9968861887।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनीटार आर्मी ब्यारेकको ठिक पारि रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
7: होटल फ्यामिली एन्ड लज, खैरेनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856324020, 9801454674 र 9864023420।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
10: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
10: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
10: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
10: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार।
9: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
11: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
12: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
11: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
12: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
5: प्रोपाइटर समीक्षा गुरुङ। सम्पर्क 9841633101 र 9468683522।
13: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
14: म्याडम, धूम्रपान भनेको के हो?
13: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
14: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
13: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
14: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
13: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्य कर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
15: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1 लाख,
16: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000,
15: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511,
16: परशुराम शर्मा भण्डारी कवासी रु 31,005,
15: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100,
16: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51,111,
15: अम्बिका प्रसाद लामिछाने दुलेगौडा रु 10,511,
16: तुलसी शाह दुलेगौडा रु 10,505,
15: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,107, ढोरफेरी टोल विकास संस्था ढोरफेरी रु 10,511,
16: परशुराम शर्मा भण्डारी कवासी रु 31,005,
15: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ कायममा, जसले दिवरा सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा हि 103.8 मेगाहर्ज अन्तर्मनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर व्यस्त भएकै साथ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम कलिङ टाइम लिएर श्रोता चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छु अबको 12 बजेको समयसम्म र फरकबार फरक श्रृङ्खलाको साथमा गर्दा आज चाहिँ हामी मंगलबारकै एपिसोडमा रहेर श्रोता साथीसँग चाहिँ विषयवस्तु राख्छौ अनि त्यो राखेको विषयवस्तुमा यहाँको विचार के छ त यहाँले चाहिँ आफ्नो विचार खुलेर राख्न सक्नुहुन्छ आजको एपिसोडमा। अहिलेको लागि भने ढिला नगरी एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्छु अनि त्यसपछि हामी साथीहरूलाई सहभागी गराउँछौ भने हामीसँग जोडिनको लागि हाम्रो नम्बर रहेको छ 0564142000 टेलिफोन लाइन मार्फत कुराकानी गर्न सक्नुहुन्छ। र अहिलेको लागि काली हैन गोरीलाई मधुर गीत रहेको छ तपाईँमा आज राख्दैछु। ओम प्रकाश कोइराला अनि सुरेखा छेत्रीका आवाजमा सजेको यो गीत सिकार्नुहोला है त।

हजुर, खाली होइन गोरीलाई यो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु भनेपछि पनि यहाँलाई चाहिँ मन पर्यो होला यस्तै मिठा मिठा गीत संगीतको साथमा अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौ भने यहाँहरू सुन्दै हुनुहुन्छ प्रोग्राम कलिङ टाइम र अन्तिमसम्म सुनेर साथ दिनुहुनेछ भन्ने आशा अपेक्षा छँदैछ। अनि हामी फरक बार फरक श्रृंखलाको साथमा यसै समय आउने गर्दछौ भने आज चाहिँ मंगलबारको एपिसोडमा चाहिँ टपिकमा रहेर कुराकानी गर्ने दिन पनि रहेको छ र आजको लागि टपिकमा कुराकानी गर्नको लागि चाहिँ मैले विषयवस्तु लिएर आएको छु कि परिवारसँग बिताउने समय चाहिँ अब किन आवश्यक छ त भनेर एउटा टपिक छ भने यो सँगसँगै अब आजको यो पछिल्लो समय होइन यो व्यस्त जीवनशैलीमा चाहिँ धेरै जस्तो मानिसहरू भनौँ तपाईँ हामी नै भनौँ काम सँगसँगै अब पढाइको सिलसिलाले अनि अब सँगसँगै सामाजिक सञ्जाल मोबाइल फोनमा चाहिँ यति व्यस्त छौँ कि आफ्नो परिवारसँग खुलेर कुरा गर्ने समय चाहिँ एकदमै कम हुँदै गएको छ होइन। तर परिवारसँग बिताएको केही समयले चाहिँ सम्बन्धलाई अझ बलियो बनाउने होइन मानसिक शान्ति दिने र एकअर्कालाई चाहिँ बुझ्ने अवसर प्रदान त दिन्छ तर अब हामी साथीहरूको विचार पनि सुन्छौँ कि र मुख्यतया आज परिवारसँग बिताउने समय किन आवश्यक छ सँगसँगै अर्को पनि छ कि मोबाइल फोनले चाहिँ परिवार बीचको सम्बन्धलाई चाहिँ अब बढाएको छ जस्तो लाग्छ कि घटाएको छ जस्तो लाग्छ साथीहरूको विचार चाहिँ हामी सुन्छौँ। यसमा आफ्नो विचार राख्नको लागि 0625-4142-00 टेलिफोन लाइन मार्फत हामीसँग जोडिन सक्नुहुन्छ आफ्नो अनुभवहरू पनि सुनाउन सक्नुहुन्छ अनि हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ भन्दै अहिलेको लागि चाहिँ एउटा गीत सुनौ अनि त्यसपछि हामी साथीहरूलाई सहभागी गराउँदै साथीहरूको राय सल्लाह सुझावहरू पनि लिन्छौँ विचारलाई कार्यक्रममा स्थान दिन्छौँ। झाले रुमाला मेरो झाला उडेर थप न थप हातैमा हेमन्त शर्माको आवाजमा सुझेको यो गीतमा लिरिक्स म्युजिक रहेको छ सुरेश अधिकारीको स्वीकार नहोला है त

0: हजुर झाले रुमाला थपना थप हातैमा सुमधुर गीत सदाबहार गीत अनि सुमधुर आवाज रहेको थियो हेमन्त शर्माको र पके पनि धेरै साथीलाई मनपर्छ होला यो गीत साथीहरूको रोजेमा पर्ने गीत पनि हो यो गीत सँगसँगै यहाँहरू सुन्दै हुनुहुन्छ प्रोग्राम कलिङ टाइममा रहेर चाहिँ आज हामी मंगलबारको एपिसोडमा साथीहरूको विचारलाई चाहिँ कार्यक्रममा स्थान दिन्छु भनिरहेको छु है रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने सहभागिता जनाउन सक्नुहुन्छ र सहभागिता जनाउँदै आफ्नो विचार राख्नको लागि आजको विषयवस्तु रहेको छ कि अब परिवारसँग बिताउने समय चाहिँ अब किन आवश्यक छ र पछिल्लो समय मोबाइल फोनले चाहिँ परिवार बीचको सम्वादलाई चाहिँ बढाएको छ कि घटाएको के छ के लाग्छ आफ्नो विचार चाहिँ राख्नको लागि टेलिफोन लाइन खुल्ला गर्दै कोही सहभागी साथी हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर दर्शन हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जित बहादुरजीलाई अनि के गर्दै हुनुहुन्छ अहिलेको समय हाम्रो जित बहादुरजीले महारा अनि सँगसँगै पछिल्लो समयको दिनहरू कस्तो हुँदैछ त ठिक ठाकै छ अनि खाना खानु भयो त एक बजेसम्म चाहिँ भनेपछि एक बजेसम्म चाहिँ खाना नखाने हो ल ठिकै छ खाजा खाएर आउनु भएको त भए त ठिकै छ अनि आज हाम्रो जित बहादुरजीले रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन लाइहाल्यो है आज सुरुवातीमा नै हाम्रो जित बहादुरजीको विचार चाहिँ लिँदैछौ हामी आज टपिकमा चाहिँ आफ्नो कुरा राख्ने हो है अनि यहाँले चाहिँ आफ्नो विचार राख्नको लागि एउटा टपिक चाहिँ लिएर आएको छु यो पछिल्लो समय मोबाइल फोन छ नि अब हामी मोबाइल फोनबाट चाहिँ टाढासँग पनि टाढा भएको व्यक्तिसँग पनि कुराकानी गर्न सकिन्छ त भनिन्छ विशेष गरी अब मोबाइल फोनले चाहिँ परिवार बीचको संवादलाई चाहिँ बढाएको छ होला कि घटाएको छ होला अनि यो सँगसँगै अर्को टपिक भनेको चाहिँ परिवारसँग बिताउने समय चाहिँ किन आवश्यक छ भन्ने छ कि आज ल अब मोबाइल फोनमा चाहिँ हामी उतिनखेर कुरा गर्न सकिन्छ भनिन्छ मोबाइल फोनमा हामी झुमिरहेका हुन्छौँ अब यो मोबाइल फोनले चाहिँ परिवार बीचको संवादलाई चाहिँ के गरेको छ होला अब नजिक बनाएको छ कि झन् टाढा बनाएको छ होला त नि
1: यसको सही उत्तर त अब परिवारसित चाहिने अब बुढेसकालमा त परिवारै चाहियो
0: हजुर हजुर
1: अब एक्लै अब बसेर सात दिन चल्दैन उठेर हिँड्न पनि सक्दैन खाना बनाउन सक्दैन परिवारको आवश्यक त जसरी पर्छ अर्को चाहिँ अब फोनको बारेमा त अब मैले भन्छु कि अब कानमा अब गाछ नि अब यहाँ हामी हेरेर बात गरेर त सकिन्छ
0: हजुर हजुर
1: तर पनि अब हामीसित त्यो त बहुत सजिलो हो तर हामीसित टाढा टाढा हुन्छ
0: झन् टाढा हुन्छ हो
1: मैले केही भन्न चाहन्छु हजुर
0: हजुर अनि केही छ तपाईँको आफ्नै अनुभव पनि छ कि छैन यो कुरामा चाहिँ अब आफ्नो छोराछोरी हुन्छ नि अनि अब अभिभावकहरूबाट चाहिँ अब झन् टाढा भएको चाहिँ आफैले पनि महसुस गर्नु भएको छ कि अब यहाँले देखेर चाहिँ भन्नुभएको छ कि के छ
1: हाम्रो अनुभव चाहिँ सही लगाएको हो परिवारबाट हामी चाहिँ टाढा हुन खोजेको होइन नजिकै हुन खोजेको तर चाहिँ समस्याले दिएन
0: त्यही त अब समय सँगसँगै समय सान्दर्भिक सँगसँगै अब काम कार्यको व्यस्तता त्यस्तै छ होइन हजुर सँगै बसेर पनि भएन टाढा बसेर पनि भएन है जे गरे पनि सुख छैन हजुर ठिकै छ एकदमै खुसी लाग्यो आफ्नो विचार राखिदिनु भयो अनि यसरी नै हामी यो विषयवस्तुमा चाहिँ साथीहरूको विचार पनि सुन्न बाँकी नै छ मिलेसम्म समय भएसम्म अन्तिमसम्म हामीलाई सुनेर साथ दिनुहोला अहिले भने साथीभाइलाई मजाले यही विषयवस्तुमा अब सम्झना सन्देशहरू पनि राख्न सक्नुहुन्छ अनि हामी छुट्टिन्छौँ है
1: नमस्कार
0: थ्याङ्क यू सो मच फेरि पनि
1: अनि मेरो कालीले पनि सुन्यो होला अब कालीलाई पनि भन्न चाहन्छु अघि आउने अब पछि आउने सम्पूर्णलाई राम्रोसित चाहिने परिवारसित बस्नु दिनु दुःख नदिनु
0: हजुर
1: भन्न चाहन्छु हजुर
0: नमस्कार सुटिन सौ राम्रोसँग परिवारसँग बस्नु होइन अब परिवार पनि आवश्यक छ भन्दै हुनुहुन्थ्यो अब मोबाइल फोनले अब कुराकानी गराएर पनि मोबाइल फोनले आफैले खाना दिने होइन बनाइदिने होइन होइन त्यही भएर चाहिँ परिवार जन चाहिँ अब साथमा भयो भने चाहिँ सहज हुन्छ बुढेसकालको सहारा भनेको त अब मोबाइल फोन भन्दा पनि अब आफ्नो परिवारहरू चाहिँ सँगै भयो भने चाहिँ बल्ल हुन्छ भन्ने खालको कुराकानी गर्नु भएको थियो कुराकानी गर्न त सकिन्छ तर झन् अलिकति टाढा टाढा भएको हो जस्तो पनि भएको छ भन्दै हुनुहुन्थ्यो है आजको टपिक भने रहेको छ अब मोबाइल फोनले परिवार बीचको संवादलाई चाहिँ बढाएको छ कि अब झन् घटाएको छ होला परिवार परिवार बीचलाई चाहिँ मोबाइल फोनले चाहिँ अब मोबाइल फोनको संवादले चाहिँ अब नजिक बनाएको छ कि झन् टाढा टाढा बनाएको छ त नि भन्ने टपिक पनि रहेको छ साथमा चाहिँ परिवारसँग बिताउने समय चाहिँ किन आवश्यक छ भनेर टपिक चाहिँ राखेको छु आउन सक्नुहुन्छ 0965414200 बाटो भएर आफ्नो विचार राख्दै गर्नुहोला अहिलेको लागि भन्ने सुमधुर गीत रहेको छ कन्दरा भ्यानको है थङ्गा रुमा रुमाल राखी बाटो छेक्यौ तिमीले योगी सँगसँगै हामी जान्छौ कार्यक्रमको पहिलो व्यावसायिक विश्राममा 11 बजेको टाइम चेक लगतै पुनः उपस्थित हुन्छौ हामी सँगै रहनुहोला सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460969246।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
6: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864878528 र 9908216142।
11: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
12: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
11: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
13: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
11: प्रोपाइटर थान प्रकाश लेउपाने 9856033878, प्रशान्त लेउपाने 9860026925।
14: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
15: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
14: उपचार सेवाहरू:
15: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
14: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
15: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
14: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
15: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
14: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
15: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
0: This is Radio Dhor Barahi, 103.8 MHz.
16: Station 1. Studio Tanchir.
17: Aile, Piyana ko 11 bajyo.
2: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक, अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।

0: हजुर कार्यक्रमको यो पहिलो व्यवसाय विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र आज मंगलबारको एपिसोडमा रहेर चाहिँ हामी टपिकमा कुराकानी गरिरहेका छौँ र आफ्नो विचार राख्नको लागि कोही सहभागी साथी हुनुहुन्छ लाइनमा, ढिला नगरी स्वागत गर्छु। हेलो नमस्ते हजुर।
1: नमस्कार, गुड मर्निङ।
0: गुड मर्निङ, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो अमृतजीलाई।
1: धन्यवाद,
0: एकदमै सन्चै आरामै छु। तपाईँको के छ सुनाइदिनु?
1: हजुर
0: हजुर
1: घर परेर
0: हजुर घर घर परिवार भन्ने बित्तिकै अब पछिल्लो समय मोबाइल फोनले चाहिँ घर परिवार बीचको संवादलाई चाहिँ बढाएको छ कि घटाएको छ होला, नजिक बनाएको छ होला कि झन् टाढा बनाएको छ होला अरे कि?
1: अब अहिले त म्यासेन्जरको जमाना आयो,
0: हजुर,
1: एउटा चिठीको महिनौ लाग्थ्यो होइन?
0: हजुर हजुर।
1: अब छोराछोरी बाहिर सिमानिया बाहिर गएको हुन्छ, चिठी आउला कहिले आउला चिठी आउला पर्खेर बस्नु पर्थ्यो होइन, असुविधा थियो, टाढा थियो होइन, अनि त्यो चिठी पढेर पढाएर त्यहाँ दुःख पर्यो भने जाउँ भने अहिले त आमा हेरेर पूर्ण गरेर नजिक बनाइदिएको छ एकदम होइन, एकदम गाडा नजिक बनाइदिएको छ। पहिला चिठी आएर महिनौ कुरेर एउटा चिठी आउँथ्यो अनि त्यो चिठी खरेर पर्यो, पढ्दाखेरि अब आमा बगुन होइन, पढ्दाखेरि यसो कति भनेर सुन्दाखेरि आँखा हाँसी आउँथ्यो भने अहिले त मोबाइलमा हेरेँ यो काम यस्तो छ बाबा आमा यो काम राम्रो छ भने मोबाइलबाट धेरै नजिक
0: बनाइदिएको
1: छ। आवश्यकता मोबाइलको छ होइन, मोबाइल भन्नुहोस् भने अब नजिक नजिक भयो जस्तो भयो कि नेसनलमा भिडियो गरेपछि त सँगै भर बसेको त अनुभव भयो होइन, चिठी पहिला त चिठी घन्टै कि महिनै कुर्नु पर्दाखेरि होइन कति पीडा हुन्थ्यो आमा बाबालाई बाहिर भएको छ होला, अन्त बाहिर भयो भने घर परिवार सँगै बसेको महसुस हुन्छ कि?
0: हजुर हस्नुहोस् अनि हाम्रो अमृतजीको कुराकानी सुनिरहँदा कतिपय अवस्थामा चाहिँ कस्तो पनि हुन्छ भन्दा यो काम र पढाइको व्यस्तताले गर्दा चाहिँ अब परिवारजनसँग चाहिँ अब समय दिन सकिएन होइन, कामले गर्दा मैले परिवारलाई समय दिन सकिन्न भन्नुहुन्छ नि, अनि यो प्रसङ्गमा चाहिँ के भन्नु मन लाग्छ? काम र पढाइको व्यस्तताले साँच्चै कि हामीले परिवारलाई अथवा कसैलाई पनि समय दिन सकिन्छ जस्तो लाग्छ कि सकिन्न जस्तो लाग्छ त नि?
1: होइन, समय चाहिँ दिन सकिन्छ, मिलाएर दिन्छ। अब घरै पनि अब सबै चिज पाउँदैन, जानु पर्यो। अब मेरै छोरा अहिले अब 3 वर्ष हुन्छ बाहिर होइन, अब पहिलाको चिसको जमाना घन्टा महिना कुर्नु पर्छ, अहिले ठ्याक्क दिनको दिन ठ्याक्क मोबाइल हेरेर म्यासेजमा कुरा गर्न पाइन्छ भने समय मिलाएर
0: होइन
1: केही समस्या पऱ्यो भने समाधान नै हुन्छ कि?
0: हुन्छ, थ्याङ्क यू सो मच यहाँको विचारको लागि, सकारात्मक एकदमै राम्रो विचार राखिदिनु भयो। अहिले भने केही सिनमा हामी अलिकति मार्मिक हिँड्छौँ। हजुर,
1: अनि एकमुष्टमा
0: भन्दै बिदा हुन्छु। नमस्कार, ओके, नमस्ते, नमस्कार। काम कार्यको व्यस्तताको बावजुद पनि हामीसँग जोडिनुहुन्छ हाम्रो नियमित श्रोता साथी पनि हुनुहुन्छ अमृतला सञ्जय पोखरा कास्किलुमले कार्डदेखि सम्झनु भएको थियो भने आजको टपिकमा उहाँले चाहिँ नजिक बनाउँछ है मोबाइल फोनले भनेर चाहिँ भनेर गइसक्नु भएको छ, अनि आफ्नो विचार राख्नको लागि साथीहरूले चाहिँ हामीलाई सम्झन सक्नुहुन्छ 0765142 बाटो भएर। फेरि पनि कोही साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर। दर्शन नमस्ते, झोले हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो खगीमाजीलाई, धेरै धेरै धन्यवाद। अनि के छ यहाँको नयाँ नौला हलखबर?
2: हजुर, मेरो नयाँ नौला हलखबर ठिकै छ, एकदम जाति नै छु आजसम्मको लागि, हजुरहरूको माया सपसा सपलको लागि नै होला।
0: अनि सँगसँगै हामी पनि ठिकठाक भएको, हाम्रो खगीमाजीले यति धेरै सम्झनुहुन्छ है। अनि आज
2: के छ पनि खबर, नयाँ नौलो खबरहरू, पानी परेको छ कि छैन, के छ मौसमहरू, कस्तो छ, के छ बाटोघाटोहरू यता?
0: अहिलेसम्म चाहिँ अब तपाईँले भन्नुभए जस्तै नै हाम्रोतिर पनि अब ठिकठाकै छ अहिलेसम्म त होइन, पानी चाहिँ अब पर्या परै छ, बेला बेला पर्छ, एकछिन बिसाउँछ, ठिकठाकै छ भन्नुपर्छ मौसम पनि। अनि हाम्रो खगीमायाजीले चाहिँ हामीलाई सुन्नु भएको छ कि छैन त नि आज? सुन्दै हुनुहुन्छ। अनि आज तपाईँको विचार के छ त, अब परिवारसँग बिताउने समय किन आवश्यक छ र यो मोबाइल फोनले चाहिँ परिवार बीचको संवादलाई चाहिँ अब नजिक बनाएको छ जस्तो लाग्छ कि एकदमै टाढा बनाएको छ जस्तो लाग्छ कि? अब आफ्नो विचार राख्नुहोस् है।
2: मेरो पनि अब नजिक बनाएको छ, किनकि यताउता के भन्छ अरे विदेश विदेशमा घुम्नु भन्ने छैन अब पछि आउने अब आउने आउँदाखेरि अब कतिखेर कति महिना कतिखेर आउने कति कुन दिन आउने थाहा छैन चिठी पठाएको छु भने चाहिँ म त्यता मान्छे सरिसकेँ के भने आजभोलि त फेस टु फेस हेरेर चाहिँ आनन्द लिन पाएको छ अहिलेसम्म साथमा भएन भएर कुराकानी गर्न पाएको छ भन्ने खाले तरिकाले बोल्न पाएको छौँ एक दुसँगले पनि एकदम नजिक गराइदिनु भएको छ मोबाइल फोनले पनि नजिक गराइदिनु भएको छ राम सही तरिका सदुपयोग गरे राम्रै हो राम्रो तरिकाले राम्रो भएको छ के अरे अब नराम्रो अब कोही कोही कतै मोबाइलले पनि आफ्नो कोही घर परे फ्यामिली पनि छुट्याएको छ कोही अब अर्काको बुढी अर्काको बुढासँग लाउने अर्काको आफ्नो बुढी अर्कासँग लाउने भए त त्यो अब उहाँबाट चाहिँ अब आफ्नो आफ्नो फिल आफूसँग हुन् छोराहरू आफ्नो समस्या तर हाम्रो हाम्रो समाजमा चाहिँ नि अब समय मिलाएर टाइम मिलाएर काम सकेको बेलामा यसो के भन्छ अरे घर परिवारसँग टाढा भए पनि नजिक भएको महसुस हुँदै कुराकानी गर्न पाउँछ त्यही त्यही खुसी लाग्छ त्यही त मलाई कुनै पनि सक्रममा यही
0: नजिकै बनाएको छ जस्तो लाग्छ है हसुन छ यो यहाँको सकारात्मक विचार सँगसँगै अहिलेको लागि भने अलिकति एउटा मार्मिक गीत सुन्दैछौँ कि हामी हिजो अर्कै सङ्गदेखि बोलको गीत हामी केही छिनमा सुन्छौँ अहिले भने साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुटिन्छौँ
2: थ्याङ्क यू सो मच तारा दाईको लागि पोपिसी दाईको लागि राधा राई दिदीको लागि अनि हाम्रो यता हुनुहुन्छ तलमाया थापाको लागि अनि हाम्रो टेङ्गुसीको दाईको लागि अनि यता हुनुहुन्छ हाम्रो ऋषिराम दाईको लागि चन्द्र भाइको लागि लगायत सम्पूर्ण नाम छुटेको साथीहरू धेरै हुनुहुन्छ लगायत हाम्रो चेतन मगन दिदी लगायत सम्पूर्णको लागि भन्ने सुनेर बस्नुहुन्छ सबैको लागि भन्ने बिदा हुन्छ नमस्ते बाई बाई शुभ दिन
0: नमस्ते बाई बाई शुभ दिन उहाँ हुनुहुन्थ्यो खगिबाई थापा आज पेरुङदेखि र साथीहरूले आफ्नो विचारहरू राखिराख्नु भएको छ र त्यसमा पनि अब सकारात्मक विचारहरू पनि राखिराख्नु भएको छ अब नजिक बनाउँछ भन्नुहुन्छ भने होइन अब नजिकै मात्र भएन यसले चाहिँ अब झन् धेरै सम्बन्ध बिगारेको हो जस्तो पनि लाग्छ र हामीले चाहिँ यस्तो गर्नुपर्छ भनेर आफ्नो सल्लाह सुझावहरू पनि राख्न पाउनुहुन्छ आज भनेको साथीहरूको विचारलाई चाहिँ लिने हो अब परिवारसँग बिताएको कुनै अविस्मरणीय क्षणहरू पनि छ होइन हामीलाई फोन लाइन मार्फत टेलिफोन लाइन मार्फत सुनाउन चाहनुहुन्छ भने पनि आफ्नो अनुभव सँगसँगै आजको टपिकमा चाहिँ आफ्नो विचार राख्न आउन सक्नुहुन्छ र फेरि पनि कोही साथी हुनुहुन्छ लाइनमा हेलो भन्दै थिए तर खै त साथी चाहिँ हराउनु भयो है सुन्दै हुनुहुन्छ भने फेरि पनि सहभागिता जनाउन सक्नुहुन्छ टेलिफोन लाइन खुल्ला छ अबको 12 बजेको समयसम्म हामी यसरी नै आज टपिकमा कुराकानी सँगसँगै साथमा मिठा मिठा आधुनिक गीत सङ्गीतहरूलाई पनि कार्यक्रममा स्थान दिन्छौँ भने सुनेर कार्यक्रम अवधिभर चाहिँ यहाँले भरपूर मनोरञ्जन लिन सक्नुहुन्छ र फेरि पनि साथी हुनुहुन्छ है हेलो नमस्ते हजुर
3: हेलो दर्शन नमस्ते नमस्कार
0: दर्शन नमस्ते नमस्कार हामी सन्चै आरामै छौ भन्दै कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रोशिकाजीलाई
3: हजुरलाई नि एकदम धेरै धन्यवाद भन्न चाहन्छु एकदम मेरो तर्फबाट
0: अनि हाम्रो रोशिकाजी चाहिँ सन्चै आरामै हुनुहुन्छ त अनि भीमातिर अनि हाम्रो रोशिकाजीको नयाँ नौलो केही छ भने सुनाइदिनुहोस् न त सदा जस्तै समयमा चाहिँ अब सदा जस्तै समयमा अहिले चाहिँ के गर्दै हुनुहुन्छ त प्रोग्राम चाहिँ सुन्नु भएको छैन है आज चाहिँ हामी हजुर हजुर
3: अनि अब बाटोतिर हिँड्दा टिप्दैन अनि त्यस्तै भएर अब कार्यालय घरमा हुँदा त सुनिन्छ कहिले कहिले बाटोतिर हिँड्दा कहिले कता त्यस्तै हुँदो रहेछ अनि सुन्न पाएको छैन
0: ल अब रेडियो प्रोग्राम सुन्न नपाए तापनि हाम्रो रोशिकाजीलाई चाहिँ आजको विषयवस्तु म सुनाउँछु है यहाँले चाहिँ आफ्नो विचार चाहिँ राखिदिनु होला आज चाहिँ अब टपिक रहेको छ कि अब परिवारसँग बिताउने समय चाहिँ हामीलाई किन आवश्यक छ अथवा अब यो मोबाइलले चाहिँ परिवार बीचको सम्बन्धलाई चाहिँ अब नजिक बनाएको छ कि झन् घटाएको छ कि के छ के लाग्छ आफ्नो विचार राखिदिनु पर्यो
3: परिवारसँग त नजिक हुन आवश्यकता एकदमै छ होइन
0: हजुर हजुर
3: परिवारसित नजिक हुन त्यो त आवश्यकता छ तर यो फोनले चाहिँ एकदम टाढो टाढो बनाएको छ कि
0: हजुर हजुर किन होला
3: यो फोनले अब यो फोनले चाहिँ त्यति नजिक त अब हामी त भनौँ न अब देश विदेशमा होइन अब तराईको छुट्टीमा कि हामी देश विदेशमा हुँदा त अब बोल्न पाइन्छ हेरेर भनौँ होइन पहिलाको जमानामा त्यस्तो थिएन भन्छ अनि हेरेर बोल्न पाइन्छ त एकछिन बोल्दाखेरि हामी नजिक भयौँ जस्तो हो होइन तर हामी चाहिँ नि यो परिवारबाट धेरै हामी चाहिँ त्यस्तो टाढा चाहिँ गुनाएको छ कि यो मोबाइलले चाहिँ नजिक चाहिँ गुनाएको छैन कि पहिलाको समय र अहिलेको समय त धेरै फरक छ होइन तर तर त्यति चाहिँ नजिक बनाएको छैन, तर पहिलाको समयमा यस्तो कुराकानी हुन्थ्यो भने यो मोबाइल नहुँदाखेरि कति थियो भने अहिले मोबाइल भएर त धेरै टाढा बनाएको पनि छ, त्यसरी परिवारहरू बुवाहरू त्यसरी कुरा सुनेर कुरा गर्नु पनि सक्दैन, मोबाइलले झन् तारा तारा बनाएर झन् मैले मोबाइलले नजिक त बनाएको भन्दिनँ, यो मोबाइलले भएर तारा बनाएको छ त्यसरी कुरा गर्नु पनि म यस्तो फोनमा चौबिसै घन्टा फोन गर्छ त्यो फोनले त्यो फोन भएर एकदम फोनले झन् मलाई त त्यसरी तारा तारा बनाएको जस्तो लाग्छ, त्यति कुरा खुलेर कुरा गर्नु पनि सक्दैन, तर परिवारको आवश्यकता त पर्छ होइन, अहिले त्यस्तो तारा बनाएपछि पछि त के होला र के नजिक होला र जस्तो लाग्छ है मेरो विचारमा त चलाउने त हो तर
0: होइन
3: अहिले यस्तो तारा अहिले एउटा मोबाइल हेरेर पनि एउटा केही गर्नु मान्छेले समय दिनु सक्दैन कि हेर्नु
0: हुन्छ। मोबाइल फोनले चाहिँ पछिल्लो समय पगे भने हाम्रो रोसिकाजीले भन्नुभयो जस्तै नै अब एकछिनको लागि सम्बन्ध नजिक पन चाहिँ हामी छौ, सँगसँगै छौ, कुराकानी गरिरहेका छौ जस्तो लगाए तापनि अब सम्बन्धलाई चाहिँ अलिकति चिसो बनाएको छ जस्तो चाहिँ लाग्छ, अनि हामी चौबिसै घण्टा भले मोबाइल फोनमै झुन्डिरहेको हुन्छौ अथवा मोबाइल फोनमा नै अब व्यस्त भइरहे तापनि हामी खुलेर कुराहरू चाहिँ गर्न सकिरहेको हुँदैनौ भनेर आफ्नो विचार राखेर चाहिँ गइसक्नु भएको छ, र उहाँले चाहिँ सम्बन्धलाई टाढा बनाएको छ भन्नुहुन्छ भने अब साथीहरूलाई चाहिँ के लाग्छ कि साँच्चै कि मोबाइल फोनले चाहिँ अब परिवार बीचको सम्वादलाई चाहिँ अब टाढा नै बनाएको छ कि अथवा यसले चाहिँ अब नजिक बनाएको छ त नि, आफ्नो विचार राख्नको लागि 0625142000 टेलिफोन लाइन खुल्ला छ, आफ्नो विचार चाहिँ राख्दै गर्नुहोला। अहिलेको लागि चाहिँ यश कुमारको आवाजमा सजिएको हिजो अर्कैसँग देखे यो मार्मिक गीत सँगसँगै हामी भने विश्राममा जानुपर्ने बेला भएको छ, विश्राम लगतै हामी साथीहरूलाई फेरि यो सही विषयवस्तुमा आफ्नो विचार राख्नको लागि सहभागी गराउँछौ नै, सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त।

0: Did you know bacteria are the base?
1: This is Radio Dhor Barahi, 103.8 MHz.
2: कहाँ जाने?
3: सिद्धे मयम चिसापानी बाटा, काठमांडू, काठमांडू बाटा,
2: मयम चिसापानी, अनि बीच मा नजर्ने?
3: अब त हरेक दिन बिहान 8 बजे काठमांडू बस पार्क को लोत्से मल बाटा मयम चिसापानी र यता बाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
2: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
4: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटानिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छावदी देउराली साखे हुँदै मग्याम चिसापानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663
5: शैलेशको बुवा यसपालि अलिअलि गरगहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाचुन्जेल त हो नि मान सम्मान इज्जत बढेको
6: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौंला नि
5: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौंडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
7: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
8: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
7: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौंडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9087172
9: मम्मी भोक लाग्यो खाजा खाम न
10: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
9: हस मम्मी
11: मैले सुने छोरी ल जाम हिँड
10: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
12: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
10: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विङ्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008281044 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
12: बीजी मोमो हाउस दुलेगौंडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
13: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
14: कता हिँड्नु नि मिल्कु जाली र पिता खाँचै गएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
13: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
14: त्यसो भए कहाँ जाने त कान्छा
13: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
14: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
5: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
12: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै
15: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855411445 र 9855420445
16: तिमीले देखो कुर्ता सुरुवात चुरा मिलाए
17: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
18: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
19: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
7: स्वदेशी तथा विदेशी डिजाइन का साड़ी कुर्ता सुरुवाल यूके स्वेटर आउटर लुंगी टी शर्ट लगायत महिला का लागि आवश्यक पर्ने सम्पूर्ण कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन्छ।
20: क्रिस्मी क्लोथिंग कलेक्शन शुक्ला गण्डकी 4 दुलेगौड़ा मुक्तिनाथ विकास बैंक बाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850-57731 9850-57731।
21: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
22: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
10: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0635-90-065 मोबाइल 9816634372।
23: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
24: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
23: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
24: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
23: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
24: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
23: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
24: दुखाईबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
23: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644
24: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
23: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
25: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
23: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था रहेको छ
25: छुटका दायराहरू
23: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
25: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
23: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
25: थप जानकारीका लागि सम्पर्क 0635-71479 मोबाइल 9560-62265 र 9848-64145
1: This is Radio Dhorbarahi, 103.8 MHz.

0: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ चायम र यहाँहरू भर्खरै मात्र रेडियो चुनान गर्दै हुनुहुन्छ भने प्रोग्राम कलिङ चायम सँगसँगै यहाँले सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुनेर साथ दिन सक्नुहुन्छ भने आज मंगलबारको एपिसोडमा रहेर चाहिँ यहाँहरूको विचारलाई कार्यक्रम स्थान दिइरहेको छु। कोही सहभागी साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। हेलो
1: हेलो
0: नमस्ते। कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लजरसीलाई।
1: धन्यवाद।
0: अनि हामी बोलेको चाहिँ हाम्रो कस्तो सुनिएको छ होला तपाईँको ठाउँतिर? हजुर
1: राम्रै सुनिरहेको छ, मैले मोबाइलबाट सुन्छु।
0: ए अहिले चाहिँ कस्तो कुराकानी गर्दा चाहिँ कता कता नबुझेको हो जस्तो लाग्यो है, कस्तो सुन्नु भएको छ अहिले?
1: अहिले सुनिरहेको छ।
0: ल ठिकै छ, कुराकानी गर्न सकिन्छ अब?
1: एकदम सकिन्छ।
0: अनि ल ठिकै छ, अनि हाम्रो लजरसले सँगसँगै भीमातिरको हालखबर सुनाइदिनुहोस् न त, के छ आजको पछिल्लो समयको नयाँ नौलो?
1: भीमातमा कहिले घाम लाउने कहिले नलाउने, शीतल
0: भनेपछि बर्खामा यामले चाहिँ मजाले छोको छ हो।
1: एकदम
0: ल ठिकै छ। अनि रेडियो प्रोग्राम सुनिरहँदा हाम्रो लजरसीलाई आजको टपिक चाहिँ थाहा छ कि छैन?
1: सुनेको
0: हजुर। ल एकचोटि चाहिँ अब हाम्रो लजरसीलाई म मजाले आफ्नो विचार राख्नको लागि टपिक चाहिँ राख्दैछु कि अब परिवारसँग बिताउने समय चाहिँ अब किन आवश्यक छ होइन, अनि सँगसँगै पछिल्लो समय अब यो मोबाइल फोनमा चाहिँ हामी दिनौ कुराकानी गर्न सकिन्छ पनि भनिन्छ। अहिलेको व्यस्त जीवनशैलीमा चाहिँ यो मोबाइलले चाहिँ परिवार बीचको संवादलाई चाहिँ नजिक बनाएको छ कि टाढा बनाएको छ कि, सम्बन्धमा चाहिँ अब झन खटपट पारेको छ कि, अथवा नजिक पनि गराएको छ भनेर चाहिँ आफ्नो विचार राखिदिनु पर्यो कि आज?
1: ल हुन्छ। अब पहिला कुरो चाहिँ हामी परिवारमा जाउँ है त। परिवारमा कुराकानी गर्न किन आवश्यकता छ चाहिँ हामी छोराछोरी भयो होइन, आफ्नो परिवार भयो र घरको यथार्थ दुःख सुख बुझ्नुपर्छ र सबैले चाहिँ नि अब घरमुली बुवा आमाको कुरा सुन्नुपर्छ र त्यसपछि बल्ल हामी एक भइन्छ। र अब मोबाइलको कुरा होइन, अब यसमा नेगेटिभ पनि छ पोजिटिभ पनि छ। मोबाइल भन्ने बित्तिकै अहिले एकदमै डिजिटल को जमाना हो, सामाजिक सञ्जाल इन्टरनेट यसले चाहिँ नि सेवा सुविधा मजाले दिएको छ। म मोबाइलमा भन्नुपर्दा ठ्याक्कै हजुरको मेसेज पठाउने क्या, जस्तो समाचार मेसेज, अब घरमा केही गाउँमा केही कतै केही समस्या भयो भने मोबाइलबाट छिटो कुरा मेसेज पुग्छ। र मोबाइलले ठ्याक्कै हेर्ने हो भने परिवारबाट टाढा बनाइरहेको छ कि, परिवारलाई टाढा बनाउँछ क्या मोबाइलले। ओके, आज हेर्ने हो घरमा हरेक बच्चाहरूले मोबाइल लिएर आउँछ हात हातमा, गेम खेल्ने, टिकटक हेर्ने, च्याट गर्ने, मेसेज पठाउने क्या, जस्तो समाचार मेसेज, अब घरमा केही गाउँमा केही कतै केही समस्या भयो भने मोबाइलबाट छिटो कुरा

0: कुरा गर्ने उनी छैन के समय नै छैन के भनेपछि त्यो त परिवारबाट टाढा भयो नि त मलाई टाढा बनायो नि त अब अर्को कुरो विदेशतिर जाने छोरा बुहारीहरू अहिले त सबैको धेरै मात्रामा छोरा बुहारी नाप्नाति सबै विदेशतिरै हुन्छ होइन अब उहाँहरू के भन्नुहुन्छ भने अब यहाँ बुवामाले त भन्नुहुन्छ मेरो छोरा बुहारी उहाँ छ युकेमा लन्डन जापान जर्मन कहाँ कहाँ भन्नुहुन्छ होइन तपाईँ लङ्कामा सुन्छ काम मेरो भने जस्तो अब छोरा बुहारीले भन्नुहुन्छ बुवा आमासँग फोनमा कुरा गर्न पाइएको छ अनि भिडियो कल हेर्न पाइएको छ घर किन जान पर्यो भयो भन्ने एउटा हिसाब त मोबाइल त्यहाँबाट पनि टाढा बनायो है अब त्यो मोबाइल हुन्थेन भने कुरा गर्न पाइन्थेन भने त अलिक केही पिर्तो हुन्छ नि त आशा बुढा आमा कस्तो होला कस्तो कुन अवस्था होला के गर्दै हुनुहुन्छ होला हामी भेट्न जानुपर्छ भन्ने हिसाबले चाहिँ आउँथ्यो होला अहिले सरासरी हेर्दाखेरि चाहिँ बाबुआमाबाट छोराछोरी टाढा भइरहेको छ छोराछोरीबाट बुवामा टाढा भइरहेको छ श्रीमानबाट श्रीमती टाढा हुने यो मोबाइलले त्यस्तो बिछोड बनाइरहेको छ कि म त्यो भन्न चाहन्छु है
1: हजुर सर धेरै धेरै धन्यवाद यहाँको विचारको लागि अनि यो विचार सँगसँगै यहाँले कुराकानी गरिराख्दा हाम्रो लजरसजीले चाहिँ अब परिवारसँग चाहिँ कतिको समय बिताउनुहुन्छ कसरी मिलाउने गर्नुहुन्छ त नि
0: म घरै हुन्छु मेरो छोरी छ एउटा श्रीमती छ हामी जागिर गर्छौँ र भोलि के गर्ने के काम गर्ने कहाँ जाने के कसो गर्ने हाम्रो बेलुकै प्लानिङ हुन्छ
1: हजुर
0: अनि घरमा पनि अब सुख दुःख कुराहरू अब छोराछोरीले त हामीले आफ्नो दुःख पहिला पहिला जमानामा कस्तो थियो के थियो बाजेहरूको कुरा छोराछोरीले सिकाउने छोराछोरीले फेरि आफ्नो भोलि आउने चाहिँ नातिना उनका छोराछोरीहरूलाई सिकाउँछ होइन हाम्रो त्यसरी नै गइरहन्छ र सबैले चाहिँ त्यो फलो गर्नुपर्छ मोबाइल हो एकदम राम्रो सुविधा हो अहिलेको सदुपयोग गर्नुपर्छ तर सही तरिकाले सदुपयोग गर्ने त्यसैमा मात्रै झुन्डिने गर्न चाहिँ हुँदैन भन्छु है
1: हुन्छ आफ्नो अनुभव सँगसँगै आफ्नो विचार पनि राखिदिनु भयो अहिले भने साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुटिनुपर्छ है
0: ल मिठो बोल्ने बहिनी तपाईँको लागि अनि कार्यक्रममा आउने साथीभाइहरू दिदीभाइ दिदीबहिनीहरू अनि सुनेर बस्ने श्रोताहरू सबैको लागि भन्दै बिदा
1: हुन्छ नमस्कार छोटी सुभदिन उहाँ हुनुहुन्थ्यो लजरस थापाजी र उहाँले आफ्नो विचार चाहिँ राखेर गइसक्नु भएको छ है यसरी नै आफ्नो विचार राख्नको लागि टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ 0625414200 बाटो भएर चाहिँ आउन सक्नुहुन्छ आजको आवश्यकताको यो चाहिँ विशेष टपिक पनि हो किनकि आजको उसको यो समयको व्यस्त जीवनशैलीमा चाहिँ धेरै जस्तो मानिसहरू अब काम पढाइ सँगसँगै सामाजिक सञ्जालमा चाहिँ यति व्यस्त हुन्छौ कि हामी परिवारसँग खुलेर कुराकानी गर्ने समय नै हुँदैन साथीहरूले यो कुराहरूलाई पनि औलाइराख्नु भएको छ आफ्नो विचारहरू यसरी नै राखिराख्नु भएको छ भने अब परिवारसँग बिताएको केही समयले चाहिँ अब सम्बन्धलाई बलियो त बनाउँछ भन्ने हामीलाई थाहा हुँदा हुँदै पनि हिजो आज अब मोबाइल फोन सँगसँगै अन्य अब आफ्नो कारणले गर्दा पनि यो व्यस्त जीवनशैलीले गर्दा चाहिँ हामी परिवारसँग कुराकानी गरिरहँदा चाहिँ कहिलेकाहीँ अब टाढा महसुस पनि गरिरहेको छौँ होइन त्यही भएर यो विचार राख्नको लागि साथीहरूमा यो टपिक लिएर आएको छु भने फेरि पनि साथी हुनुहुन्छ एकजना साथीलाई लिन्छौ हेलो नमस्ते हजुर
2: नमस्ते
1: नमस्कार कहाँदेखि कसको आवाज सुन्दैछु होला अर्जुनजीलाई रेडियो प्रोग्राममा धेरै धेरै स्वागत छ है
2: धन्यवाद
1: अनि हाम्रो अर्जुनजीको आजको नयाँ नौला हल्का सुनाइदिनुहोस् न त
2: खासै नयाँ नौ भन्नुभयो त्यस्तो नयाँ नौ केही छैन है हजुर
1: ठिकै छ अहिले भने अब आज हामी टपिकमा कुराकानी गरिरहेको छौँ हाम्रो अर्जुनजीले रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन प्रोग्राम कलिङ कायम
2: छैन
1: ल आज रेडियो प्रोग्राम सुन्नु भएको छैन है आज भनेको हामी मंगलबारको एपिसोडमा रहेर चाहिँ हामी कुनै टपिक लिएर आएको हुन्छौँ अनि त्यो टपिकमा चाहिँ यहाँले आफ्नो अनुभव सँगसँगै आफ्नो विचार के छ त भनेर राख्नको लागि आज चाहिँ एकदमै विषयवस्तु चाहिँ रहेको छ म राख्छु है जुन चाहिँ अब पछिल्लो समय सँगसँगै अब परिवारसँग बिताउने समय चाहिँ किन आवश्यक छ सँगसँगै मोबाइलले चाहिँ परिवार बीचको संवादलाई चाहिँ नजिक बनाइदिएको छ होला कि झन् टाढा बनाइदिएको छ होला के लाग्छ आफ्नो विचार राख्न सक्नुहुन्छ है

0: राख्नुपर्छ। अब सामाजिक सञ्जालको माध्यम पनि राम्रो हो तर अब हामीले घरकै आफ्नै घरलाई टाढा बनाइदिएको छैन, बनाइदिएको टाढा बनाइदिएको छ किनभने टाढालाई नजिक बनाइदिएको छ भने नजिकलाई टाढा बनाइदिएको छ। जस्तै जस्तै कुरा गरौँ अब एउटै परिवारमा पनि अब एकतर्फतिर मोबाइल चलाएर बसिन्छ, अर्कोतर्फ अर्को अर्कोतर्फ अर्को, अनि खाना डढेको पनि थाहा हुँदैन, त्यता बितेको पनि थाहा हुँदैन, त्यता पानीहरू अब मिसिनमा पानी आएको छ भने त्यो पनि थाहा हुँदैन है। धेरै अल्ल पत्र अल्लमल्ल भइरहेको हुन्छ, आफ्नो परिवारमा पनि एकदम भिन्नता आइरहेको हुन्छ। पराउहरूलाई चाहिँ अलिक नजिक बनाउनु, अनि आफ्नोलाई चाहिँ अलिक टाढा बनाउनु जस्तो लाग्छ यो माध्यम चाहिँ। अनि त्यस कारणले गर्दाखेरि अब एउटा यो चलाउन जानेहरू चाहिँ अब सामाजिक सञ्जाल भनौँ न, त्यो मोबाइल छ चलाउन जानेहरूले श्रीखण्ड चलाउन जानेन भने हस्यको हो। त्यस कारणले गर्दाखेरि अब एकदम सम्मित भएर आफ्नो घर परिवारलाई सम्हाल्नु होला। अलिकति यो मोबाइलले गर्दाखेरि टाढिएको छन् आफ्नो घर परिवारहरू,
1: हजुर धेरै धेरै धन्यवाद। पक्कै पनि अहिले अब कस्तो मिठो लाइन भन्नुभएको छ, नजिकलाई चाहिँ टाढा, टाढालाई चाहिँ नजिक। अब मिलेसम्म आज हामी यही टपिकमा कुराकानी गरिरहँदा साथीहरूले पनि अब धेरै राम्रो विचारहरू राखिराख्नु भएको छ है, मिलेसम्म सुन्दै गर्नु होला। अहिले भने साथीभाइलाई अब यही कन्टेन्टमा पनि अब सम्झना सन्देशहरू राख्न चाहनुहुन्छ भने खुलेर साथीभाइलाई सम्झनुहोस् अनि हामी छुटिन्छौँ है।
0: हुन्छ, अब साथीभाइहरूलाई पनि अब साथीभाइहरूले के जानकारी गराउनुहुन्छ के गर्नुहुन्छ मेरो भनाइ चाहिँ हो र अनि अब हाम्रो के अरे ढोलबराईलाई माया गर्नुहोला सम्पूर्ण मनहरूलाई भन्न चाहन्छु र जति पनि आउनुभयो आउनुहुन्छ सुनेर साथ दिने सम्पूर्ण मित्रलाई बजेटी समर्पण गर्दै अहिलेको बसाइबाट म छुट्टी शिष्य है भाइ।
1: ओके छुट्टिन्छौ, नमस्कार, शुभ दिन। वहाँ हुनुहुन्थ्यो अर्जुन थापाजी काठमाडौँदेखि हामीलाई अक्सर समय मिलेसम्म सम्झिरहनुहुन्छ है। आज पनि आफ्नो विचार राखेर गइसक्नु भएको छ। अहिलेको लागि भने तपाईँ माझ राख्दैछु, जति माया लाए पनि यो गीत सँगसँगै हामी जानुपर्ने हुन्छ छोटो व्यवसायिक विश्राममा। अरुण थापाको आवाजमा सजिएको यो गीत अहिलेको लागि भने सार्दैछु, स्वीकार्नु होला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40
3: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
4: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
3: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
1: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 98562-32475 र 98011-32475
5: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
6: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
5: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो खेरको चिन्ता लिनु भएको छ यो दिदीले
7: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
1: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 98562-66136 र 98151-66136
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 98063-13195 र 98467-15368
9: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिस पाइँदैन भन्या? सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो? आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हो सम्धी।
10: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
11: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
12: This is Radio Dhorbarahi, 103.8 MHz.
13: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम राज। प्रोग्राम कलिङ टाइममा चाहिँ हामी विशेष कुराकानीको साथमा जोडिरहेका छौँ। अब परिवार भनेको हाम्रो पहिलो विद्यालय होइन, अनि सँगसँगै सबैभन्दा ठूलो साथ पनि हो। अनि त्यसैले चाहिँ अब दिनको केही समय भए पनि अब परिवारसँग बसेर चाहिँ हामी कुरा चाहिँ गर्नुपर्छ, अनुभवहरू पनि बाँड्नु होला, खुसीका क्षणहरू पनि सँगै बिताउनु होला। किनकि पैसा र सफलता त फेरि कमाउन सकिन्छ, साथ र सपोर्ट पायो भने, हामीलाई परिवारले साथ दिनुहुन्छ भने पैसा र सफलता हामी फेरि पनि कमाउन सकिन्छ। तर परिवारसँग बिताउन छुटेका त्यो अमूल्य क्षणहरू चाहिँ पक्कै पनि फर्केर चाहिँ आउँदैन। यदि बिताउनु भएको छैन, परिवारसँग टाढा हुनुहुन्छ भने पनि आजै एकदमै फोन डायल गरेर हुन्छ कि होइन, कुराकानी गरेर हुन्छ कि आजै सम्झनु होला। र अब तपाईँको विचार के छ त यो विषयवस्तुमा? त परिवारसँग बिताएको कुनै पनि अविस्मरणीय क्षणहरू छ भने पनि हामीलाई फोन गरेर सुनाउन सक्नुहुन्छ, सन्देश मार्फत अवश्य सुनाउँदै गर्नु होला। तर आजको लागि भने समय सकिएको छ। जहाँ चाहिँ आज कुराकानी गर्नको लागि टपिक लिएर आएको थिएँ, परिवारसँग बिताउने समय चाहिँ किन आवश्यक छ र मोबाइलले चाहिँ परिवार बीचको सम्बन्धलाई चाहिँ बढाएको छ कि घटाएको छ भन्दा साथीहरूले चाहिँ अब धेरै साथीहरूले आफ्नो विचार राखिदिनु भयो। अब टाढा बनाएको छ पनि भन्नुभएको थियो, नजिक बनाएको छ पनि भन्नुभएको थियो, होइन दुवै पनि बनाएको छ भन्नुभएको थियो, होइन आफ्नो विचारहरू राख्नु भयो। अब परिवारसँग समय बिताउँदा सम्बन्ध मजबुत हुन्छ पनि, एकअर्काको समस्या र भावना बुझ्न सजिलो पनि हुन्छ, तनाव पनि कम हुन्छ, मानिस अब स्वास्थ्य मानसिक रूपमा स्वास्थ्य पनि राम्रो हुन्छ, अब बाल बालिकाको आत्मविश्वास सँगसँगै अब विशेष त संस्कार विकासमा चाहिँ सकारात्मक प्रभाव पनि पर्छ। अनि त्यस्तै गरी समाजभित्र चाहिँ अब परिवारभित्र सँगसँगै विश्वास माया र सम्मान पनि बढ्छ। अब सँगै खाना खाने होइन, घुम्न जाने, सामान्य कुराकानीले पनि सम्बन्धलाई चाहिँ नजिक बनाउँछ। त्यसैले यो कुराहरूलाई चाहिँ यहाँले छुट्याइराख्नु भएको छ भने आज जोडिँदै गर्नु होला। र यो सँगसँगै अब भने हामी समयको अन्ततर्फ पनि छौ, जहाँ चाहिँ मुख्य भनेको अब साथीहरूको विषय विचारहरू त हामीले लियौ। एकजना साथीलाई चाहिँ हामी विजयी पनि बनाउँछौ भने कार्यक्रममा आज सहभागिता जनाउनु भएको थियो जित बहादुर थापाजी हुनुहुन्थ्यो लामिसोरादेखि, अमृतुला सञ्जीव हुनुहुन्थ्यो पोखरा कास्की लुम्नेकारदेखि भने पेरुङदेखि हुनुहुन्थ्यो खगमा थापाजी, रुसिका लम्सालजी हुनुहुन्थ्यो भीमादेखि नै हुनुहुन्थ्यो लजरस थापाजी, अनि काठमाडौँदेखि हुनुहुन्थ्यो अर्जुन थापाजी। सम्पूर्ण श्रोता साथीलाई आफ्नो विचार राखिदिनु भयो, एकदमै खुसी लाग्यो है। आगामी दिनहरूमा पनि हामीलाई यसरी नै सम्झौती गर्नुहोला। र आजको विजयी साथी भने हामी गराउँदैछौँ, अब मुख्य त आफ्नो विचार राखिदिनु भयो सम्पूर्ण श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद भन्दै अब यस्तै हुन्छ, अब निष्कर्ष निकाल्ने बेलामा चाहिँ हामीलाई साथीहरूलाई विजय गराउन गाह्रो पनि पर्छ, किनकि आज साथीहरूले एकदमै राम्रो राम्रो विचारहरू राख्नु भएको थियो। आजको विजय साथी चाहिँ हुनुहुन्छ हामी भीमादेखि लजरस थापाजी चाहिँ हुनुहुन्छ, उहाँलाई चाहिँ धेरै धेरै शुभकामना पनि छ, बधाई पनि छ। रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने अन्तिम बारसम्म शनिबारसम्म चाहिँ सुनेर साथ दिनुहोला। लङ्कामा सुन्छ कान बुचे भने जस्तै हो, भेटघाट हुन्छ तर भेटघाटहरू हराइरहेको पनि छ होइन, म्यासेज त छिटो पुग्छ तर समय नै छैन कि अहिले अब भन्दै आफ्नो कुराहरू चाहिँ राख्नु भएको थियो। अनि सो सँगसँगै अन्त त अब भन्ने कुरा भनेको परिवारसँग बिताएको समय चाहिँ कुनै पनि खर्चिलो चाहिँ हुँदैन, यो एउटा उपहार होइन, तर सबैभन्दा मूल्यवान भनेको चाहिँ लगानी हो। हामीले चाहिँ अब कतिको समय दिइरहेका छौँ, व्यस्त जीवनको बीच पनि दिनको केही समय परिवारको लागि चाहिँ छुटाउन सक्यो भने सम्बन्ध अझै बलियो चाहिँ हुन्छ। मुख्यतः यो निष्कर्ष सँगसँगै आजको एपिसोड बाद म कार्यक्रम प्रस्तुत आउनुमालाई पनि विदा हुन्छु र जाँदा जाँदै भने गोठालो जाँदा लागेको माया, काठमाडौँ जाँदा भुलेछ, खेतालो जाँदा भुलेछ, कुन्ती मुक्तानको आवाज सँगसँगै हामी छुटिन्छौ। नमस्कार, शुभ दिन।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, झापुसिक, तायोमाला, लुसङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141353005।
4: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061450249, मोबाइल नम्बर 97625485, वेबसाइट www.gandakiuniversity.edu.np।
5: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BVA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
7: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल शॉप नोकिया सर्विस सेंटर दुलेगौड़ा बस बिसौनी को ठीक पारिपट्टी
9: सबै ब्रांड का मोबाइल बिक्री साटफेट र एसेसरीज सामानहरू उपलब्ध छन्
10: नोट नया आईफोन खरीद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
9: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
0: This is Radio Dhor Barahi, 103.8 MHz.
11: Station 1. Studio Tanche.
12: Aile, Madhyanako 12 bajyo.
1: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो कर गहना नया गहना संग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816095301

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
0: इट्स 12 PM हिजो जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ यो हो थाहा संचार नेटवर्क समयको आवाज

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: वित्तीय भुक्तानी प्रोत्साहनको लागि सरकारले जारी गर्यो कार्यविधि। दैनिक विजेतालाई 1,33,000, पाक्षिक विजेतालाई 10,00,000 रूपियाँ पुरस्कार।
0: निजी क्षेत्रसँग प्रधानमन्त्री शाहको निरन्तर छलफल, आज तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफलको कार्यक्रम।
1: कोरियन भाषा परीक्षाको लागि आवेदन खुल्ला, 7,200 ईपीएस मार्फत कोरिया जान पाउने।
0: क्यानाडाबाट आउने वस्तुमा 50% कर थप्ने अमेरिकी राष्ट्रपतिको घोषणा, आफ्नो सार्वभौमिकतामाथि खतरा देखिएको क्यानाडाका प्रधानमन्त्रीको प्रतिक्रिया।
1: र विश्वकप लीग टू क्रिकेटमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै ग्लोबल छनौटको लागि बाँकी खेल जित्नै पर्ने दबाव।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम संचालन कार्यविधि 2083 जारी गरेको छ। अर्थ मन्त्रालयले कार्यविधि स्वीकृत गरी लागू भइसकेको जनाएको छ। कार्यविधि अनुसार स्वीकृत वार्षिक बजेट वा कार्यक्रमको अधीनमा रही आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम संचालन गर्नेछ। सरकारले यो कार्यक्रम मार्फत उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बीजक लिन उत्प्रेरित गर्ने, विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने तथा कर छली न्यूनीकरण गर्दै पारदर्शी कारोबार प्रणालीलाई सुदृढ बनाउने लक्ष्य लिएको छ। कार्यविधि अनुसार नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि एकपटकमा 100 भन्दा बढ़ी मूल्यका वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन योग्य हुनेछन्। प्रत्येक खरिदको बीजक वा विद्युतीय भुक्तानीबाट गरिएको योग्य कारोबारका आधारमा प्रणालीबाट एकवटा उपहार टिकट उपलब्ध गराइनेछ। प्रणालीमा प्रविष्ट गरिएको प्रत्येक बीजक एकपटकका लागि मात्र कार्यक्रममा सहभागी हुन पाउने व्यवस्था गरिएको छ। हरेक महिनाको पहिलो दिनदेखि मसान्तसम्म विद्युतीय भुक्तानीबाट भएका खरिद तथा प्रणालीमा प्रविष्ट भएका बीजक सोही महिनाको उपहार कार्यक्रममा समावेश हुनेछन्। नगद वा अन्य माध्यमबाट खरिद गरेका उपभोक्ताले कार्यक्रममा सहभागी हुन चाहेमा बीजक जारी भएको निर्धारित अवधिभित्र विभागको प्रणालीमा बीजक नम्बर, स्थायी विक्रेताको लेखा नम्बर, बीजक जारी मिति, कुल रकम, भुक्तानीको प्रकार, खरीदकर्ताको नाम तथा मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ। विजेता छनौटका लागि विभागले हरेक महिनाको 1 गते र 16 गते स्वचालित मूल्य प्रणाली मार्फत ड्र गर्नेछ। पहिलो चरणमा अघिल्लो महिनाको 16 गतेदेखि मसान्तसम्मका कारोबार र दोस्रो चरणमा सोही महिनाको 1 देखि 15 गतेसम्मका कारोबारका आधारमा सहभागी मध्येबाट विजेता चयन गर्नेछ। दैनिक विजेताले 1,33,334 बराबर उपहार प्राप्त गर्नेछन् भने पाक्षिक बम्पर विजेताले 10,00,000 रूपियाँ प्राप्त गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अहिले केही बेरमा शुरू हुने छलफलमा प्रधानमन्त्री शाह र संघका अध्यक्ष पशुपति देव पाण्डे सहितका पदाधिकारी सहभागी हुनेछन्। तयारी पोसाक उद्योगको वर्तमान अवस्था, भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्धन, रोजगारी सृजना र उद्योग क्षेत्रको विकासका विषयमा केन्द्रित भई छलफल हुने प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले पछिल्ला दिनमा उद्योगी व्यवसाय तथा सरकारवाला निकायसँग निरन्तर संवाद गर्दै आउनु भएको छ।
0: कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ। युवा श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आज आवेदन आह्वान गरेको छ। हिजो मन्त्रालयले गरेको निर्णय अनुसार नेपाल र कोरिया बीच भएको समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कोरियाले 7,200 कोटाका लागि आवेदन आह्वान गरेको हो। एचआरबी कोरियाबाट उत्पादनमूलक क्षेत्रमा 5,000, कृषि तथा पशुपालन क्षेत्रमा 2,000, र सेवा क्षेत्रमा 100 जना र वन क्षेत्रका लागि 100 जनाको नाम मागिएको आधारमा ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको छ। आवेदन अनलाइन मार्फत यही 27 जुलाईदेखि 2 अगस्तसम्म दिन सकिनेछ। पहिलो चरणको भाषा परीक्षाको नतिजा आएपछि दोस्रो चरणको परीक्षा हुनेछ। परीक्षाका लागि $28 शुल्क तिर्नुपर्नेछ। अन्तिम परीक्षामा पास भएका उम्मेद्वारको वैधता नतिजा प्रकाशन भएको मितिले 2 वर्षसम्म हुने जनाइएको छ। कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीको सुनिश्चितता नभएको पनि प्रश्न पारेको छ।
1: भाराको कलैयममा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, अर्का एकजना घाइते भएका छन्। गैराती करिब 12:30 बजे बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बाइकको 4836 नम्बरको टाटा कम्पनीको खाली मिनी ट्रक आफै अनियन्त्रित भई सड़कको बायाँपट्टि रहेको स्थानीय सुरेश शाह कानुको घरमा ठोकिएको थियो। दुर्घटनामा ट्रकमा सवार जितपुर सिमारा उप महानगरपालिका 8 इमाली प्रतिका 40 वर्षीय शिवनारायण पासवान गम्भीर घाइते भएका थिए। उनको प्रादेशिक अस्पताल कलैयममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मीनबहादुर खलेले जानकारी दिनुभयो। सोही स्थानका 50 वर्षीय देवनारायण चौधरी घाइते भई उपचार भइरहेको छ। दुर्घटनापछि ट्रक चालक रौतहटको गुजरा नगरपालिका 9 सिमारा भवानीपुरका 27 वर्षीय राजु कुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसैबीच पूर्व पश्चिम राजमार्ग अन्तर्गत नगर परासी पश्चिम बर्दघाट नगरपालिका 4 आज बिहान अटो दुर्घटना हुँदा 6 जना घाइते भएका छन्। बाटो काट्दै गरेका बालकलाई बचाउने क्रममा बिहान 9:15 बजे लु 1H 3740 नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा चालक सहित 6 जना घाइते भएका हुन्। घाइते मध्ये 4 जनाको लुम्बिनी सिटी अस्पताल बुटौलमा र 2 जनाको चिसापानी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छन्। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781171 4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। निर्वाचन आयोगमा नियुक्तिको लागि प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तमाथि परेका उजुरीमाथि आज संसदीय सुनवाई समितिमा छलफल भइरहेको छ। सिंहदरबारमा संसदीय सुनवाई समितिको बैठकमा प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा प्राप्त उजुरीको विषय प्रस्तावित व्यक्तिहरूले पेश गरेको कार्ययोजना वितरण गर्ने कार्यसूची छ। गत असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र निर्वाचन आयुक्त पदमा डाक्टर राजीव सुब्बा र गुरू प्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिश गरेको थियो। समितिका अनुसार निर्वाचन आयोगको प्रमुख आयुक्तमा प्रस्तावित मानबहादुर कार्की विरूद्ध एउटा मात्र उजुरी परेको छ। प्रस्तावित गुरू वाग्ले र राजीव सुब्बा विरूद्ध कुनै पनि उजुरी परेको छैन। समितिले आज उजुरी खोलेर वितरण गर्नेछ। साथै प्रस्तावित आयुक्तहरूका कार्ययोजना पनि सांसदहरूलाई वितरण गर्ने तयारी छ। संसदीय समितिबाट प्रस्तावित ती पदको नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक प्रावधान छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न प्रकारका सामानमा 50% भन्सार शुल्क लगाउने घोषणा गर्नुभएको छ। ट्रम्पले अमेरिकी कार दुग्धजन्य उत्पादन र मदिराप्रति गरिएको असमान व्यवहारको जवाब स्वरूप यो कदम चालिएको बताउनु भएको छ। अमेरिकी प्रशासनका अनुसार नयाँ कर 30 दिनभित्र लागू हुनेछ। यो निर्णयपछि अमेरिका र क्यानाडा बीचको व्यापारिक तनाव अझ बढ़ने अनुमान गरिएको छ। करको दायरा दैनिक उपभोगका धेरै वस्तु समावेश छन्। उता क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले आफ्नो सरकार अमेरिकासँगको व्यापार वार्तालाई आगामी केही सातामा अझ तीव्र बनाउन तयार रहेको बताउनु भएको छ। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जारी विज्ञप्तिमा उहाँले अमेरिकी निर्णयलाई एकपक्षीय व्यापारिक कदमको संज्ञा दिनुभएको छ। उहाँले आफ्नो वक्तव्यमा क्यानाडाको सार्वभौमिकतामाथिको खतरा पनि उल्लेख गर्नुभएको छ। यसलाई ट्रम्पको त्यस अघिल्लो भनाईसँग जोडेर हेरिएको छ, जसमा उनले क्यानाडालाई अमेरिकाको 51 राज्य बनाउने कुरा गर्नुभएको थियो।
1: र अब खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार दिउँसो 3:45 नेदरल्याण्डसमा हुनेछ। यस सिरिजमा आयोजक नेदरल्याण्डस नेपाल र नामिबिया बीच प्रतिस्पर्धा हुन लागेको हो। आठ टोली सहभागी सिरिजमा हाल 5 स्थानमा रहेको नेपाललाई शीर्ष 4 रहँदै विश्वकप ग्लोबल छनौट हुन अबका खेल जित्ने पर्ने दबाव छ। नेपाली सिरिजको दोस्रो खेल साउन 7 गते बिहिबार आयोजक नेदरल्याण्डसँग खेल्नेछ। त्यसपछि नेपालले साउने 11 गते नामिबिया र 13 गते पुनः नेदरल्याण्डसँग खेल्नेछ। 5 स्थानमा रहेको नेपालले 28 खेलबाट 24 अङ्क बनाएको छ। समान खेलबाट 32 अङ्क बनाएको नेदरल्याण्डस तेस्रो र 22 अङ्क बनाएको नामिबिया 7 स्थानमा छ। शीर्ष स्थानमा रहेको अमेरिकाले 32 खेलबाट 43 अङ्क जोडेको छ। यस्तै दोस्रो स्थानमा रहेको स्कटल्याण्डको 32 खेलबाट 38 अङ्क छ। चौथो स्थानमा रहेको ओमानको 32 खेलबाट 31, नेपालपछि छैटौं स्थानमा रहेको क्यानाडाको 32 खेलबाट 24 र 24 खेलबाट 14 अङ्क बनाएको यूएई तालिकाको 8 एवं अन्तिममा छ। नेपाललाई शीर्ष 4 परेर चालू विश्वकप लीग टूबाट विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः चयन हुन बाँकी सबै खेल जित्नै पर्ने बाध्यता छ। यस प्रतियोगिताबाट एक दिवसीय मान्यता प्राप्त गर्न भने शीर्ष 6 स्थानमा अटाए पुग्नेछ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: विद्युतीय भुक्तानी प्रोत्साहनको लागि सरकारले जारी गर्यो कार्यविधि। दैनिक विजेतालाई 1,33,000, पाक्षिक विजेतालाई 10,00,000 रूपियाँ पुरस्कार।
0: निजी क्षेत्रसँग प्रधानमन्त्री शाह निरन्तर छलफलमा, आज तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफलको कार्यक्रम।
1: कोरियन भाषा परीक्षाको लागि आवेदन खुल्ला, 7,200 ईपीएस मार्फत कोरिया जान पाउने।
0: क्यानाडाबाट आउने वस्तुमा 50% कर थप्ने अमेरिकी राष्ट्रपतिको घोषणा। आफ्नो सार्वभौमिकतामाथि खतरा देखिएको क्यानाडाका प्रधानमन्त्रीको प्रतिक्रिया।
1: र विश्वकप लीग टू क्रिकेटमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै ग्लोबल छनौटको लागि बाँकी खेल जित्नै पर्ने दबाव।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
5: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
6: शैलेशको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाल सुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
7: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
6: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
8: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
9: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
10: मैडम, धुम्रपान भनेको के हो?
9: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? छन् मैडम?
9: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
10: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
9: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
10: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
11: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
10: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
11: छुटका दायराहरू:
10: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
11: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
10: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
11: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062265 र 9848064145।
12: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर:
10: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
12: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0654142733, मोबाइल 9868861887।
10: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
12: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
10: हाम्रा सेवाहरू: कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
12: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
10: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
12: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
10: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
12: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
10: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
12: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
13: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभी सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
10: मोबाइल 98058 35537 र 98066 15899।
11: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी, अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्, मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142 34 र 98 171 56 606।
12: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने?
13: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
12: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि, दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
14: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142 36, मोबाइल 98568 38 302 र 98460 38 302।
15: खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि, के हो भन प्वाक्कै।
16: यो हो बोनस चाउचाउ।

0: 4 78 78 302
1: फुकै खाए सारे मिठो पकाए त ट्वाकै एक पाकेटले पेट भरी।

0: पारिवारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279।
1: ए सम्झि यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झि
2: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झि खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ
0: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 98028 28810 98028 28811 र 98028 28816
3: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

बाड़ियों में पत्तों में बीट बजे जब मीतों की सब जो मुझे

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: भर्ना खुल्यो।
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी 17 कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी सडक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबारसम्म साँझ 5 पछि अथवा आवश्यकता अनुसार यस सडक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
3: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
4: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
3: पाठेघरको मासु युटेरिनल फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7878-582-7979-582-7880।
5: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
6: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि
5: त्यसको चिन्ता लिनै पर्दैन नि खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
6: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
5: हजुर विगत 13 तपाईँहरूकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठिक पारि रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
6: होटल फ्यामिली एन्ड लज खैरिनीटार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98560-23420 98-01-54674 र 98460-23420
7: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
8: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
9: हजुर दशकौं देखि यहाँहरुको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
10: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
12: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
13: यस दुलेगौंडा पोलिक्लिनिकमा यही साउन 9 गते दोस्रो शनिबार वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जयबहादुर खत्री,
12: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
13: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
14: वरिष्ठ नाक कान घाँटी र गलगाँठ रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
13: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य, साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
13: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
12: थप जानकारीका लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली, फोन 065414129, मोबाइल 9856031053।
15: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन के आवाज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
3: सधैँभई यही आउँदो साउन 9 गते दोस्रो शनिबार
4: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोगहरू,
4: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
3: अनुहारमा देखिने चाया, पोतो र डन्डीफोरको उपचार,
4: कपाल झर्ने समस्या,
3: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
4: टाउको तथा शरीरको चाया,
3: बुढेसकालमा छाला चिलाउने रोग,
4: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
3: छाला तथा यौनाङ्गमा आउने मुसा,
4: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
3: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक फिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
4: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 98678 68।
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा।
5: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसैगरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गते सम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 0164502949, मोबाइल नम्बर 97632485, वेबसाइट www.gandakiuniversity.edu.np।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
7: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाँटी तथा थायराइड सर्जन, सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
2: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्‍याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
11: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
12: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
13: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
12: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
13: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
14: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
12: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
14: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 98-463-33-101 र 98-468-83-522।
15: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
16: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
15: ओके, लेट्स डन।
16: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
15: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
16: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98-560-28-543 र 98-417-00-787।
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 98-063 13
17: 1195 र 98467 1368।
1: This is Radio Dhorbarahi 103.8 MHz।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
2: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
4: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।

0: स्टुडेन्ट एजुकेशन एण्ड भिजा सर्भिसेस शुक्ला गण्डकी 4 तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856380073।
1: सुवर्ण अवसर
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
1: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
2: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
1: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
2: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
1: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
2: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
1: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
2: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
1: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
3: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: Everybody, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
5: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
7: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9850607268। मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846061599 छ।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560062891।
12: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
13: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
12: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
13: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
14: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
15: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
5: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
14: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846061620।
16: कहाँ जाने?
17: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
16: मयम चिसापानी, अनि बिचमा नझर्ने?
17: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
16: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363। सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
18: यही साउन 9 गते शनिबार
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
19: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
5: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
19: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
18: वरिष्ठ MBBS MDGP फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
16: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
18: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर,
20: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला, साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
21: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0865143177, मोबाइल 98560443043।
6: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165501।
22: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार
23: ढोरबाराही हाइलाइट्सको साथमा
5: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक,
23: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461439304।
24: नमस्कार, रेडियो ठोबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ठोबरा हाइडर्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिश भएकाहरूको सुनवाई साउन 12 र 13 गते हुने भएको छ। सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनवाई समितिको बैठकले आएको दुई आयुक्त पदमा सिफारिश भएकाहरूको सुनवाई साउन 12 गते र प्रमुख निर्वाचन आयुक्तको संसदीय सुनवाई 13 गते गर्ने निर्णय गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभएको हो। बैठकमा सभापति श्रेष्ठले नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा एउटा उजुरी र एउटा सुनवाई प्राप्त भएको जानकारी दिनुभएको हो। प्राप्त उजुरी र सुझाव समिति सदस्यहरूलाई उपलब्ध गराउने र अध्ययनपछि सुनवाई हुने उहाँले बताउनु भएको हो। संवैधानिक परिषदको असार 19 गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद बाग्लेलाई नियुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको थियो। अर्थमन्त्री डाक्टर सोनिम बाग्रीले प्रधानमन्त्री र मन्त्रीहरू राजनैतिक दल र नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताउनु भएको छ। आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयन योजनाका सम्बन्धमा मंगलबार सबै मन्त्रालयका सचिवहरूसँगको छलफलका क्रममा अर्थमन्त्री बाग्रीले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनु भएको हो। उहाँले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका सवालमा सरकारले शून्य सहनशीलताको नीति अंगीकार गरेको पनि बताउनु भएको हो। राज्य संचालनमा जवाफदेहिता र पारदर्शिता अनिवार्य रहेकोमा पनि वाग्लेले जोड़ दिनुभएको हो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जनकपुर धाम स्थित जानकी मन्दिर भ्रमणका क्रममा आइतबार तनाव उत्पन्न भएको छ। हिन्दू सम्राट सेनाको विरोधपछि मन्दिर परिसरमा धकेला थकेलको अवस्था सिर्जना भएपछि साम्पाङले दर्शन नगरी फर्किनु परेको प्रहरीले जनाएको छ। साम्पाङ आज बिहान करिब 11 बजे समर्थक सहित जानकी मन्दिर दर्शनका लागि पुग्ने कार्यक्रम रहेको थियो, तर वहाँ मन्दिर पुग्नु अघि नै वहाँका समर्थक र हिन्दू सम्राट सेनाका कार्यकर्ताबीच मन्दिर परिसरमा थकेला थकेल भएको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सम्भावित झडपको अवस्था देखिएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै साम्पाङलाई मन्दिर प्रवेश गर्न रोकिएको हो। हिन्दू सम्राट सेनाले साम्पाङलाई क्रिश्चियन धर्मको प्रचारक भएको आरोप लगाउँदै जानकी मन्दिर परिसर प्रवेश गर्न नदिने निर्णय यसअघि नै सार्वजनिक गरेको थियो। सोही घोषणापछि मन्दिर क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको थियो। विवाद चर्किन थालेपछि प्रहरीले दुवै पक्षलाई नियन्त्रणमा लिएर स्थिति सामान्य बनाएको जनाएको छ। घटनापछि मन्दिर क्षेत्रमा केही बेर सुरक्षा सतर्कता बढ़ाएको थियो। घटनाबारे हर्क साम्पाङले तत्कालै फेसबुकमा प्रतिक्रिया दिँदै जनकपुरमा तनाव तर गृहमन्त्रीको फोन अफ भन्ने प्रतिक्रिया दिएको छ। सरकारले कर प्रणालीमा आबद्ध उपभोक्तालाई प्रोत्साहन गर्न करदाता प्रोत्साहन उपहार कार्यक्रम ल्याएको छ। अर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार संचालन कार्यविधि 2083 स्वीकृत गरेसँगै कार्यान्वयनमा ल्याएको हो। आन्तरिक राजस्व विभागले हरेक महिनाको 1 गते र 16 गते विजेताको छनौट गर्नेछ। हरेक दिनका लागि एकजना र 15 दिनमा एकजना बम्पर विजेताको छनौट स्वचालित प्रणाली मार्फत पारदर्शी रूपमा गरिने कार्यविधिमा उल्लेख गरिएको छ। दैनिक विजेताले 1,33,334 रूपियाँ प्राप्त गर्नेछन् भने 15 दिनमा छानिने बम्पर विजेताले 10,00,000 रूपियाँ पाउनेछन्। यद्यपि आयकर ऐन अनुसार यस्तो आकस्मिक लाभमा 25% कर कटी गरेर मात्र बाँकी रकम भुक्तानी हुनेछ। मूल्य अभिवृद्धि कर र स्थायी लेखा नम्बरमा आबद्ध भएका तथा 100 रूपियाँ भन्दा धेरैको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नेपाली नागरिक यो योजनामा सहभागी हुन पाउनेछन्। श्रम मन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। मन्त्रीको सचिवालयमा अनुसार त्यसक्रममा वहाँले विभागले तयार गरेको गुनासो तथा उजुरी व्यवस्थापन प्रणाली पनि शुभारम्भ गर्नुभएको छ। यो वर्ष सरकारी सेवामा नयाँ पद पूर्ति नगर्ने सरकारको योजनाले लोकसेवाको तयारीमा रहेका लाखौं युवालाई अन्यल बनाएको छ। हिजोपछिको सचिव स्तरीय बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको पूर्व स्वीकृति बिना लोकसेवा आयोगमा नयाँ स्थायी पदपूर्तिका लागि माग नगर्ने निर्णय गरेको हो, तर सरकारले पदपूर्ति प्रक्रिया पूर्ण रूपमा नरोकिएको जनाएको छ। फाजिलमा पर्ने कर्मचारीहरूको उचित व्यवस्थापन र दरबन्दी मिलानलाई ध्यानमा राख्दै निर्णय गरिएको तर पूर्ण रूपमा नरोकिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज आर्यले निकाल्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। विज्ञप्तिमा कुनै पदमा पदपूर्ति गर्नुपर्ने अति आवश्यक भएमा फाजिलमा रहेका कर्मचारीको व्यवस्थापन भइसकेपछि पनि पद रिक्त रहेमा वा नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट स्वीकृत भएका नयाँ दरबन्दीमा पदपूर्ति गर्नुपर्ने अवस्था आएमा भने नियमित रूपमा लोकसेवा आयोगमा माग गरिने उल्लेख गरिएको छ। यही आधारमा यो वर्ष स्थायी नियुक्तिका लागि लोकसेवाको नयाँ विज्ञापन खुल्ने सम्भावना कम रहेको छ। खुले पनि कम संख्यामा मात्र कर्मचारी भर्ना हुन सक्नेछन्। सरकारको नयाँ निर्णयले लोकसेवाको तयारीमा रहेका लाखौं युवा अन्यलमा परेका छन्। उच्च शिक्षा प्राप्त गरेका युवाको लोकसेवामा ठूलो आकर्षण देखिएको छ। लोकसेवा आयोगले निकाल्ने विज्ञापनमा मागको छन्दै 150 गुणा भन्दा धेरै आवेदन पर्ने गरेको विगतको उदाहरण रहेको छ। गंगोबो बस पार्क नजिकैको होटलमा महिला मृत भेटिएको विषयमा एक सिद्धगन्ध र दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार बिहान 11 बजेतिर मित्र नगर स्थित होटल माउन्ट एल्भिसको चौथो तलाको कोठामा धनगढ़ी स्थायी ठेगाना बताउने 28 देखि 30 वर्षकी निशा सुनार मृत अवस्थामा भेटिएकी थिइन्। घटनामा संलग्नहरूको खोजतलाश गर्ने क्रममा बाँके प्रहरीले जुम्ला चन्दननाथ गाउँपालिका एक घर भई हाल नेपालगंज उपमहानगरपालिका बस्ने 20 वर्षीय दानबहादुर साही र दैलेख डुरेश्वर गाउँपालिका 6 घर भई महाराजगंज बस्दै आएका रमेश बुढालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट दानबहादुरले होटलमा कोठा बुक गरेका थिए। रमेश बुढाले युवतीलाई कोठामा लिएर गएपछि दानबहादुर त्यहाँबाट हिँडेको र रमेशले हत्या गरेको बताएको छ। उनीहरूमाथि कर्तव्य जान मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट 7 दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नुवाकोटको विदुर नगरपालिका 12 भट्ट गाउँमा रोपाई गरिरहेका बेला पहिरोले खेत बगाउँदा आधा दर्जन किसान घाइते भएका छन्। स्थानीय किसान नोमराज भट्टको खेतमा रोपाई गरिरहेका बेला सोमबार 81 ठूलो पहिरो गएको हो। घाइते मध्ये 65 वर्षीय नारायण प्रसाद भट्टको अवस्था गम्भीर रहेको छ। उनलाई करिब 700 मिटर तल जंगलमा पहिरोको बीचबाट उद्धार गरिएको थियो। भट्टको काठमाण्डुको ग्रण्डी अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइतेको स्थानीय चारघरे उपस्वास्थ्य चौकीमा उपचार गरिएको छ। माथिबाट पहिरो खसेको देखेपछि काम गरिरहेका किसान भागेकाले धेरैको ज्यान जोगिएको प्रहरीले जनाएको छ। आज सुन चाँदीको भाव सामान्य बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघ अनुसार आज सुनको भाव तोलामा 1000 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 2,85,600 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको 2,84,600 रूपियाँ रहेको थियो, त्यसै आज चाँदी तोलामा 50 रूपियाँले बढ़ेको छ। चाँदीको भाव आज 4,370 रूपियाँ पुगेको छ। हिजो चाँदी तोलामा 4,320 रूपियाँमा कारोबार भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी आक्रमण जारी रहेसम्म हर्मुज जलमार्ग बन्द नै रहने इरानले जनाएको छ। इरानको अर्थ सरकारी समाचार संस्था फर्स्टकै एक सैन्य स्रोतलाई उद्धृत गर्दै जनाए अनुसार तेहरानले अमेरिकी आक्रमक गतिविधि जारी रहन्जेल रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण जलमार्गबाट कुनै पनि जहाजलाई आवतजावत गर्न अनुमति दिने छैन। विश्वकै सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने हर्मुज बन्द रहने इरानको पछिल्लो चेतावनीले अन्तर्राष्ट्रिय ऊर्जा बजार र समुद्री व्यापारमा थप तनाव सिर्जना हुने बताएको छ। अब अन्त्यमा खेल समाचार। दक्षिण एसियाली फुटबल महासंघ साफले 15 संस्करणको साफ च्याम्पियनशीपको आयोजना मिति र आयोजक देशको औपचारिक घोषणा गरेको छ। दक्षिण एसियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता आउँदो कार्तिक 18 गतेदेखि मंगसिर 1 गतेसम्म बंगलादेशको राजधानी ढाकामा आयोजना हुने साफले जनाएको छ। साफका महासचिव पुरूषोत्तम कटेलले फिफा विश्वकप 2026 सम्पन्न भए लगतै साफको घोषणा हुनु दक्षिण एसियाली फुटबल प्रेमीका लागि उत्साहजनक भएको बताएका छन्। प्रतियोगिताको आधिकारिक लोगो 9 गते ढाकामा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ। त्यसै प्रतियोगिताको गोलाब प्रथा 16 गते भूटानको थिम्पूमा हुने साफले जनाएको छ। हस्त दिउँसो 2 बजेको ढोरबुढा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
1: यसको बुवा यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
2: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
1: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि हुडा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
3: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
3: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9807169142।
7: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
25: मैडम, धुम्रपान भनेको के हो?
7: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
25: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
7: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
25: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
7: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
25: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
26: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
25: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
26: अनि बन्छ त दाई?
25: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
27: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
28: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
27: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
28: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855062629।
25: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
29: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
25: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सीट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
4: छुटका दायराहरू:
25: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
4: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
25: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
4: थप जानकारीका लागि सम्पर्क 0655714479, मोबाइल 9850602065 र 9848064145।
8: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
8: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908216142।
11: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
12: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
11: ए हो र, ल त ल,
10: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0654142 र 9850621692।
13: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
2: हेर्दा हेर्दै दुले गोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
3: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
3: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
3: मुटु स्वास्थ्य स्वास्थ्य तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0635-93-369।
4: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
5: कस्तो ठ्याक्कै पारे कि, हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
6: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथ।

0: कलेक्शन। स्वदेशी तथा विदेशी डिजाइन का साड़ी, कुर्ता सुरुवाल, यूके स्वेटर, आउटर लुंगी, टी शर्ट लगायत महिला का लागि आवश्यक पर्ने सम्पूर्ण कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन्छ।
1: क्रिस्मी क्लोथिंग कलेक्शन सुप्ला गण्डकी 4 दुलेगौड़ा, मुक्तिनाथ विकास बैंक बाट 4 घर माथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850557731, 9806657731।
2: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
3: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
2: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
3: त्यसो भए कहाँ जाने त कान्छा?
2: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
3: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
4: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
5: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
1: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9850611445 र 9850204445।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
6: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
6: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
5: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
6: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
5: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
6: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
5: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
6: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712740।
7: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
8: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
7: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँड।
8: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ अरे नि।
5: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
8: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
5: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
9: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
10: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
8: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 065414142 98563231128 98462014726।
11: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
2: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गते सम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061-450-249, मोबाइल नम्बर 97-3745-845, वेबसाइट www.gandakiuniversity.edu.np।
0: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98-253-9122, 98-058-0008 र 98-460-69-246।
3: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 065-590-065, मोबाइल 98-166-34-372।
6: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
0: रन बहादुर गुरुङ दुलेगौंडा रु 12,610,
6: किम बहादुर श्रेष्ठ दुलेगौंडा रु 10,500,
0: पूर्ण बहादुर भण्डारी दुलेगौंडा रु 50,115,
6: काजी रिमाल लाइफ जिम दुलेगौंडा रु 11,000,
0: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौंडा रु 11,111,
6: पार्वती रिमाल दुलेगौंडा रु 10,100,
0: कृष्णराज पण्डित दुलेगौंडा रु 25,000,
6: किरण कुमार श्रेष्ठ दुलेगौंडा रु 1,02,174,
0: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
6: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
0: खिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
6: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000,
0: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
6: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155। हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
3: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
6: ओके, लेट्स डन।
3: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
6: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
7: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
8: म्याडम, धुम्रपान भनेको के हो?
7: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउली, तमाखु, कक्कड जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
8: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
7: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
8: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
7: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
9: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
11: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
12: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
13: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 9811756606।
14: XY3.8 अन्तर्मनको आवाज।
15: स्टेशन 1 स्टुडियो टाइम्सेट,
16: अहिले दिउँसोको 3 बज्यो।
17: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
18: नमस्कार।
19: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता शुल्क खारिज, विदेश जानेलाई रोक्न नसकिने श्रम मन्त्रीको भनाई।
18: किर्तिपुरको ट्याङ्ला फाटमा कारमा आग लागि एकजनाको मृत्यु, भक्तपुरमा जन्मदिनको पार्टीमा कुटाकुट हुँदा एकजनाको ज्यान गयो।
19: श्रम संस्कृतिका कार्यकर्ता जानकी मन्दिरबाट लखेटिए, हर्क साम्पाङद्वारा घटनाको निन्दा।
18: युक्रेनमा मालवाहक जहाजमाथि मिसाइल आक्रमण हुँदा 10 जनाको मृत्यु, भारतमा पहिलो पटक डेंगू खोप प्रयोगका लागि अनुमति।
19: र विश्वकप लिग 2 मा नामिबिया विरूद्ध नेपाल टस हारेर ब्याटिङमा।
20: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस् यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
18: समाचार अब विस्तारमा सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता शुल्क हालका लागि लागू नगर्ने निर्णय गरेको छ प्रधानमन्त्री बालेन्द्र शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता शुल्क हालका लागि स्थगित गर्ने निर्णय गरिएको बताउनुभयो आज सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले अर्थमन्त्री श्रोणी मगलेसँगको परामर्शपछि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरिएको स्पष्ट पार्नु भएको हो प्रधानमन्त्री शाहले समता शुल्कको उद्देश्य दुर्गम तथा पछाडि परेका क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु दलित सीमान्तकृत तथा विपन्न समुदायका बालबालिकालाई सहयोग गर्नु स्वास्थ्य बीमा विस्तार गर्नु तथा त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु रहेको बताउनु भएको छ साथै करको दायरा विस्तार गरी अर्थतन्त्रलाई थप व्यवस्थित बनाउने लक्ष्य पनि रहेको उहाँले सुनाउनुभयो तर हालको अवस्थामा उक्त शुल्क कार्यान्वयन गर्दा आम नागरिकले थप आर्थिक भार बेहोर्नु पर्ने देखिएकाले निर्णय स्थगित गरिएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ उहाँले सरकारले नागरिकको प्रतिक्रिया गम्भीरतापूर्वक लिएको भन्दै जनताको हितलाई केन्द्रमा राखेर निर्णय गर्ने र आवश्यक परे सुधार तथा परिमार्जन गर्न सधैं तयार रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ
19: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीमा चाहन खोज्ने नेपालीलाई रोक्न नसकिने प्रतिक्रिया दिनुभएको छ आज वैदेशिक रोजगार विभाग ताहचलको अनुगमन गरेपछि मन्त्री यादवले विश्वव्यापीकरणको युगमा वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्न सम्भव नरहेको बताउनु भएको हो बरु यसलाई सुरक्षित बनाउनेतर्फ केन्द्रित हुने बताउनुभयो
21: कानून अनुसारको कारवाही पनि गर्छौं र अब यी सिस्टमहरू चाहिँ अहिले चाहिँ हामी खासमा पहिला बनाएकै ऐनमा चाहिँ टेकेर चाहिँ अहिले यो सबै चलिरहेछ अब यसलाई अझै सुधार गर्नको लागि हामीले नयाँ ऐन पनि अब संशोधन गर्दैछौँ अब चाँडै नै अब पार्लियामेन्टमा लगेर त्यो क्याबिनेटबाट पार्लियामेन्टमा लगेर त्यो ऐनलाई संशोधन गरेर हामी नयाँ एउटा युगको सुरुवात गर्छौँ एभ्रिथिङ चाहिँ डिजिटलाइज हुन्छ
19: र मर्यादित बनाउन सरकारले युरोपेली मुलुक जस्ता सुरक्षित र उच्च प्रतिफल दिने नयाँ गन्तव्यहरूको खोजी गरिरहेको छ मन्त्री यादवका अनुसार विक्रमसम्म 2057 सालदेखि थन्किएर बसेका 40,000 भन्दा बढ़ी उजुरीका फाइलहरू हालै फेला परेका छन् दशकौंदेखि कसैले चासो नदिएका यी फाइलहरूलाई विभागको नेतृत्वमा धूलो टकटकाएर व्यवस्थित गर्ने तयारी मन्त्रालयको रहेको पनि उहाँले बताउनुभयो
18: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आउने भएपछि जनकपुर धामस्थित जानकी मन्दिरमा स्वागतका लागि पुगेका कार्यकर्ता मन्दिरबाट लखेटिएका छन् साम्पाङ आउने थाहा भएपछि भेला भएका हिन्दू सम्राट सेनाका कार्यकर्ताले मन्दिर परिसरबाट श्रम संस्कृतिका पार्टीका कार्यकर्तालाई लखेटेका हुन् यस क्रममा मन्दिर परिसरमा भागदौड़ समेत मचिएको थियो हिन्दू सम्राट सेनाले भने विगतमा हिन्दू धर्मको प्रतिकूल अभिव्यक्ति दिएको भन्दै साम्पाङलाई निषेध गर्ने जनाएको छ यसप्रति प्रतिक्रिया दिँदै साम्पाङले सामाजिक सञ्जालमा घटनाको निन्दा गर्नुभएको छ उहाँले आफ्ना कार्यकर्तालाई भएको अपमान आफ्नो आत्मसम्मानसँग जोड्दै जानकीले कुनै पनि अपमान नगरेको र बाहिरी कुराले आफ्नो आत्मविश्वासमा कुनै फरक नपर्ने पनि बताउनु भएको छ साथै उहाँले कार्यकर्तालाई संयमित हुन आग्रह समेत गर्नुभयो
19: निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिश भएकाहरूको सुनवाई साउन 12 र 13 गते हुने भएको छ सिंहदरबारमा आज बसेको संसदीय सुनवाई समितिको बैठकले आयोगको दुई आयुक्त पदमा सिफारिश भएकाहरूको सुनवाई साउन 12 गते र प्रमुख निर्वाचन आयुक्तको संसदीय सुनवाई 13 गते गर्ने निर्णय गरेको समितिका सभापति भोट नारायण श्रेष्ठले जानकारी दिनुभयो। बैठकमा सभापति श्रेष्ठले नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा एउटा उजुरी र एउटा सुझाव प्राप्त भएको जानकारी दिनुभयो। प्राप्त उजुरी र सुझाव समिति सदस्यहरूलाई उपलब्ध गराउने र अध्ययनपछि सुनवाई हुने उहाँले बताउनु भएको छ। संवैधानिक परिषदको असार 19 गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मान बहादुर कार्की र आयुक्तमा डाक्टर राजीव सुब्बा र गुरू प्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको थियो।
18: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
2: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
22: सुरक्षा घरको साथ जीवन भरको
23: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
20: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
18: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
19: अब बाँकी समाचार। काठमाडौँको मिटर नगरस्थित एक होटलमा युवती मृत भेटिएको घटनामा प्रहरीले आज दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेखको डुंगेश्वर गाउँपालिका 6 घर भई हाल काठमाडौँको महाराजगंज बस्ने 27 वर्षीय रमेश बुढा र जुम्लाको चन्दननाथ नगरपालिका 1 घर भई हाल नेपालगंज बस्दै आएका 38 वर्षीय दानबहादुर साई रहेका छन्। उनीहरू विरूद्ध काठमाडौँ जिल्ला अदालतमा कर्तव्य ज्यान कसुरमा 7 दिनको म्याद लिएर हिरासतमा राखेर अनुसन्धान भइरहेको काठमाडौँ प्रहरीले जनाएको छ। हिजो बिहान काठमाडौँ महानगरपालिका 26 मित्र नगर स्थित होटलको कोठाभित्र एक युवती मृत फेला परेकी थिइन्। उनको हत्या भएको प्रहरीको अनुमान छ।
18: किर्तिपुरको ट्याङ्ला फाटमा आज एउटा निजी कारमा आगलागी हुँदा जलेर एकजनाको मृत्यु भएको छ। किर्तिपुर नगरपालिका 1 ट्याङ्ला फाटमा B5638 नम्बरको कारमा 81 आगलागी भएको थियो। सो कारबाट 1 पुरूषको शव निकालिएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशदास सुवेदीले कारमा 81 आगो लागेपछि चालक बाहिर निस्कन नपाएकाले गाडीभित्रै मृत फेला परेको बताउनुभयो। उनलाई सिट बेल्ट बाँधेको अवस्थामा जलेर मृत अवस्थामा फेला पारिएको सुवेदीले जानकारी दिनुभएको छ। मृतकको शनाखत हुन बाँकी रहेको छ। घटनाको जानकारी पाए लगत्तै स्थानीय बासिन्दा र प्रहरीले आगो निभाउने प्रयास गरेका थिए। घटनास्थलमा दमकल समेत पुगेको थियो। गाडीमा कसरी आगो लाग्यो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
19: भक्तपुरमा जन्मदिन मनाउन आयोजना गरेको पार्टीमा विवाद हुँदा कुटाकुटबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिया घर भई हाल सल्लाघारी बस्ने राज कार्की रहेका छन्। ख्याम्पे डाँडामा आइतबार राति जन्मदिन मनाउन उनीसहित 30 जना पुगेको र राति खानपिनको क्रममा विवाद भएको प्रहरीले जनाएको छ। विवादका क्रममा हाना हान्नु हुँदा राज गम्भीर घाइते भएका थिए। उनको आज मृत्यु भएको हो। घटनास्थलमा रहेका 30 जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपूछ गरिरहेको छ। उनको शव दुवाकोट अस्पतालमा राखिएको छ।
18: अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनबाट छुटेको मालवाहक जहाजमा मिसाइल आक्रमण हुँदा 10 जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार ओडेसा बन्दरगाहबाट प्रस्थान गरेको मालवाहक जहाज एमभी गोल्डेन लियोमा भएको मिसाइल आक्रमणमा 10 जना चालक दलका सदस्यको मृत्यु भएको हो। जहाजमा भारत र सिरियाका नागरिक सवार थिए। युक्रेनको नौसेनाका अनुसार टर्कीको स्वामित्व रहेको उक्त जहाज खाद्यान्न बोकेर ओडिसा बन्दरगाहबाट प्रस्थान गरिरहेको बेला रूसी मिसाइल प्रहार भएको हो। युक्रेनको नौसेनाले रूसले मिसाइल प्रहार गरेपछि जहाजमा आग लागि भएको जनाएको छ। मारिनेमा 4 जना भारतीय नागरिक समेत रहेको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। अर्का 1 भारतीय गम्भीर घाइते भएका छन्। हालका दिनहरूमा द्वन्द प्रभावित समुद्री क्षेत्रहरूमा जहाजमाथि हुने आक्रमणका घटना बढ्दै गएका छन्।
19: भारतले डेंगू नियन्त्रणका लागि पहिलो पटक खोप प्रयोगको अनुमति दिएको छ। स्वास्थ्य मन्त्रालयले जापानी औषधि कम्पनी टाकेडाले विकास गरेको क्युडेंगा खोपलाई 4 देखि 60 वर्ष उमेर समूहका व्यक्तिमा प्रयोग गर्न स्वीकृति दिएको जनाएको छ। जलवायु परिवर्तन, तीव्र शहरीकरण र बढ़दो तापक्रमका कारण डेंगूको जोखिम बढ़िरहेका बेला यो निर्णयलाई महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ। भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठन सीडीएससीओले खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको विस्तृत मूल्यांकनपछि स्वीकृति प्रदान गरेको हो। मन्त्रालयका अनुसार उक्त खोप 4 देखि 60 वर्ष उमेर समूहका व्यक्तिमा डेंगू रोगको रोकथामका लागि प्रयोग गरिनेछ। मन्त्रालयका अनुसार उक्त खोपले डेंगू भाइरसका सबै 4 प्रकार सेरोटाइप विरूद्ध सुरक्षा प्रदान गर्छ। यो खोप युरोपेली संघ ईयू, बेलायत, स्विजरल्याण्ड, इण्डोनेशिया सहित 42 देशमा प्रयोगका लागि स्वीकृत भइसकेको छ।
18: अब खेल समाचार। नेदरल्याण्डस भ्रमणमा रहेको नेपालले आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 को खेलमा आज नामिबियाको सामना गर्दैछ। नेदरल्याण्डसको ओट्रेचमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ। नामिबियाले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्त पाएको हो। ताजा अवस्थामा नेपालले 7 ओभरको खेल चलिरहँदा 1 विकेट गुमाएर मात्र 13 रन जोडेर खेलिरहेको छ। घरेलु मैदानमा लगातार 2 श्रृंखलामा शानदार प्रदर्शन गर्दै 8 मध्ये 6 खेल जितेपछि नेपाली टोलीको मनोबल उच्च रहेको छ। नेदरल्याण्डसमा नेपालले त्यही लय कायम राख्ने योजना मा रहेको कप्तान रोहित कुमार पौडेलले बताएका छन्। नेपालले पछिल्लो पटक नामिबियासँग 2 खेल खेलेकोमा दुवैमा हार बेहोरेको छ। नेपालले विश्वकप ग्लोबल छनौटमा स्थान बनाउन बाँकी 8 खेल जित्नै पर्ने दबाव छ। नेपालले आफ्ना सबै खेल जितेर मात्र नपुग्ने भएर स्कटल्याण्ड, नेदरल्याण्डस र ओमानको नतिजामा पनि भर पर्नुपर्नेछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
19: शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता शुल्क खारिज, विदेश जानेलाई रोक्न नसकिने श्रम मन्त्रीको भनाई।
18: किर्तिपुरको ट्याङ्ला फाटमा कारमा आग लागि 1 जनाको मृत्यु। भक्तपुरमा जन्मदिनको पार्टीमा कुटाकुट हुँदा 1 जनाको ज्यान गयो।
19: श्रम संस्कृतिका कार्यकर्ता जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङद्वारा घटनाको निन्दा।
18: युक्रेनमा मालवाहक जहाजमाथि मिसाइल आक्रमण हुँदा 10 जनाको मृत्यु। भारतमा पहिलो पटक डेंगू खोप प्रयोगका लागि अनुमति।
19: र विश्वकप लिग 2 मा नामिबिया विरूद्ध नेपाल टस हारेर ब्याटिङमा।
18: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
0: यसको बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ। बाल सम्झेल त हो नि, मान सम्मान इज्जत बनेको।
4: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ। विश्वास र सुनचादी पसल खोजौला नि।
0: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
5: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
4: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
5: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087789।
3: 69142
6: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
6: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
7: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
6: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
3: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
8: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
24: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
8: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
3: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 98560 32475 र 98011 32475। ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देख्नुहुन्न त?
25: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
3: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, केको चिन्ता लिनु भएको छ यो दिदीले?
25: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
26: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
27: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
28: यी बुढा? कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
27: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
28: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
9: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
10: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
11: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
12: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
11: ओम प्रसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
13: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रसन्न आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार।
14: मोबाइल 9800585537 र 9800615899।
15: युइतोको थेदीमु रेडियो ढोरबाराही 103.8 MHz।
11: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुचलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रसन्न आभूषण लोक सुशैली
13: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल, दुलेगौडा 4 भित्री बजार, मोबाइल 9800585537।
15: आकर्षक सुनसादीको गहना, नारीको चाहना।

दर्शक नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न बुझ्न लोक सुजुलीको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रम उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृङ्खलाको साथमा भने तपाईँले हामीलाई रेडियो ठोरपाराही 103.8 मेगाहर्ज मनको आवाज साथै www.radiothorparahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ यहाँले हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रश्न बुझ्न सुनसादी फसल लिइरहे पसल दिएको को भित्री बजारमा रहेको छ भने सुनसादी सम्बन्धी थप सेवाहरू चाहिएमा यहाँलाई केही थप सेवाहरू पनि चाहिएमा कारोबारहरू गर्नु परेमा त्यसको जवाफ पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा यहाँहरूमा हरेक दिन उपस्थित हुने गर्दछौ फरक श्रृंखलाको साथमा उपस्थित हुने गर्दछौ मनोरञ्जन दिनको लागि भने ठिक 4 बजेको टाइम चेकसम्म यहाँहरूसँग हामी साथमा रहनेछौ। र आज रहेको छ त्यति बेलासम्म यहाँहरू हाम्रो सम्पूर्ण श्रोता साथीले सुनेर हामीलाई साथ दिनुहुनेछ भने श्रोता साथी कार्यक्रमको पहिलो सांगीतिक कोशीली स्वरूप यहाँको लागि एउटा निकै नै सुमधुर रमाइलो भाकालाई राख्नतर्फतिर लागिरहेको छु। र गीतको बोल रहेको छ माया हिरिकै जसमा आवाज आश रहेको छ बसन्त थापा र सुनितामी परियारको भनी स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी माया हिरिकै गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला यो सुमधुर भाकालाई पनि। आजको श्रृंखलामा रहेर श्रोता साथीहरू हामीहरू यहाँको गायनकलालाई कार्यक्रम स्थान दिनेछौ, मिठो आवाजलाई हामी कार्यक्रम स्थान दिनेछौ भने श्रोता साथी यहाँलाई सुनाउन मन भएको आफ्नो रुचाएको गीत संगीतहरू हामीलाई सुनाउन सक्नुहुनेछ। 0-45-40-00 बाटो भएर हामीलाई कल गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रममा म पल्टनमा सानो गीतको बोललाई राखिरहेको छु, जसमा आवाज रहेको छ दिपेन्द्र खत्री र आशा बिसीको भने स्वीकार्नुहोला है त।

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर भागालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। म पल्टनमा सानो गीतको बोल रहेको थियो भने यहाँहरू सम्पूर्णले स्वीकार्नु भयो होला भने श्रोता साथी, अहिलेको लागि भने माया मह गीतको बोललाई राखिरहेको छु, स्वीकार्नु होला है त।

हजुर श्रोता साथी, निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने श्रोता साथी अहिलेको लागि भने कार्यक्रम सम्बन्धी एउटा छोटो मिठो जानकारी यहाँको लागि सुनाउन तर्फतिर लागिरहेको छु। हजुर श्रोता साथी, हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा यहाँहरूमा हरेक दिन उपस्थित हुने गर्दछौ। रमाइलो श्रृंखलाको साथमा भने आइतबारको दिनमा रहेर हामी रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिन्छौ। सोमबार नयाँ लोक भाकालाई भने मंगलबारको दिनमा रहेर गायन कलालाई कार्यक्रम स्थान दिन्छौ भने बुधबारको श्रृंखलामा रहेर रोइला कौडा एकल भाका निसाले जो मौलिक भाका जस्ता सुमधुर अनि रमाइलो रमाइला भाकाहरूलाई कार्यक्रम स्थान दिन्छौ भने बिहिबारको दिनमा रहेर अफलाइन मार्फत यहाँहरूको रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिन्छ। त्यसै गरी शुक्रबारको दिनमा रहेर फेसबुक म्यासेजलाई जहाँ चाहिँ यहाँले सम्झना स्वरूपी कसैलाई केही म्यासेज पठाउन छ भने केही सूचना सन्देश दिन छ भने र साथसाथै कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रुचाएको गीत संगीतहरू सुन्न छ भने लोक भाकाहरू सुन्न छ भने यहाँले हाम्रो रेडियो थोपाराही 103.8 मेगाहर्जको पेजमा गए जहाँ चाहिँ हामीले स्टाटस राखेका हुनेछौ त्यहाँ गएर यहाँले कमेन्ट गर्न सक्नुहुनेछ, म्यासेज गर्न सक्नुहुनेछ र शुक्रबारको श्रृंखलामा यहाँहरू जोडिन सक्नुहुनेछ भने अन्तिममा शनिबारको दिनमा रहेर पुरानो भाकालाई कार्यक्रम स्थान दिनेछौ। र श्रोता साथी, हामी यसै गर्ने आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiodhorbarahi.com.np लगइन गरेर वा इन्टरनेट अनलाइन मार्फत त्यसै गरी यहाँहरूले हामीलाई हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ रहेर हामीलाई सुन्न सक्नुहुनेछ भने श्रोता साथी, यस कार्यक्रमलाई प्रायोजक गरिएको छ प्रसन्ना भूषण सुनचाँदी पसलले। यो पसल दुलेगुडाको भित्री बजारमा रहेको छ। सुनचाँदी सम्बन्धी थप सेवाहरू चाहिएमा, कारोबारहरू पनि गर्नु परेमा र साथसाथै आफूलाई मन परेको आफ्नो रोजाइको गरगनाहरू यहाँलाई खरिद बिक्री गर्न मन पर्यो भने दुलेगुडाको भित्री बजारमा रहेको यो पसलमा गएर यहाँले खरिद बिक्री गर्न सक्नुहुनेछ। पसलबाट यहाँले थप सेवाहरू लिन सक्नुहुनेछ, प्रदान गर्न सक्नुहुनेछ भने श्रोता साथी, यसै गरी कार्यक्रम सम्बन्धी एउटा मिठो जानकारी पनि मैले यहाँको लागि दिइसकेको छु, सुनाइसकेको छु भने अहिलेको लागि भने कार्यक्रममा फेरि पनि ढिला नगरिकन एउटा अर्को सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु। र गीतको बोल रहेको छ मायाले मोहनी लायो, जसमा आवाज रहेको छ निता थापा मगर र सागर आलेको भने लय र संगीत सजिएको छ सर्व हमालकोमा स्वीकार्नुहोला है त।

हजुरहरु साथीहरु निकै नै रमाइलो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। मायाले मोहनीलाई यो गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले स्वीकार्नु भयो होला भन्ने श्रोता साथी आशा रहेको छ। यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई अन्त्यसम्म सुनेर साथ दिनुभयो होला भने अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ आइसकेका छौँ र कार्यक्रमको आजको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ भने जाँदा जाँदै कार्यक्रममा फेरि पनि यो चर्को मिठो भाकालाई राख्नतर्फतिर लागिरहेको छु। निकै नै सुमधुर भाका रहेको छ। सुरेश अञ्जन अनि देवी खर्ती मगरको आवाजमा सजिएको हिमाली फूल टिपेर गीतको बोल रहेको छ भने यो सुमधुर भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ र माझबाट विदा हुने आज्ञा माग्दैछु। नमस्ते, नमस्कार, हैका।

0: प्योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज। हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
6: कहाँ जाने?
7: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
6: मयम चिसापानी, अनि बीचमा नझर्ने।
7: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461616878, र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235526363।
8: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 98253-9922, 98058-28008 र 98460-69246।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बालरोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
9: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
10: स्टुडियो टाइमचेक, अहिले दिउँसोको 4 बज्यो।
11: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पपोस्ट चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98163-95301।
12: जिन्दगी का हरेक क्षणहरू आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले। So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks. Every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.

हेलो दर्शन, नमस्ते नमस्कार, स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईँ तिमीलाई सुन्दै हुनुहुन्छ रेडियो ढोलबाट ही 103.8 मेगाहर्ज अन्त मनको आवाज भने आज हामी तपाईँको माझमा चाहिँ टुस्टेको एपिसोडमा रहेर यिनै लेटेस्ट सङ्गलाई लिएर उपस्थित भइसकेका छौँ भने प्रोग्राम लिएर म छु लक्ष्मी सुन रहन्छु। अब एक घन्टाको समय भरको लागि भने चाहिँ कार्यक्रममा अहिलेको लागि भने चाहिँ ढिला नगरिकन फेरि पनि सङ्गलाई स्थान दिने नै छ भने कार्यक्रमको ओपनिङ स्वरूप वरिपर पारि पिपल बोलको गीतलाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु र अहिलेको लागि भने चाहिँ गीत छाड्दैछु। स्वीकार्नुहोस् त

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू, तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो, बुझिस्?

हजुर, यो सङ्घले पनि कार्यक्रम स्थान दिइसकेको छ भने अहिलेको लागि भने चाहिँ फेरि पनि कार्यक्रममा चाहिँ नेक्स्ट सङ्घलाई स्थान दिने नै छौँ। मिठो बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छौँ भने सुगानी मोक्तानको आवाजमा रहेको र अहिलेको लागि भने चाहिँ गीत सार्दैछु, स्वीकार्नुहोस् है त।

0: क्योंतोको थेदीमू रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज।
1: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
2: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
2: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
2: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
3: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्टर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
5: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98-66-34-372।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
9: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
8: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस,
8: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
9: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
8: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
9: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
8: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
9: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
8: र बिहानी 17 कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 065-571-240।
0: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाचेपानी।
10: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
11: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र सेवजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
12: सधैँ भई यही आउँदो साउन 9 गते दोस्रो शनिबार
13: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
12: उपचार हुने रोगहरू,
13: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
12: अनुहारमा देखिने चाया, पोतो र डन्डी फोरको उपचार,
13: पाल झर्ने समस्या,
12: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
13: टाउको तथा शरीरको चाया,
12: बुढेसकालमा छाला चिलाउने रोग,
13: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
12: छाला तथा यौनाङ्गमा आउने मुसा,
13: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
12: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
13: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9868168087।
12: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा।
14: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

हजुर, केही दिनको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यो सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज। भने आज हामी तपाईँहरूको माझमा चाहिँ मन्डे ट्युस्डेको एपिसोडमा रहेर यिनै लेटेस्ट सङ्ग्रहले कार्यक्रम स्थान दिइरहेको छ भने तपाईँलाई हामीलाई ठिक 4 बजेदेखि 5 बजेको 1 घण्टाको समय अवधिभरको लागि चाहिँ सुन्न सक्नुहुनेछ र सुनेर भरपूर मनोरञ्जन पनि लिन सक्नुहुनेछ भने अहिलेको लागि भने चाहिँ तपाईँहरूको माझमा फेरि पनि सङ्ग्रह स्थान दिने नै छु। वाङलिङ शेर्पाको चाहिँ चुन्न हेरी बोलको गीत चाहिँ कार्यक्रम स्थान दिने नै छु र अहिलेको लागि भने चाहिँ छाड्दैछु, स्वीकार्नुहोस् है त।

हजुर, यससँग पनि कार्यक्रम स्थगित छ। केही अहिलेको लागि भने चाहिँ हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँहरूको माझमा रहन चाहे। हामी चाहिँ सन्डेको एपिसोडमा रहेर सदाबारको गीतहरूलाई कार्यक्रम स्थान दिन्छौँ भने मन्डेको एपिसोडमा चाहिँ बिहानको सङ्घलाई कार्यक्रम स्थान दिने गर्दछौँ। त्यसै गरी ट्युस्डेको एपिसोडमा चाहिँ लिटरी सङ्घलाई भने वेनेसडेको एपिसोडमा चाहिँ रक सङ्घलाई र थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्स सङ्घ भने चाहिँ फ्राइडेको एपिसोडमा नेपाली अकोस्टिक अनप्लगमा यस्तो प्रकार खबर सङ्घलाई कार्यक्रम स्थान दिने गर्दछौँ। यसरी हामी हप्ताको छ दिन फरक फरक श्रृङ्खलाको साथमा चाहिँ उपस्थित हुन्छौँ भने हाम्रो श्रोता साथी हामीलाई ठिक 4 बजेदेखि 5 बजेको 1 घण्टाको समयभरको लागि चाहिँ सुन्न सक्नुहुनेछ र सुनेर भरपूर मनोरञ्जन पनि लिन सक्नुहुनेछ भन्दै हामी चाहिँ भोलि तपाईँहरूको माझमा रक सङ्घलाई लिएर पक्कै पनि उपस्थित हुने रहेछ। हामीलाई सुनेर मनोरञ्जन लिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि सङ्घलाई स्थान दिने रहेछ भने दफिरान त्यहीबाट रहेको मायाली बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु, स्वीकार्नुहोस्।

हजुर, सङ्ग्रहणी कार्यक्रम सन्धिसक्यो भने आजको हाम्रो एपिसोडमा चाहिँ हामीले मन्डेको एपिसोड ट्युस्डेको एपिसोडमा रहेर यिनै लेटेस्ट सङ्ग्रहणी कार्यक्रम सन्धिरहेको छौँ भने हाम्रो श्रोता साथीले चाहिँ पक्कै पनि सुनिराख्नु भएको छ। र यसरी अहिलेको लागि भने यसरी कार्यक्रममा फेरि पनि ढिला नगरिकन कार्यक्रममा चाहिँ सङ्गलाई स्थान दिने नै छौँ भने सुशान्त घिमिरेको लाराबारा बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छौँ। र अहिलेको लागि भने चाहिँ गीत छ हामी छोटो विश्वमा जाने नै छौँ। त्यति बेलाको समावेश भरको लागि भने चाहिँ हामीसँगै रहनुहोला।

0: क्योंटोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रम मा चाहिने जानकारी
1: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर।
2: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा फोन 061-552-493-552-494-582-7778।
3: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
4: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
3: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
4: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
3: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
4: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
3: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
4: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
3: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
4: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
3: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
6: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौड़ा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950। हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिए।

0: विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9856062265 र 9848064145।
2: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
3: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
4: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
2: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
3: क्रिस्मी क्लोथिङ कलेक्सन, सुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9856057731, 9806657731।
0: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
5: यही साउन 9 गते शनिबार
0: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
6: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
0: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
6: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
7: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
7: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल।
9: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
10: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0658414377, मोबाइल 9856043443।
11: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
12: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
13: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
14: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
15: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
14: अनि बन्छ त दाई,
15: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
16: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि,
17: सबै ब्रान्डका मोबाइल बिक्री।

0: साठ फेर र एसेसरीज सामानहरू उपलब्ध छन्।
1: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
2: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

हजुर केही दिनको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोलबार 103.8 मेगाहर्ज अन्तर्वनको आवाज भने आज हामी तपाईँको माझमा चाहिँ यिनै टुस्टे क्यापिसरमा रहेर नै लेटेस्ट सङ्ग्रह नै कार्यक्रम स्थान दिइरहेको छ भने हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन लिइराख्नु भएको छ भन्ने आशा रह्यो र अहिलेको लागि भने चाहिँ फेरि पनि ढिला नगरिकन कार्यक्रममा चाहिँ सङ्ग्रह स्थान दिइरहने छौँ भन्ने सुजन चापागाईको चाहिँ लजाएर बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु र अहिलेको लागि भनेछु कि छाड्दैछु स्वीकार्नुहोस् है त

हजुरसँग पनि कार्यक्रम सुन्दिसक्यो भने आजको हाम्रो आज चाहिँ हामी तपाईँहरूको माझमा यिनै लेटेस्ट सङ्गलाई नै कार्यक्रम स्थान दिइरहेको छौँ भने अहिलेको लागि मैले चाहिँ फेरि पनि ढिला नगरिकन कार्यक्रममा चाहिँ सङ्गलाई स्थान दिने नै छु तपाईँहरूको माझमा भन्ने काफल खामलापुरको गीत चाहिँ कार्यक्रम स्थान दिने नै छु र अहिलेको लागि मैले गीत छाड्दैछु स्वीकार्नुहोस् है त

हजुर, यो गीत पनि कार्यक्रम सुनिदिइसक्यो भने आज हाम्रा विषयहरूको टाइम पनि सकिसकेको छ र अब भने हामी छुट्टिनु पर्ने बेला पनि भइसकेको छ भने अहिलेको लागि भने चाहिँ जाँदा जाँदा चाहिँ तपाईँहरूको माझमा सङ्गलाई स्थान दिने नै छु। अहिलेको लागि भने चाहिँ तपाईँहरूको माझमा सङ्गलाई स्थान दिने नै छु अनि हाँसी हाँसी लजाउने बोलको गीत चाहिँ कार्यक्रम स्थान दिनेछु। मनैमा सानो माया बोलको गीत कार्यक्रममा स्थान दिँदै हामी चाहिँ भोलि तपाईँहरूको माझमा रकसँगलाई लिएर पनि उपस्थित हुने नै छौँ र अहिलेको लागि भने चाहिँ कार्यक्रममा छ त्यहाँ कार्यक्रम प्रस्तुत लक्ष्मी सुनाविदा हुने आइज चाहन्छु। नमस्कार।

0: This is Radio Dhor Barahi, 103.8 MHz. हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी.
1: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो. जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो.
0: ल ल, फटाफट रोज. हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है. होलसेलमा समेत पाइने रहेछ.
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र.
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता.
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि. जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार.
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ.
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620.
5: कहाँ जाने?
6: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
5: अनि बीचमा नझर्ने.
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि.
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो. र जाम जाम.
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 98461 16878, र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 98235 52663.
7: पसल सरेको सूचना. शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ. प्रोपाइटर मीन बहादुर सुनार, 98253 59 1022, 98058 28008, र 98460 69 246.
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ.
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
9: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा, र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल, र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर.
10: वार्ड ICU, NICU, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ.
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ. विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163.
12: आहा, कति स्वादिष्ट मासु हो. यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो.
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि. हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि.
14: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166334372।
15: एक सय 3.8 अन्तर्मनको आवाज
16: स्टुडियो तालचेर।
17: अहिले साँझको 5 बज्यो।
18: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165095301।
19: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
20: ढोरबाराही हाइलाइट्सको साथमा
21: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
20: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004।
22: नमस्कार, रेडियो ढोबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ढोबराई हाइलाइट्समा श्रिया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता शुल्क तत्काल लागू नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालन शाहले मंगलबार यो निर्णय जनाउनु भएको हो। उहाँका अनुसार समता शुल्क वास्तवमा अवलम्बी तहका नागरिकमा अतिरिक्त आर्थिक बोझ बढ़ाएर निराशा पनि वृद्धि गर्ने हुँदा यो निर्णय गरिएको हो। अर्थमन्त्री सोनी बागले संघको परामर्शपछि प्रधानमन्त्रीले यो कदम चाल्नु भएको हो। समता शुल्कको मूल उद्देश्य दुर्गम र पछाडि परेका क्षेत्रका मानिसलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिनु रहेको थियो। यज शुल्कबाट दलित, सीमान्तकृत र गरीब बालबालिकालाई शिक्षा तथा स्वास्थ्य सेवामा सहयोग गर्न आशा गरिएको थियो। उहाँले जनाए कि कुनै निर्णयप्रति जनता असन्तुष्ट भएमा सरकार देशलाई सुधार्न सधैं तयार रहनेछ। प्रधानमन्त्री शाहले साथै निजी अस्पताल र शैक्षिक संस्थामा गरीब नागरिकको पहुँच सुनिश्चित गर्न थाल्नु भएको छ। तनहुँ जिल्ला अदालतले आर्थिक वर्ष 2082-83 कुल 2456 मुद्दा मध्ये 1798 मुद्दा फर्ज्योट गरेको छ। अदालतले सार्वजनिक गरेको प्रगति विवरण अनुसार 658 मुद्दा अझै बाँकी रहेका छन्। अदालतले उक्त वर्ष 73.20% मुद्दा फर्ज्योट गरेको छ। त्यस अवधिमा जिम्मेवारी सरी आएका 747 मुद्दा थिए भने 1709 नयाँ मुद्दा दर्ता भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठदार नन्दप्रसाद आचार्यले जानकारी दिनुभएको हो। बाँकी रहेका 658 मुद्दा मध्ये 423 छ महिनाभित्रका, 89 छ महिनादेखि एक वर्षभित्रका, 121 एक वर्षदेखि 18 महिनाभित्रका र 25 18 महिनादेखि 2 वर्षभित्रका रहेका छन्। अदालतमा 2 वर्ष नाघेका कुनै पनि मुद्दा बाँकी नरहेको तथ्याङ्कले देखाएको छ। तनहुँ जिल्ला अदालतका न्यायाधीशहरूमध्ये आर्थिक वर्ष 2082-83 विष्णुप्रसाद उपाध्यायले सबैभन्दा बढ़ी मुद्दा फर्स्युट गर्नुभएको छ। उहाँले तनहुँ जिल्ला अदालतमा 654 र अन्य अदालतमा 109 गरी कुल 763 मुद्दा फर्ज्योट गर्नुभएको हो। न्यायाधीश शम्भुप्रसाद बरालले 553 मुद्दा नयाँ तनहुँ जिल्लामा अदालतमा र 4 अन्य अदालतमा गरी 557 मुद्दा फर्ज्योट गर्नुभएको छ। त्यसै गरी राजेन्द्र कुमार कटुवालले 513 र कमलराज विष्टले 78 मुद्दा फर्ज्योट गर्नुभएको छ। अदालतले चारै न्यायाधीशलाई गरी वार्षिक 1926 मुद्दा फर्चुट गर्ने लक्ष्य दिएको थियो। भानु नगरपालिकाले अनुगमन भत्ताको नाममा नियम विपरीत 12,03,000 रूपियाँ खर्च गरेको भन्दै महालेखा परीक्षकको प्रतिवेदनको गम्भीर प्रश्न उठाएको छ। प्रतिवेदन अनुसार मेटपा र स्वास्थ्य सम्बन्धी कार्यक्रमको अनुगमन गर्दा कार्यतेज अनुगमन प्रतिवेदन तथा आवश्यक प्रक्रिया पूरा नगरी कर्मचारीलाई भत्ता वितरण गरिएको छ। अर्थ मन्त्रालय कार्य सञ्चालन निर्देशिका 2081 नवौं संशोधनको दफा 56.5 सार्वजनिक निकायले कार्यक्रमको अनुगमनको लागि अनुगमन टोली खटाउनु परेमा कामसँग प्रत्यक्ष सम्बन्धित कर्मचारी मात्र खटाउनु पर्ने, यसरी कर्मचारी खटाउँदा आवश्यकता औचित्यता र उपयुक्तताको आधारमा बढ़ीमा 3 जनाको टोली बनाई खटाउनु पर्ने व्यवस्था रहेको छ। कतिपय कार्यक्रममा तोकिएको संख्याभन्दा बढ़ी कर्मचारीलाई समेत अनुगमन भत्ता दिएको उल्लेख गर्दै 12,03,000 रूपियाँ अनियमित ठहर गरिएको छ। यसै अनुगमन प्रतिवेदन नै पेश नगरी 7,800 रूपियाँ भत्ता वितरण गरिएको भन्दै उक्त रकम समेत अनियमित देखिएको छ। यसका अतिरिक्त उपचार सहायता विवरण वितरणमा पारदर्शिता न अपनाएको र दुई शीर्षकमा 22,200 रूपियाँ बिल भन्दा बढ़ी भुक्तानी भएको उल्लेख गर्दै महालेखाले उक्त रकम असुल गर्न निर्देशन दिएको छ। महालेखा परीक्षकको प्रतिवेदनले नगरपालिकालाई नियमअनुसार खर्च गर्न अनुगमनलाई कागजी प्रक्रिया पूरा गरेर मात्र भत्ता वितरण गर्न तथा आर्थिक अनुशासन कायम गर्न निर्देशन दिएको छ। तनहुको विमल नगर स्थित यातायात व्यवस्था कार्यालयले यातायात व्यवस्था विभागको केन्द्रीय सर्भय प्रणाली नयाँ प्रणालीमा रूपान्तरण भइरहेको कारण सवारी लाइसेन्स तथा ब्लू बुक सम्बन्धी अधिकांश सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ। कार्यालयका अनुसार साउन 4 देखि 7 गतेसम्मका ट्रायल तथा री ट्रायल, बायोमेट्रिक र मेडिकल लाइसेन्स नवीकरण, राजस्व रसिद ब्लूबुक नवीकरण, सवारी दर्ता, जाँचपास र बाटो इजाजत सेवा हालका लागि बन्द रहनेछ। साउन 1 गतेको लिखित परीक्षाको नतिजा र ट्रायल तालिका समेत नयाँ प्रणाली लागू नभएसम्म प्रभावित हुने जनाएको छ। यद्यपि लाइसेन्स कार्ड वितरण सेवा भने नियमित रूपमा सञ्चालन हुने कार्यालयले जनाएको छ। नयाँ प्रणाली पूर्ण रूपमा लागू भएपछि लाइसेन्स पास तथा रिट्रायलको राजस्व अनलाइन मार्फत बुझाउन सकिने व्यवस्था गरिने पनि कार्यालयले जानकारी दिएको हो। पर्व जिल्लाको कुस्मा नगरपालिका 5 स्थित बन्जी साइटको भीड़बाट हाम फालेका एक युवकको मृत शरीर सशस्त्र प्रहरीको टोलीले फेला पारेर बाहिर निकालेको छ। बागलुङ नगरपालिका 14 नारायण स्थान घर भई सोही ठाउँमा बस्दै आएका अन्दाजे 33 वर्षीय दिपेन्द्र नेपालीले साउन 4 गते साँझ करिब 9 बजे उक्त भीड़बाट हाम फालेका थिए। भीड़बाट हाम फालेको खबर प्राप्त हुनसाथ उनको खोजी कार्यका लागि टोली खटाएको थियो। प्रारम्भिक चरणमा खटिएको टोलीले फेला पार्न नसकेपछि पुनः खोजी तीव्र पारिएको थियो। पुनः आज बिहान सशस्त्र प्रहरी बल नेपाल नम्बर 25 चण्डीका गढ़ पर्वतबाट विपद व्यवस्थापन तालिम प्राप्त टोली सहित सशस्त्र प्रहरी खटिएको थियो। उक्त टोलीले आज बिहान करिब 7:15 बजे उनको शव भीड़बाट फेला पारेको हो। सशस्त्र प्रहरीको टोलीले रोप रेस्क्यू प्रविधि प्रयोग गरेर शव निकालेको थियो। करिब 130 मिटर तल भीड़मा अड्किएको शव निकाल्न झण्डे 35 मिनट प्रयास गर्नु परेको थियो। तनहुको व्यास नगरपालिका 7 स्थित कलेजी पुलमा मंगलबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् भने अन्य 9 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुका अनुसार अपराह 3:15 बजे कलेजीबाट दमोलीतर्फ आउँदै गरेको G1-6465 नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा कलेस्थी खोलाको पुलमा ठोकिएर दुर्घटना भएको हो। दुर्घटनामा चालक शमशेर नेपाली चालक सीटमै च्यापिएर गम्भीर घाइते भएका थिए। सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक दोधिरिका प्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरी सहित 17 जना प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी नायब उपरीक्षक घिमिरेका अनुसार उद्धार टोलीले बसभित्र च्यापिएका चालकलाई सकुशल बाहिर निकालेर उपचारका लागि प्रदेश अस्पताल दमोली पठाएको छ। चालकको अवस्था गम्भीर रहेको वहाँले जानकारी दिनुभएको हो। वहाँका अनुसार बसमा 25 जना यात्रु सवार रहेका थिए। दुर्घटनामा अन्य 9 जना घाइते भएका छन्। घाइतेहरूको प्रदेश अस्पताल दमोलीमा उपचार भइरहेको प्रहरीले जनाएको हो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। तनहुँको व्यास नगरपालिकाले दूध उत्पादनमा संलग्न कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको दूध अनुदान कार्यक्रम अन्तर्गत एक वर्षमा रू 46,16,540 वितरण गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी सुखदेव लम्सालका 2082 साउनदेखि 2083 असार मसान्तसम्म नगरपालिकाभित्र उत्पादन भई संकलन केन्द्र मार्फत बिक्री गरिएको 23,08,270 लिटर दूधमा प्रति लिटर रू 2 का दरले अनुदान उपलब्ध गराएको हो। नगरपालिकाले दूध उत्पादनलाई व्यावसायिक दिगो र पारदर्शी प्रतिस्पर्धी बनाउन यो कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। अनुदान कार्यक्रमले कृषकलाई उत्पादन बढ़ाउन थप उत्साहित बनाएको, पशुपालन व्यवसायप्रति आकर्षण बढ़ाएको तथा स्थानीय दूध उत्पादन र बजार व्यवस्थापनमा समेत सकारात्मक प्रभाव परेको उहाँको भनाइ रहेको छ। स्थानीय सरकारको यस कार्यक्रमले दूध उत्पादन गर्ने कृषकको आमदानीमा टेवा पुर्याउनका साथै कृषि तथा पशुपालन क्षेत्रको व्यावसायिकीकरणलाई समेत बल पुगेको विश्वास गरिएको छ। नगरपालिकाले आगामी वर्षहरूमा पनि कृषक मैत्री कार्यक्रमलाई निरन्तरता दिँदै उत्पादन वृद्धि र आत्मनिर्भर कृषि अर्थतन्त्र निर्माणमा जोड़ दिने जनाएको छ। भुजल नारायणगढ़ सड़क अन्तर्गत पूर्वी खण्डको 4 दिन र पश्चिम खण्डको 4 पटकको म्याच सकिन 1 दिन बाँकी रहेको छ। 2 खण्डमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाको निर्माण कार्य 94% सम्पन्न भएको छ। पछिल्लो पटक 1 वर्षको म्याच थपिएपछि यस सड़क खण्डको निर्माण अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। सड़कको काम अन्तिम चरणमा पुग्न थालेपछि राजमार्गको यात्रा सहज बन्दै गएको छ। 2075 सालदेखि निर्माणको काम शुरू गरिएको सड़कलाई 2 खण्डमा बाँडेर काम भइरहेको गैराकोट दाउने पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताउनु भएको हो। 65 किलोमिटर रहेको पूर्वी खण्डको म्याच यही साउन 8 गते र 48 किलोमिटर रहेको पश्चिमी खण्डको म्याच साउन 5 गते सकिने खनालले बताउनु भएको हो। खनालको अनुसार पूर्वी खण्डको भौतिक प्रगति 94% तथा पश्चिमी खण्डको 93.5% रहेको छ। पूर्वी खण्डको 83% र पश्चिमी खण्डको 82.7% भौतिक प्रगति रहेको छ। पूर्वी खण्डका सूचना अधिकारी खनालका अनुसार हालसम्म सड़कको 65 किलोमिटर कालोपत्रे भएको छ भने दाउनेको उकालोमा 4 किलोमिटर सड़क ढलाई सम्पन्न भएको छ। साउनको पहिलो सतासम्म पोखरा महानगरपालिकाभित्र 80% रोपाई सम्पन्न भएको छ। पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियालका अनुसार महानगरभित्रका सिंचाई सुविधा उपलब्ध भएका अधिकांश क्षेत्रमा रोपाई सकिएको र सिंचाई सुविधा नभएका केही स्थानमा आकस्मिक पानीको भरमा रोपाई भइरहेको छ। पोखरा महानगरभित्र 11,200 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेको कजेरियाले जानकारी दिनुभएको हो। पोखरा महानगरभित्र धेरै स्थानमा जेठो बुढे धान रोपाई हुने गरेको उहाँको भनाई रहेको छ। उहाँका अनुसार महानगरभित्र 40% जेठो बुढो धान रोपाई हुँदै आएको छ। शेयर बजार लगातार 6 कारोबार दिन बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 7.25 अंकले बढ़ेर 2,726.49 बिन्दुमा पुगेको छ। आज बैंक लगानी उत्पादन तथा प्रशोधन अन्य र लगानी बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 103 वटा कम्पनीको शेयर बढ़ेकोमा 161 वटाको घटेको छ। यसै 13 वटा कम्पनीको शेयर भने खटपट भएको छैन। आज एभरेज कलरको शेयर 15% बढ़ेको छ। बजार सामान्य बढ़ेको दिन नोबेल बैंकको डिभेन्चर झण्डे 7.5% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 5.51 अर्ब करोड़को कारोबार भएकोमा आज 343 वटा कम्पनीको 1.49 करोड़ किता शेयर 6.67 करोड़ रूपियाँमा किनबेच भएको छ। हस्त साझा 5 बजेको ढोरबोरा हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
1: ए सबिना, यस्तो हतारमा कता हो?
16: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
23: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
24: यस दुलेगौडा पोलिक्लिनिकमा यही साउन 9 गते दोस्रो शनिबार वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जयबहादुर खत्री,
23: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
24: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
25: वरिष्ठ नाक कान घाँटी र गलगाँठ रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
24: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य, साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा, बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
23: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
24: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
23: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129, मोबाइल 9856031053।
24: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर एलर्जीले मेरो अनुहार नै।
26: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
24: कहाँ?
26: गण्डकी मेडिकल हल।
23: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
26: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
23: र चौथो शनिबार गण्डकी हस्पिटल र एमसी हस्पिटल पोखरा में कार्यरत नाक कान र घाटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ बाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
26: गण्डकी मेडिकल हल दुलेगौड़ा माछा पुस्रे बैंकको ठ्याक्कै पारि सम्पर्क 0965903969 मोबाइल 9840826926।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
23: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
3: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
3: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसीको सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
23: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
4: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849699 छ।
5: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: जय मसी, तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिलको जालेर फिर्ता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20 445।
5: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
6: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
5: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811।

0: 42,622।
1: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
2: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
4: म्याडम, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
3: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
5: नमस्ते, तपाईँ यति बेला रेडियो दलवालाई सुन्दै हुनुहुन्छ। थ्याङ्क यू।

0: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 061450249 मोबाइल नम्बर 97 32 45 845 वेबसाइट www.gandakiuniversity.edu.np।
1: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
2: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
3: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860-73-73-10 र 9921-53-507।
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847-15368।
6: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
2: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
1: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
7: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856078302 र 9846078302।
8: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा माधव तिमल सेनासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रधानमन्त्रीसँग तयारी, पोशाक उद्योग संघका पदाधिकारीको भेट। ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका 125 जना बचतकर्ताको रकम फिर्ता।
0: कर्मचारीमाथि कुटपिट गरेको आरोपमा ओडाध्यक्ष पक्राउ। किर्तिपुरमा कारमा भेटिएको शवको पहिचान खुल्यो।
1: शारदा ब्यारेजमा चार पाङ्रे सवारी साधन आवत जावतमा रोक। आज नेप्से परिसूचक 7 अंकले बढ़्यो।
0: घरेलु बिजुलीको भ्याट हटाउने बेलायत सरकारको घोषणा, लाखौं परिवारलाई राहत।
1: र साफ च्याम्पियनशीप बंगलादेशको ढाकामा हुने विश्वकप लीग टूमा नेपालको खराब ब्याटिङ।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले आज तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग करिब एक घण्टा भेटवार्ता गर्नुभएको छ। भेटमा प्रधानमन्त्री शाहले देश बनाउन मानिस नभई मान्छेले उत्पादन गरेका सामग्री निर्यात गर्नुपर्ने बताउनु भएको। प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपति देव पाण्डेले जानकारी दिनुभयो।
4: 2005 अगाडि जुन चाहिँ हामीसँग मल्टिफाइबर एग्रिमेन्ट हुँदाखेरि भन्दा अगाडि चाहिँ को अवस्थामा यो तयारी पोसाकलाई पूर्ण फर्काएर नेपालको अर्थतन्त्रलाई कसरी अगाडि बढाएर माथि पुर्याउन सकिन्छ भनेर बुदागत रूपमा एउटा एउटा एउटा बुदा राखेर चाहिँ उहाँले गर्नुभयो। देशको विकास हुनु पर्यो, यो तयारी पोसाकको विकास हुनु पर्यो र देश चाहिँ अर्थतन्त्रमा सबल हुनु पर्यो र देशलाई चाहिँ यहाँहरूले ड्राइभ गर्ने हो, हामी चाहिँ एउटा बीचको चाहिँ मध्यस्थकर्ता मात्रै हौ, त्यो हिसाबले चाहिँ काम गर्नु पर्यो भनेर उहाँले चाहिँ जुन चासो दिनुभयो त्यो चाहिँ नेपालको इतिहासमै चाहिँ सराहनीय कार्य भएको छ।
0: उहाँका अनुसार तयारी पोशाक उद्योग बंगलादेश, भियतनाम, चीन, भारत र श्रीलंका भन्दा पछाडि पर्नुको कारण बारे पनि प्रधानमन्त्री शाहले सोध्नु भएको थियो। अमेरिका लगायत मुलुकसँग स्वतन्त्र व्यापार सम्झौता एफटीए, वैदेशिक प्रत्यक्ष लगानी एफडीआई भित्र्याउने, बहुराष्ट्रिय कम्पनी आकर्षित गर्ने तथा दुई दशकदेखि बन्द रहेका हेटौडा कपड़ा उद्योग जस्ता रुग्ण उद्योग पुनः सञ्चालन गर्ने विषयमा पनि छलफल भएको छ। ग्रीन गार्मेन्ट भिलेज स्थापना गरी काठमाडौँ उपत्यकाभर छरिएका गार्मेन्ट उद्योगलाई एकीकृत गर्ने तथा त्यसलाई औद्योगिक पर्यटनसँग जोड्ने अवधारणा पनि प्रधानमन्त्रीले चासो देखाउनु भएको उहाँले बताउनुभयो।
4: ग्रीन गार्मेन्ट भिलेजका कुराहरू छन्, हाम्रो सहरभरि गार्मेन्टै गार्मेन्ट छ, यसले चाहिँ बिगारिराखेको, यसलाई चाहिँ सरकारले नै जग्गा प्राप्ति गराइदिएर कुनै खाली ठाउँमा त्यसलाई इस्टाब्लिस गरिसक्यो भने साना उद्योगीहरूलाई त्यहाँ चाहिँ एउटा इन्डस्ट्रियल टुरिज्म जस्तो पनि डेभलप गर्न सक्ने र त्यसबाट धेरै अगाडि बढ्न सक्ने भन्ने खालको कुरो पनि गर्ने हो।
0: प्रधानमन्त्री शाहले उद्योगीहरूलाई स्पष्ट कार्ययोजना ल्याउन आग्रह गर्दै प्लान्ट वेस्ट र एनिमल वेस्ट फाइबर उत्पादन, कपास खेती फाइबरदेखि क्याब्रिक र फेब्रिकदेखि फेसन तथा निर्यातको विस्तारमा जोड़ दिनुभएको छ। उहाँले अमेरिकामा फ्लेमिबिलिटी पक्षका कारण रोकिएका नेपाली तयारी पोशाकको निर्यात सहजीकरणका लागि परराष्ट्र मन्त्रालयलाई आवश्यक पहल गर्नुपर्ने निर्देशन दिनुभयो। सरकारले आवश्यक नीतिगत सुधार, एफटीए विस्तार र अन्तर्राष्ट्रिय बजारसँग प्रभावकारी समन्वय हुन सकेमा निर्यातलाई 10-20 गुणासम्म विस्तार गर्न सकिने अध्यक्ष पाण्डेले बताउनुभयो। संघका अनुसार नेपालबाट वार्षिक करिब 10 अर्ब रूपियाँ बराबरको तयारी पोशाक निर्यात भइरहेको छ।
1: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाई हाम्रो सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार लालीगुराँस सहकारीका 35 जना, तपाई हाम्रो सहकारीका 90 जना बचतकर्ताले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो। क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिनेछ। समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ।
0: कालिकामाई गाउँपालिका 3 हरिहरपुर बिर्ताका वडाध्यक्ष सञ्जय पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय पोखरियाले गाउँपालिकाका कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा उनलाई आज नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। वडाध्यक्ष पटेललाई गाउँपालिकाका एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट भएको घटनामा अभद्र व्यवहार मुद्दा अन्तर्गत उनकै गाउँ हरिहरपुर वीरताबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपेक्षक डीएसपी तथा प्रवक्ता चक्रमल्लले जानकारी दिनुभयो। घटनाको विरोधमा कालिकामाई गाउँपालिकाका सम्पूर्ण कर्मचारीले दोषीमाथि कार्यवाहीको माग गर्दै विरोध जनाएका थिए। गत असार 23 गते गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि गाउँपालिकाको कार्यालयभित्रै कुटपिट तथा दुर्व्यवहार गरिएको थियो।
1: किर्तिपुरमा आज बिहान आगलागी भएको कारमा भेटिएको शव काठमाडौँका सूर्यचन्द्र श्रेष्ठको रहेको पाइएको छ। किर्तिपुर नगरपालिका 1 ट्याङ्ला फाँट स्थित चाँदनी चोकमा कारमा आगलागी हुँदा भेटिएको शव काठमाडौँ महानगरपालिका 26 क्षेत्र पार्टीका श्रेष्ठको रहेको पाइएको प्रहरी परिषद काठमाडौँका एसपी पवन कुमार भट्टराईले बताउनुभयो। 2538 नम्बरको कारमा आगलागी भएको थियो। कारभित्र उनको शव भेटिएको थियो। श्रेष्ठको शव कारको चालक सीटमा सीट बेल्ट लगाएको अवस्थामा फेला परेको थियो। उनी औषधि व्यवसायमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको फरपर्दो म्याम
6: मार्बल मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। शारदा ब्यारेजमा चारपाङ्रे सवारी साधन आवत जावतमा रोक लगाइएको छ। महाकाली नदीमा पानीको बहाव बढ़ेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा गाड़ीलाई आवत जावतमा निषेध गरिएको हो। आज नदीमा पानीको बहाव 1,00,000 क्युसेक नाघेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब परीक्षक टेक बहादुर रावतको निर्देशनमा आवत जावतमा रोक लगाइएको हो। आज दिउँसो 1:30 बजेको मापन अनुसार महाकालीको जलस्तर 1,24,454 क्युसेक पुगेको छ। सुदूरपश्चिमका पहाड़ी जिल्लामा निरन्तर वर्षाका कारण महाकाली नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ़ेको छ। सुदूर पहाड़मा अझै पनि वर्षा भइरहेकाले नदीको बहाव अझै बढ़न सक्ने सम्भावना रहेको भन्दै महाकाली नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
0: साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक 7 अंकले बढ़ेको छ। त्यससँगै नेप्से 2726 को बिन्दुमा कायम भएको छ। यो अंक जेठ 28 यताकै उच्च हो। गत साताको 4 कारोबार दिन पनि बजार बढ़ेको थियो। आज कारोबार रकम पनि बढ़ेको छ। हिजो 5 अर्ब 15 करोड़को कारोबार भएकोमा आज 6 अर्ब 60 करोड़ रूपियाँको कारोबार भएको छ। आज 103 कम्पनीको शेयर मूल्य बढ़दा 162 कम्पनीको शेयर मूल्य घटेको छ भने 12 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। बेलायत सरकारले घरेलु बिजुलीको बिलमा लाग्दै आएको 5% मूल्य अभिवृद्धि कर भ्याट पूर्ण रूपमा हटाउने घोषणा गरेको छ। बढ़दो जीवनयापन खर्चबाट नागरिकलाई राहत दिने उद्देश्य सहित नयाँ सरकारले यो निर्णय सार्वजनिक गरेको हो। नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नहमले आफ्नो पहिलो प्रमुख आर्थिक नीतिका रूपमा बिजुलीमा लाग्ने भ्याट हटाउने घोषणा गर्नुभएको हो। सरकारका अनुसार नयाँ व्यवस्था आगामी अक्टोबर 1 देखि लागू हुनेछ। भ्याट हटेपछि बेलायतका लाखौं घर परिवारलाई वार्षिक औसत 45 पाउण्ड करिब 8,000 नेपाली रूपियाँ बराबर बचत हुने अनुमान गरिएको छ। ऊर्जा मूल्य वृद्धिका कारण आर्थिक दबावमा परेका परिवारलाई राहत दिन यो कदम चालिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। बेलायतमा घरेलु इन्धन र बिजुलीमा सन् 1997 5% भ्याट लागू हुँदै आएको थियो। रूस युक्रेन युद्धपछि देखिएको ऊर्जा संकट र पछिल्ला अन्तर्राष्ट्रिय तनावका कारण बेलायतमा विद्युत तथा ग्यासको मूल्य अझै पनि कोविड अघिको तुलनामा उच्च रहेको छ। यही अवस्थालाई ध्यानमा राख्दै सरकारले घरेलु बिजुलीको भ्याट शून्यमा झार्ने निर्णय गरेको हो। प्रधानमन्त्री बर्नहमले सरकारले नागरिकको दैनिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने नीतिलाई प्राथमिकता दिएको बताउनु भएको छ।
0: अब खेल समाचार। आईसीसी विश्वकप लीग 2 त्रिकोणात्मक सीरिजको पहिलो खेलमा नेपालले नामिबिया सामू 158 रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 46 ओभर 5 बलमा 157 रन बनाएको हो। नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक 31 रन जोड्दा उपकप्तान दिपेन्द्र सिंह एरीले 30 रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेखनीय योगदान गर्न सकेनन्। नामिबियाका लागि जे जे स्मिथ एक्लैले 6 विकेट हात पारेका छन्। लीग 2 नेपालले अब 8 खेल खेल्न बाँकी छ। लीग 2 अन्तिम 2 सीरिज नेपालले विदेशी भूमिमै खेल्नेछ। अबको केही बेरमा नामिबियाले नेपाल विरूद्ध जवाफी ब्याटिङ थाल्नेछ।
1: र साफ च्याम्पियनशीप 2026 बंगलादेशको ढाकामा हुने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले आज साफ च्याम्पियनशीप आगामी नोभेम्बर 4 देखि 17 सम्म हुने जानकारी दिएको हो। साफ च्याम्पियनशीपको अफिसियल लोगो

0: निभिध्याश्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 98562625 र 98468064145।

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora. Work in Department Bhavan Sangai. Mobile 98562443 or 98562843.
2: सन्तान पन्ध्र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 गौड़ा फोन 0625414233 मोबाइल 98678167।
4: फ्योइतोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी बी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 061450249 मोबाइल नम्बर 97 32 45 845 वेबसाइट www.gandakiuniversity.edu.np।
1: कान्छे भोलि घर पूजा गर्नुपर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
2: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
1: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
2: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
3: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
3: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9864883522।
5: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
6: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले।
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
3: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
7: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
3: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
2: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
3: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
2: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
3: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
2: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
3: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
2: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
3: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
2: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
3: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 065-571-240
8: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी
9: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदा रहेछन्
8: ए हो र ल त ल
10: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 065-414-222 र 98-560-2192
11: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
12: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
11: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
12: ए ल ल
13: तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक प्रोपाइटर थान प्रकाश नेउपाने 98-560-33-878 प्रशान्त नेउपाने 98-460-26-925
14: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
2: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नाजो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
0: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
2: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
0: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ता बन्नेमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
3: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9849 छ
4: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
5: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
2: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोपाइटर कीर्तिमान

0: थापामगर।
1: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460972446।
2: ए सम्झि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झि।
3: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्झि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अन्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
4: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।
5: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
6: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
5: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
6: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
5: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा। प्रोपाइटर आर्यन कुमार श्रेष्ठ। मोबाइल 98241484664 र 98141353005।
8: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
6: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
8: हस् मम्मी।
9: मैले सुने छोरी, ल जाम हिँड।
6: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
9: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
6: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
9: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
10: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
11: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
6: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
10: ए हो र, हस् दाई म आजै जान्छु।
9: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
3: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
4: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायु गोला, कब्जियत।

0: संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235562663।
1: स्टुडियो टाइमचेक अहिले साँझको 7 बज्यो।
2: टाइमचेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165095301।
3: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
4: धोरबाराही हाइलाइट्सको साथमा
0: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004।

0: नमस्कार, रेडियो ढोरबारा 103.8 मेगाहर्जको 7 बजेको ढोरबारा हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी सृष्टि खत्रीसँगै म लक्ष्मी सुनारको स्वागत छ। ढोरबारा हाइलाइट शुरू गरौं आजका मुख्य समाचारका शीर्षकहरूबाट।
1: चौतर्फी आलोचनापछि शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर तत्काल कार्यान्वयन नगर्ने सरकारको निर्णय, बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न अर्थ मन्त्रालयको निर्देशन।
0: प्रस्ताव प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीद्वारा उजुरी, नागरिक उड्डयन प्राधिकरण तत्कालीन महानिर्देशक अधिकारी विरूद्ध भ्रष्टाचार मुद्दा दायर।
1: गण्डकी प्रदेशमा हालसम्म 78.36% रोपाई सम्पन्न, तनहुमा बस दुर्घटना हुँदा चालक सहित 10 जना घाइते।
0: अमेरिका र चीनबीच आउँदो सेप्टेम्बरमा एआई सम्बन्धी वार्ता हुने, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा क्यानाडाबाट आयात हुने विभिन्न प्रकारका सामानमा 50% भन्सार शुल्क लगाउने घोषणा।
1: विश्वकप फाइनल पछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू र साफ च्याम्पियनशीप बंगलादेशको ढाकामा आउँदो कार्तिकमा हुने।
0: अब समाचार विस्तारमा सुन्नुहोस्। चौतर्फी आलोचनापछि सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता कर तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नागरिकको प्रतिक्रिया र थप आर्थिक भार पर्ने अवस्थालाई ध्यानमा राख्दै अहिलेका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको बताउनु भएको छ। प्रधानमन्त्री शाहले अर्थमन्त्री सरिम वाग्लेसँगको परामर्शपछि यो निर्णय गरेको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिनुभएको छ। सरकारले ल्याएको समता करको उद्देश्य दुर्गम तथा पछाडि परेका क्षेत्रका नागरिकहरूलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु तथा दलित सीमाकृत तथा विपन्न बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमाको विस्तार गर्नु तथा आवश्यक आर्थिक स्रोत जुटाउनु रहेको उहाँले स्पष्ट पार्नुभएको छ। उहाँले नागरिकको माग र सुझावलाई सम्बोधन गर्दै अघि बढ़ने तथा समतामूलक समाज निर्माण गर्ने सरकारको प्रतिबद्धता अटल रहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहका अनुसार सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र आवश्यक परेमा कुनै पनि निर्णयलाई सुधार तथा परिमार्जन गर्न सरकार तयार रहनेछ। उहाँले विपन्न तथा गरीब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले निजी अस्पतालमा 10% सैया तथा निजी क्याम्पस र विश्वविद्यालयमा 10% सीट पारदर्शी न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको पनि बताउनु भएको छ। सरकारले करको दायरा विस्तार गर्दै अर्थतन्त्रलाई व्यवस्थित बनाउने लक्ष्यसहित समता करको व्यवस्था ल्याएको भए पनि नागरिक स्तरबाट आएको व्यापक प्रतिक्रियापछि तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको हो।
1: अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रालय

0: विभाग आयोग प्रदेश तथा स्थानीय तहका सम्बन्धित निकायलाई विस्तृत मार्गदर्शन जारी गर्दै आवश्यक कार्यविधि निर्देशिका मापदण्ड दीर्घदर्शन वा मार्गदर्शन साउन मसान्तभित्र तयार गरिसक्न भनेको छ। अर्थ मन्त्रालयले यही साउन 1 गतेदेखि जारी गरेको बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनमा स्वीकृत वार्षिक कार्यक्रममा समावेश भई बजेट विनियोजन भएका कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्यविधि तथा निर्देशिका समयमै तयार गरी स्वीकृत भएको 7 दिनभित्र सम्बन्धित निकायको वेबसाइटमा सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ। यस्ता कार्यविधिले थप आर्थिक दायित्व सिर्जना गर्ने अवस्था भएमा भने अर्थ मन्त्रालयले पूर्व स्वीकृत अनिवार्य हुने व्यवस्था गरेको छ। मार्गदर्शन अनुसार स्वीकृत आयोजना तथा कार्यक्रम सञ्चालनका लागि आवश्यक अस्थायी दरबन्दी अर्थ मन्त्रालयको सहमतिमा साउन मसान्तभित्र मन्त्री परिषदबाट स्वीकृत गरिसक्नुपर्नेछ। साथै बहुवर्षीय दायित्व सिर्जना हुने आयोजना तथा कार्यक्रमको खरिद प्रक्रिया मध्यकालीन खर्च संरचनाको सीमाभित्र रहेर मात्रै अघि बढ़ाउन निर्देशन दिएको छ। अर्थ मन्त्रालयले वैदेशिक ऋण वा अनुदान सम्झौता प्रभावकारी नभएसम्म त्यस्ता आयोजनाका लागि छुट्याइएको वैदेशिक स्रोत र नेपाल सरकारको म्याचिङ फण्ड खर्च शीर्षकगत आधारमा रोकका रहने स्पष्ट पारेको छ। पूर्व प्रभावी वित्तीय रेस्ट्रोएक्ट्रिक फाउनान्सिङ सम्झौता भएको आयोजनामा भने मन्त्रालयको सहमतिमा भुक्तानी दिन सकिने व्यवस्था गरिएको छ। बजेट सहयोगतर्फ विनियोजन गरिएको रकम समयमै प्राप्त नभए नेपाल सरकारको स्रोतबाट अस्थायी रूपमा हिसाब मिलान गर्ने व्यवस्था गरिएको छ। नयाँ आयोजना तथा कार्यक्रमको हकमा भने वित्तीय सम्झौता प्रभावकारी भएको सुनिश्चित भएपछि मात्र खर्च गर्न निर्देशन दिएको छ।
1: सरकारले कर प्रणालीमा आबद्ध उपभोक्तालाई प्रोत्साहन गर्न करदाता प्रोत्साहन उपहार कार्यक्रम ल्याएको छ। अर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार सञ्चालन कार्यविधि 2083 स्वीकृत गरेसँगै कार्यान्वयनमा ल्याएको हो। आन्तरिक राजस्व विभागले हरेक महिनाको 1 गते र 16 गते विजेताको छनौट गर्नेछ। हरेक दिनका लागि 1 जना र 15 दिनमा 1 जना बम्पर विजेताको छनौट स्वचालित प्रणाली मार्फत पारदर्शी रूपमा गरिने कार्यविधिमा उल्लेख छ। दैनिक विजेताले 1,33,334 रूपियाँ प्राप्त गर्नेछन् भने 15 दिनमा 1 जना बम्पर विजेताको छनौट स्वचालित प्रणाली मार्फत पारदर्शी रूपमा कार्यविधि उल्लेख छ। दैनिक विजेताले 1,33,334 रूपियाँ प्राप्त गर्नेछन् भने 15 दिनमा छानिने बम्पर विजेताले 1,00,000 रूपियाँ पाउनेछन्। यद्यपि आयकर ऐन अनुसार यसको आकस्मिक लाभमा 25% कर कटी गरेर मात्र बाँकी रकम भुक्तानी हुनेछ। मूल्य अभिवृद्धि कर भ्याट र स्थायी लेख नम्बर प्यानमा आबद्ध भएका तथा 100 रूपियाँ भन्दा धेरैको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नेपाली नागरिक यो योजनामा सहभागी हुन पाउनेछन्। बिल भुक्तानी गर्दा उपभोक्ताले सक्कली बिल लिनुपर्नेछ। सरकारले आन्तरिक राजस्व परिचालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन उपभोक्ताका लागि आकर्षक बिल टेलिफोन विद्युत गाड़ी र हवाई टिकट जस्ता खरिदलाई भने यो उपहार कार्यक्रममा समावेश गरिने छैन। विजेताको घोषणा भएपछि विभागले सम्बन्धित व्यक्तिको मोबाइल वा ईमेल मार्फत जानकारी गराउनेछ भने नाम सार्वजनिक रूपमा वेबसाइट र सामाजिक सञ्जालमा समेत प्रकाशन गरिनेछ। यो कार्यक्रमले उपभोक्तालाई बिल माग्न प्रोत्साहित गर्ने र कर प्रणालीमा पारदर्शी ल्याउने अर्थ मन्त्रालयको विश्वास छ।
0: प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की विरूद्ध संसदीय समितिमा एउटा उजुरी परेको छ। एउटा मात्र एक उजुरी परेको छ भने प्रस्तावित निर्वाचन आयुक्त द्वय गुरूप्रसाद वाग्ले र डाक्टर राजेश सुब्बा विरूद्ध कुनै उजुरी परेको छैन। आज बसेको संसदीय सुनवाई समिति संयुक्तको बैठकले कार्की विरूद्ध परेको उजुरी खोलेर सदस्यहरूलाई वितरण गरेको हो। समिति सभापति वोद नारायण श्रेष्ठका अनुसार संवैधानिक व्यवस्था अनुसार सार्वजनिक सूचना जारी गरी 10 दिनभित्र उजुरी आह्वान गरिएकोमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित कार्की विरूद्ध एउटा उजुरी प्राप्त भएको हो। समितिका अनुसार पाल्पाको तानसेन नगरपालिका 9 निवासी भेषराज भुइँटेलले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन नगर्न सिफारिश अस्वीकृत गर्न तथा विस्तृत छानबिन गर्न माग गर्दै उजुरी दर्ता गराउनु भएको छ। त्यसै गरी ललितपुरका उज्जवल कृष्ण श्रेष्ठले संसदीय सुनवाईको निर्णय प्रक्रिया बहुमत अल्पमतको सट्टा गोला प्रथाबाट गर्न सुझाव दिनुभएको छ। तर प्रस्तावित पदका लागि आवश्यक संख्या अनुसार मात्रै नाम सिफारिश भएकाले यो सुझाव सान्दर्भिक नभएको समितिको निष्कर्ष छ। समितिले संसदीय सुनवाई समितिको कार्यविधि 2083 को दफा 16 बमोजिम प्राप्त उजुरीमाथि छलफल गर्ने, आवश्यक परे उजुरीकर्तालाई उपस्थित गराउने तथा प्रस्तावित व्यक्तिहरूसँग पनि छलफल गर्ने निर्णय गरेको छ।
1: नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी सहित दुईजना र एक कम्पनी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको र सम्पत्ति सुदृढीकरण गरेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार अधिकारीले ठेक्का स्वीकृति रेसदेश तथा उपभोक्ता भुक्तानीमा आफ्नो पदको दुरूपयोग गरी ठेकेदार कम्पनीबाट झण्डै 1,71,00,000 रूपियाँ घुस लिएका थिए। यो रकम लुकाउन उनले श्रीमतीको नाममा ललितपुरमा जग्गा खरिद गरी ब्याङ्क कारोबार र राजीनामा लिखित मार्फत रकमको स्रोत वैधानिक देखाउने प्रयास गरेको आरोप छ। भ्रष्टाचार निवारण ऐन 2059 र सम्पत्ति सुदृढीकरण मनी लाउन्डरिङ निवारण ऐन 2064 अन्तर्गत कसुर पुष्टि भएको भन्दै अधिकारी सहित संलग्न अन्य व्यक्ति विरूद्ध आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ।
0: नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान शासन प्रणाली र राजनैतिक प्रतिशोधप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। स्वास्थ्य उपचारका क्रममा केही महिनादेखि विदेशमा रहनुभएका सभापति देउवाले बीबी कोइरालालाई स्मृति दिवसको अवसरमा वक्तव्य जारी गरी देशको पछिल्लो राजनैतिक घटनाक्रमलाई नजिकबाट निहालिरहेको उल्लेख गर्नुभएको छ। उहाँले 6 दशक अघि एक साधारण कार्यकर्तादेखि शुरू भएको आफ्नो यात्रा पार्टीको नेतृत्वसम्म आइपुग्दा जेल प्रतिबन्ध र अनेकौं दमनको सामना गरे पनि लोकतन्त्र, संविधानवाद र जनताको अधिकारको पक्षमा आफ्नो अडान कहिल्यै नडगमगाएको उहाँले उल्लेख गर्नुभएको छ।
1: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको उपसभापति विश्वप्रकाश शर्माले समाजमा बढ्दो निराशा छिर्न सरकार र प्रतिपक्ष मिलेर अघि बढ़नुको विकल्प नरहेको बताउनुभएको छ। मंगलबार काठमाण्डुमा पार्टीका महामन्त्री गुरू घिमिरेद्वारा लिखित पुस्तक बुद्ध बीपी र आजका नेता र ललितपुटका लघु मानव विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले आत्मदाह जस्ता गम्भीर घटनालाई राजनीतिक आरोप प्रत्यारोपको विषय नबनाई सरकार र प्रतिपक्ष मिलेर समाधान खोज्नुपर्नेमा जोड़ दिनुभएको थियो। उहाँले गणेश नेपालीको आत्मदाहको घटनालाई राजनीतिक बहस र वा दोषारोपणको विषय नबनाई मानवीय संविधानको रूपमा हेर्नुपर्ने कुरामा पार्टी गम्भीर रहेको पनि बताउनुभएको छ। उहाँले प्रेम आचार्यको आत्मदाहको घटनालाई स्मरण गर्दै नागरिकको असन्तुष्टि र निराशा अझै पनि कम हुन नसकेको चिन्ता व्यक्त गर्नुभएको छ। उपसभापति शर्माले पुराना राजनैतिक दलहरूको समयदेखि नयाँ भनिएको राजनैतिक दलको समयसम्म सामाजिक निराशा कम हुन नसकेको भन्दै यससँग जुझ्न सरकार र प्रतिपक्ष सँगसँगै उभिनुपर्नेमा जोड़ दिनुभएको छ।
0: वैदेशिक रोजगारीका नाममा हुने ठगी, अत्यधिक रकम असुली तथा गैर कानूनी रूपमा विदेश पठाउने गतिविधिबाट पीड़ित श्रमिकलाई सहज रूपमा न्याय उपलब्ध गराउने उद्देश्यले सरकारले अनलाइन उजुरी प्रणाली संचालनमा ल्याएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आज वैदेशिक रोजगार विभागमा आयोजित कार्यक्रममा उजुरी डेफो गवर्नमेन्ट नेपाल नामक पोर्टलको औपचारिक शुभारम्भ गर्दै अब पीड़ितहरूले काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताउनु भएको छ। यसअघि वैदेशिक रोजगार सम्बन्धी ठगीको उजुरी दिन पीड़ितहरू प्रमाणसहित विभागमै उपस्थित हुनुपर्ने व्यवस्था रहेको थियो। सीमित जनशक्ति र स्रोत साधनका कारण उजुरी प्रक्रियामा ढिलाइ हुँदा पीड़ितले काठमाडौँमा बसोबास र अन्य खर्च समेत बेहोर्नुपर्ने अवस्था रहेको थियो। नयाँ प्रणाली मार्फत अब पीड़ितले आफ्नो मोबाइल वा कम्प्युटरबाट आवश्यक कागजात अपलोड गरी अनलाइन मार्फत उजुरी दर्ता गर्न सक्नेछन्। विभागले उजुरीको अध्ययनपछि दर्ता प्रक्रिया अघि बढ़ाउनेछ। उजुरी दर्ता भएसँगै सेवाग्राहीले एसएमएस र इमेल मार्फत जानकारी प्राप्त गर्नेछन् भने उपलब्ध गराइने ट्रायकिङ कोड प्रयोग गरी जुनसुकै बेला आफ्नो उजुरीको अवस्थाबारे जानकारी लिन सक्नेछन्।
1: सबै दिवेला 7 बजेको ढरबारा हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनु होला।
2: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
6: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
7: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ।
6: अहिले हतार छ, पछि आउँदै गरौँला है।
8: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460-61268 र 9560-602-68।
9: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
10: यस दुलेगौडा पोलिक्लिनिकमा यही साउन 9 गते दोस्रो शनिबार वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जयबहादुर खत्री,
11: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
12: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
13: वरिष्ठ नाक कान घाँटी र गलगाँड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
14: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य,
10: साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा,
14: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
14: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
11: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654-14-129, मोबाइल 9560-31053।
15: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
16: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
15: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
17: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
16: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9556557731 9006657731
1: मिश्रमपछि पुनः स्वागत छ ढोरभराई हाइलाइट्समा अब बाँकी समाचारहरू गण्डकी प्रदेशमा हालसम्म 78.36% रोपाई भएको छ प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार 63,349 हेक्टरमा रोपाई भइसकेको छ यस वर्ष 93,606 हेक्टरमा रोपाई हुने अनुमान गरिएको मन्त्रालयका वरिष्ठ कृषि तथा कृषि अर्थविज्ञ शासी अधिकारीले बताउनु भएको छ प्रदेशको कुल 4,79,617 हेक्टर खेतीयोग्य जमीन मध्ये बर्खे र चैते गरी करिब 1,00,000 हेक्टरमा धान खेती हुने गरेको उहाँले जानकारी दिनुभएको छ उहाँको अनुसार नवलपुर कास्की स्याङ्जा तनहुँ लगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढ़ी छ हिमाल पारीको जिल्ला मुस्ताङ र मनाङ बाहेक प्रदेशका 9 जिल्लामा धान खेती हुँदै आएको छ पछिल्लो समय प्रदेशमा रोपाईको क्षेत्रफल वर्षेनी घट्दै गएको पाइएको कृषि अर्थविज्ञ अधिकारीले बताउनु भएको छ 4 वर्ष अघि 97,769 हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो त्यसपछिको वर्ष रोपाईको क्षेत्रफल घटेर 96,053 हेक्टरमा समेटिएको हो गत हापमा 94,982 हेक्टरमा रोपाई भएकोमा यस वर्ष 93,606 हेक्टरमा रोपाई हुने अनुमान गरिएको छ जग्गा खण्डीकरण बाँझो छार्ने प्रविधि खेतीयोग्य जमीनमा बस्ती गरी विस्तार गर्दा पूर्वाधार विकासले गर्दा धान खेतीको क्षेत्रफल घट्दै गएको वरिष्ठ कृषि अर्थ विज्ञ अधिकारीले बताउनु भएको छ क्षेत्रफल घटे पनि समयमा वर्षत र रासायनिक मलको उपलब्धता धानमा संक्रमणजन्य रोग नलाग्नु सिँचाइ सुविधा उन्न बीउ बिजन लगायतका सुविधाका कारणले धानको उत्पादकत्व भने वृद्धि हुने गरेको उहाँले उल्लेख गर्नुभएको छ
0: तनहुको ब्यास नगरपालिका अन्तर्गत तनहुको ब्यास नगरपालिका 7 स्थित कलेस्ती पुलमा मंगलबार दिउँसो 3:15 बस दुर्घटना हुँदा 10 घाइते भएका छन् कलेस्तीबाट दौलीतर्फ जाँदै गरेको G1X6465 नम्बरको बस अनियन्त्रित भई कलेस्ती खोलाको पुलमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ दुर्घटनामा परि बस चालक ब्यास नगरपालिकाका शमशेर नेपाली गम्भीर घाइते हुनु भएको छ दुर्घटना लगत्तै बसको स्टेयरिङ र चालक सीटको बीचमा च्यापिनु भएका नेपालीलाई प्रहरी टोलीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल पठाएको थियो घटनाको जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरी सहित 17 जनाको टोली घटनास्थल पुगेर उद्धारमा खटिएका थिए प्रहरी नायब परीक्षक घिमिरेका अनुसार बसमा करिब 25 जना यात्रु सवार थिए चालकको अवस्था गम्भीर रहेको र अन्य घाइतेहरूको प्रादेशिक अस्पताल दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ
1: प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले वर्षयाममा हुन सक्ने बाढ़ी पहिरो डुवान र सड़क अवरोध जस्ता विपद न्यूनीकरणका लागि पूर्व तयारी द्रुत समन्वय र उच्च सतर्कता अप्नाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा बोल्दै तनहु क्षेत्र नम्बर 2 सांसद न्यौपानेले विपद व्यवस्थापनमा राहत र उद्धारमा मात्र सीमित नभई जोखिम न्यूनीकरण तथा दिगो विकाससँग जोड़िएको विषय भएकाले काममा ढिला सुस्ती नगर्न आग्रह गर्नुभएको छ उहाँले जोखिमयुक्त क्षेत्रको पहिचान पूर्वाधारको अनुगमन तथा प्रभावकारी सूचना प्रणालीलाई चुस्त बनाउन सबै तहका सरकार र विषय गत निकायलाई निर्देशन दिनुभएको छ
0: यातायात व्यवस्था कार्यालय तनहु डुम्रेले सवारी चालक अनुमति पत्र लाइसेन्स र ब्लूबुक सम्बन्धी अधिकांश सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ। यातायात व्यवस्था विभागको केन्द्रीय सर्भर प्रणालीलाई नयाँ प्रणालीमा स्थानान्तरित गर्ने क्रममा पुरानो प्रणाली बन्द भएपछि सेवा प्रवाह प्रभावित भएको हो। कार्यालयका अनुसार केन्द्रीय सर्भरमा गरिएको प्राविधिक परिवर्तनका कारण साउन 1 गते लिएको लिखित परीक्षाको नतिजा प्रकाशन तथा ट्रायल परीक्षाको समय तारिका व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको थियो। नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा नआएकाले साउन 4 गतेदेखि 7 गतेसम्म सञ्चालन हुने तय भएका सबै ट्रायल तथा रिट्रायल परीक्षा स्थगित गरिएको छ। यसै गरी कार्यालय सम्पर्क मिति प्राप्त गरेका सेवाग्राहीहरूको आवेदन दर्ता बायोमेट्रिक स्वास्थ्य परीक्षण लाइसेन्स नवीकरण तथा राजस्व संकलन सम्बन्धी सेवा पनि अर्को सूचना नआएसम्मका लागि रोकिएको कार्यालयले जनाएको छ।
1: साउनको पहिलो सातासम्म पोखरा महानगरपालिकाभित्र 80% रोपाई सम्पन्न भएको छ। पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर करारियालका अनुसार महानगरभित्रको सिंचाई सुविधा उपलब्ध भएका अधिकांश क्षेत्रमा रोपाई सकिएको र सिंचाई सुविधा नभएका केही स्थानमा आकाशे पानीको भरमा रोपाई भइरहेको पनि छ। पोखरा महानगरभित्र 11,200 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेको कडारियाले जानकारी दिनुभएको छ। पोखरा महानगरभित्र धेरै स्थानमा जेठो बुढो धान रोपाई नै गरेको उहाँको भनाइ छ। उहाँका अनुसार महानगरभित्र 40% जेठो बुढो धान रोपाई हुँदै आएको छ।
0: भानुभक्त बहुमुखी क्याम्पसकी शान्ति मरासिनीले एरिया टप गर्न सफल हुनु भएको छ। बीबीएस तेस्रो वर्षमा 73.2% अंक प्राप्त गर्दै एरिया टप गर्न सफल हुनु भएको हो। बीबीएस तेस्रो वर्षमा 26 जनाले परीक्षा दिएकोमा शान्ति मरासिनी सहित 24 जनाले परीक्षा उत्तीर्ण गर्न सफल भएको क्याम्पस प्रशासनले जनाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र चीनबीच आउँदो सेप्टेम्बरमा कृत्रिम बुद्धिमत्ता अर्थात एआई सम्बन्धी वार्ता हुने भएको छ। एकअर्काका बढ़दो शक्तिशाली फ्रन्टियर मोडेल अत्याधुनिक एआई प्रणालीबाट उत्पन्न जोखिमलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा जुदिरहेका दुई प्रतिस्पर्धी महाशक्ति राष्ट्रहरूबीच सेप्टेम्बरमा एआई सम्बन्धी वार्ता हुने वार्ता हुने समाचार संस्था रोयटर्सले जनाएको छ। गएको मे महिनामा भएको ट्रम्प सी शिखर वार्ताको एक महत्वपूर्ण नतिजाको रूपमा रहेको एआई सम्बन्धी वार्ता चीनिया राष्ट्रपति सी जिनपिङको प्रस्तावित सेप्टेम्बर 24 अमेरिका भ्रमण अघि नै हुने सम्भावना छ। यद्यपि वार्ताको मिति भने अझै तय नभइसकेको खबरमा उल्लेख छ। आर्थिक राजनीतिक र सैन्य प्रतिद्वन्दीका रूपमा रहेका चीन र अमेरिका विश्वव्यापी रूपमा तीव्र भइरहेको एआई प्रतिस्पर्धाका माझ एकअर्काको एआई क्षमतालाई लिएर बढ़दो चिन्तामा छन्।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न प्रकारका सामानमा 50% भन्सार शुल्क लगाउने घोषणा गर्नुभएको छ। ट्रम्पले अमेरिकी कर दुग्धजन्य उत्पादन तथा मदिराप्रति गरिएको असमान व्यवहारको जवाब स्वरूप यो कदम चालिएको बताउनु भएको हो। अमेरिकी प्रशासनका अनुसार नयाँ कर 30 दिनभित्र लागू हुनेछ। यस निर्णयपछि अमेरिका र क्यानाडा बीचको व्यापारिक तनाव अझ बढ़न सक्ने अनुमान गरिएको छ। करको दायरामा दैनिक उपभोगका धेरै वस्तु समावेश छन्। उत्तर क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले आफ्नो सरकार अमेरिकासँगको व्यापार वार्तालाई आगामी केही सातामा अझ तीव्र बनाउन तयार रहेको बताउनु भएको छ। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जारी विज्ञप्तिमा उहाँले अमेरिकी निर्णयलाई एकपक्षीय व्यापारमा व्यापारिक कदमको संज्ञा दिनुभएको छ।
1: अब अन्तिममा खेल समाचार। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फाइनल पछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू गरेको छ। फिफाको अनुशासन समितिले अमेरिकाको मेटलाइफ रंगशालामा फाइनल खेल सकिएपछि के भएको थियो भन्ने बारे छानबिन गर्न अनुशासन तथा आचार संहिता सम्बन्धी अभियोजक नियुक्त गरेको हो। झडपमा संलग्न कुनै पनि खेलाड़ी वा प्रशिक्षक निलम्बनमा पर्न सक्छन्। साथै अर्जेन्टिना फुटबल संघ एएफएलाई पनि जरिमाना हुन सक्नेछ। अस्ति आइतबार बिहान 1-0 हार बेहोरेपछि अर्जेन्टिनाको टोलीका सदस्य तथा सहायक कर्मचारीहरू स्पेनका खेलाड़ीहरू बीच भनाभान भएको थियो। त्यसबेला स्पेनका खेलाड़ीहरू आफ्नो विश्वकप सफलताको खुशी मनाउँदै थिए। फिफाले जनाए अनुसार शुरूमा स्पेनका एरिक गर्सियालाई घाटीमा समाएर धकेलेपछि रेफ्री इस्लामको भिन्सिजले अर्जेन्टिनाका लिआन्ड्रो परेडेसलाई मैदानबाट बाहिर पठाएका थिए। त्यसको केही समयपछि नै परेडेस को रातो कार्ड अभिलेखबाट हटाइएको र त्यस बेला कुनै पनि अनुशासनात्मक कार्यवाही नगरेको फिफाले जनाएको छ। फाइनल खेलकै क्रममा अर्जेन्टिनाका एन्जो फर्नान्डेज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए।
0: दक्षिण एसियाली फुटबल महासंघ साफले 15 संस्करणको साफ च्याम्पियनशीपको आयोजना मिति र आयोजक देशको औपचारिक घोषणा गरेको छ। दक्षिण एसियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता आउँदो कार्तिक 18 गतेदेखि मंगसिर 1 गतेसम्म बंगलादेशको राजधानी ढाकामा आयोजना हुने साफले जनाएको छ। साफका महासचिव पुरूषोत्तम कटेलले फिफा विश्वकप 2026 सम्पन्न भए लगत्तै साफको घोषणा हुनु दक्षिण एसियाली फुटबल प्रेमीका लागि उत्साहजनक भएको बताउनु भएको छ। प्रतियोगिताको आधिकारिक लोगो 9 गते ढाकामा सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ। त्यस्तै प्रतियोगिताको गोला प्रथा 16 गते भूटानको थिम्पूमा हुने साफले जनाएको छ।
1: यिनै खबरसँगै हामी ढोरबारे हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनु पूर्व आजका मुख्य मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
0: चौतर्फी आलोचनापछि शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर तत्काल कार्यान्वयन नगर्ने सरकारको निर्णय बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न अर्थ मन्त्रालयको निर्देशन।
1: प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की विरूद्ध उजुरी नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक अधिकारी विरूद्ध भ्रष्टाचार मुद्दा दायर।
0: गण्डकी प्रदेशमा हालसम्म 78.36% रोपाई सम्पन्न। तनहुमा बस दुर्घटना हुँदा चालक सहित 10 घाइते।
1: अमेरिका र चीनबीच आउँदो सेप्टेम्बरमा एआई सम्बन्धी वार्ता हुने। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा क्यानाडाबाट आयात हुने विभिन्न प्रकारका सामानमा 50% भन्सार शुल्क लगाउने घोषणा।
0: र विश्वकप फाइनल पछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू। साफ च्याम्पियनशीप बंगलादेशको ढाकामा आउँदो कार्तिकमा हुने।
1: हवस् यिनै खबरहरूसँगै 7 ढोरबारे हाइलाइट सकिएको छ। राति 10 थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
18: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
19: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज। अन्तर्मनको आवाज
20: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
21: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
20: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
21: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
20: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
21: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
20: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
21: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
20: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
21: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठिक पारिपत्री। फोन 0565935979।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
21: अनि यति अबेला भइसक्यो?

0: विशेष बाथरूम सहित का सुविधा संपन्न सबै खाले कोठा उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँस को छोइला, बदेल को मासु, क्यांदी र सुरौदी खोला को माछा को स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फैमिली एंड लज खैरनी टार बजार, प्रोपाइटर अर्जुन सापकोटा। मोबाइल 9896023420, 9901454674 र 9946023420।
2: आज पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
3: कि बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भयो
2: तेरिका नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
3: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलै भाँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
4: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9956083507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
5: पछि कल ब्याक गर्छु सरी भगवान आज पनि ढिला भयो
6: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
7: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
0: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9956020279
8: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
9: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
8: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
9: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
10: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
10: प्रोप्राइटर रबिन थापा सम्पर्क 9956033398 र 9946510950
12: सधैँ झै यही आउँदो साउन 9 गते दोस्रो शनिबार
10: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला
12: उपचार हुने रोगहरू
10: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार
12: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार
10: पाल झर्ने समस्या
12: छालाका संक्रमित रोगहरू जस्तै लुतो घाउ खतिरा
10: टाउको तथा शरीरको चाया
12: बुढेसकालमा छाला चिलाउने रोग
10: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी
12: छाला तथा यौनाङ्गमा आउने मुसा
10: कुष्ठरोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार परामर्श र पोतोको पिलिङ पनि गरिन्छ
12: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ
10: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 9678168087
12: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा
13: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
10: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
1: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटो रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
4: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
5: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
5: त्यसो भए कहाँ जाने त कान्छा?
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
5: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
6: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
0: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
7: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 98551445 र 98551445।
8: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके, लेट्स डन।
12: हजुर, सिग्देल अफसेट प्रेस, सुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाणपत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285543 र 9840000787।
13: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
14: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभि गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
8: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
14: सम्पर्क सोभि गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811176606।
13: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
14: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
13: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
14: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
8: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
15: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
16: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
15: अनि बन्छ त दाई?
16: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
17: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा, बस्तीसौनीको ठिक पारिपट्टि,
18: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
19: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
18: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855602629।
8: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र अरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712040 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
2: छुटका दायराहरू
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
2: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
0: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9850602065 र 9848064145 निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 गौडा फोन 0665714233 मोबाइल 9868168087
3: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
5: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
6: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
3: ए हो र हस् दाई म आजै जान्छु
1: हजुर यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
7: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891
8: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
5: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
10: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
11: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372। लौ आयो खुसीको व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र

0: तपाई हाम्रो शहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयर को सटर लाइन मा रहेको प्रिन्स फेन्सी हाउस मा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालक देखि वृद्ध सम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइन का कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98 06 81 115।
2: ल किन हो हाम्री दिदी त छोराको बर्थडे को दिनमा पनि खुसी देखिनुहुन्न त।
3: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 98 560 66 136 र 98 151 66 136।
7: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन
8: कि? बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
7: नरिसौ न त, लो बरु हिँड, कहाँबाट ल्याउने हो?
8: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
0: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
1: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98 560 83 507, कविता श्रेष्ठ सम्पर्क 0 65 414 055 र 98 466 18 817।
5: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
4: यही साउन 9 गते शनिबार
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
9: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
5: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
9: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
4: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
4: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर।
10: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
0: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0 65 414 377, मोबाइल 98 560 44 343।
5: के कम्मर दुखाई, घोडा तथा जोर्ने दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
5: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्या

0: उपचार
1: घुँडा तथा जोड्ने दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्याक्चर तथा अपरेसन पछिको एक्सर्साइज थेरापी
0: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
1: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
2: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
3: मैडम धुम्रपान भनेको के हो
2: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
3: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ मैडम
2: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठीघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
3: अनि नि मैडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
2: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
0: स्वास्थ्य कर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
4: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1 लाख सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
4: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
5: सेवा लिने क्रममा चाहिने जानकारी
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778
6: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा सञ्चालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन् साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरी दिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 7 गते सम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङ चोक पोखरा, फोन नम्बर 061-450-249, मोबाइल नम्बर 97-32-45-845, वेबसाइट www.gandakiuniversity.edu.np।
7: कहाँ जाने?
8: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
7: मयम चिसापानी, अनि बीचमा नझर्ने?
8: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
7: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
9: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235-52663।
10: को बीचमा केहीलाई सिंगापुर पठाइएको थियो भने तमा एउटा नयाँ प्रभावित क्षेत्र पुष्टि भएसँगै उनीहरूले यस्तो बताएका हुन्। आज क्षेत्र थपिएसँगै इबोला प्रभावित स्वास्थ्य क्षेत्रहरूको संख्या 47 पुगेको छ र तीमध्ये 46 वटामा संक्रमण अझै सक्रिय पाइएको छ। पुष्टि भएका संक्रमितको संख्या 2400 भन्दा बढ़ी पुगेको छ, जसमध्ये 967 जनाको मृत्यु भइसकेको छ। र भारतका मुख्य विपक्षी नेता राहुल गान्धीले दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीले गरेको कार्यवाहीलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा मागेका छन्। युवा नेतृत्वको कक्रोच अभियानले आयोजना गरेको संसद भवनतर्फको सोमबारको र्यालीमा करिब 180 जना घाइते भएका थिए। त्यसबारे सरकारसँग जवाफ माग्दै गान्धी र अन्य विपक्षी सांसदहरूले प्रधानमन्त्री मोदीको सरकारी निवास बाहिर प्रदर्शन गरे। प्रहरीले भीड़ नियन्त्रण गर्न लाठी प्रयोग गरेको भन्ने आरोपबारे टिप्पणी गरेको छैन, तर प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा हानेका भनेको छ। प्रदर्शनकारीहरूले शिक्षा र रोजगारीको क्षेत्रमा सुधारको माग गरिरहेका थिए। यो बीबीसी नेपाली सेवा हो।
11: साझापखमा तपाईलाई पुनः स्वागत छ। चौतर्फी आलोचना पछि निजी शिक्षा र स्वास्थ्यमा समता कर लगाउने निर्णयबाट सरकार पछि हटेको छ। 3% समता कर हालका लागि लागू नगर्ने निर्णय गरिएको प्रधानमन्त्री वालेन्द्र शाह बालेनले सामाजिक सञ्जाल मार्फत बताएका हुन्। खास गरी निजी अस्पतालहरूले साउन 1 गतेदेखि उक्त कर लिन थालेकामा सर्वसाधारणबाट चर्को आलोचना भइरहँदा बजेट आएको 53 दिनपछि सरकारले अहिले त्यो लागू नगर्ने निर्णय गरेको हो। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
12: जेठ 15 गते नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम बागले निजी शिक्षा र स्वास्थ्यमा 3% समता कर लगाउने घोषणा गरेका थिए। सरकारका प्रायजसो पछिल्ला निर्णयहरू प्रधानमन्त्रीको सचिवालय मार्फत सार्वजनिक गरिँदै आएकामा यो निर्णय चाहिँ प्रधानमन्त्रीका सामाजिक सञ्जालका खाता मार्फत सार्वजनिक गरिएको छ। प्रधानमन्त्री शाहले अर्थमन्त्रीसँगको सल्लाहमै त्यो लागू नगर्ने निर्णय गरिएको बताएका छन्। करको दायरा विस्तार गरेर अर्थतन्त्रलाई अझ व्यवस्थित बनाउने लक्ष्य रहेको भन्दै प्रधानमन्त्रीले नागरिक तहमा क्षमता करप्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यान आकर्षण गरेको भन्दै नागरिकको माग सुन्दै अगाडि बढ़न तथा समतामूलक समाज निर्माण गर्न प्रतिबद्ध रहेको बताएका हुन्। आर्थिक ऐन 2083 दफा 16 र 17 ती दुई क्षेत्रमा लगाइएको समता शुल्कबारे उल्लेख गरिएको छ। सरकारद्वारा औपचारिक रूपमा घोषणा भइसकेको कुनै निर्णयबारे प्रधानमन्त्रीले सामाजिक सञ्जाल मार्फत लागू नगरिने बताउँदैमा प्रधानमन्त्रीको भनाई सिधै कार्यान्वयनमा जान नसक्ने जानकारहरूले बताएका छन्। उनीहरूका अनुसार आर्थिक वर्षको बजेट संसदले पारित गरेपछि त्यो कानून सरह हुने भएकोले त्यसमा उल्लिखित कुनै व्यवस्था हटाउन कानूनी प्रक्रिया नै अवलम्बन गर्नुपर्ने हुन्छ। आर्थिक ऐनको दफा 18 करको दर बढ़ाउन, घटाउन वा कर आंशिक वा पूर्ण रूपमा छूट दिन सक्ने व्यवस्था रहेको छ। प्रधानमन्त्री शाहले गरेको निर्णय कार्यान्वयन गर्ने प्रक्रियाबारे पूर्व कानून सचिव माधव प्रसाद पौडेलले बीबीसीसँग भने,
13: आर्थिक ऐनमा उल्लेख भएका करका दरहरू आंशिक रूपमा र पूरै रूपमा हटाउन सक्ने व्यवस्था र अधिकार दिएको छ नेपाल सरकारलाई। यसलाई अब कार्यान्वयन गर्नको लागि अर्थ मन्त्रालयले नेपाल सरकार क्याबिनेटमा प्रस्ताव लानुपर्छ। नेपाल सरकारले निर्णय गरेपछि यो कार्यान्वयन हुन सक्छ।
12: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको निर्णयको स्वागत गरेका छन्। निजी अस्पताल र विद्यालयहरू नै सबै नागरिक सम्पन्न हुँदैनन् भन्दै उनले धेरैका लागि त्यो कुनै विलासिता नभई बाध्यता भएको उल्लेख गरेका छन्। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
11: अब अर्को विषय, यो वर्ष मनसून शुरू भएसँगै अस्पतालमा झाडा पखालाको समस्या लिएर आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। प्रत्येक वर्ष देशका विभिन्न क्षेत्रमा खास गरी गर्मीका बेला झाडा पखाला हुने बिरामीको संख्या बढ़ने गरेको अधिकारीहरू बताउँछन्। यसै सन्दर्भमा हामीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डाक्टर शेरबहादुर पुनलाई सम्पर्क गरी शुरूमा यो वर्ष वर्खा लागे यता झाडा पखाला लागेर अस्पताल आउने बिरामीको संख्या कस्तो छ भनेर सोधेका छौं।
14: विगत केही दिन यता फेरि के गरी बिरामीको साथ हेर्ने हो भने धेरै बिरामीहरू अथवा बढ्दो क्रममा चाहिँ झाडा पखालाका बिरामीहरू चाहिँ देखिन थालेको छ। मनसुन सुरु भएसँग नै यस्तो खालको बिरामीहरू बढेको चाहिँ हामीले पाउँदैछौँ।
11: दैनिक रूपमै संख्या बढ्न थाल्यो,
14: लगभग आधा दर्जनको हाराहारीमा त अब इमर्जेन्सीमा आइरहेको हुन्छ। अब त्यसमाथिमा कतिपय अब्जर्भेसनमा बसेर राम्रै भएर पनि फर्किनुहुन्छ भने कतिपय भर्ना आउनुपर्ने अवस्था पनि सिर्जना भएको देखिन्छ। अर्थात् कतिपयलाई कडा खालको झाडा पखाला भएर अस्पताल भर्ना गर्नुपर्ने अवस्था पनि सिर्जना भएको चाहिँ हामीले पाउँदैछौँ।
11: विगतका वर्षहरू जस्तै अवस्था हो कि अलिक फरक छ यो वर्ष?
14: हुन त विभिन्न संक्रामक रोगको कारणले गर्दाखेरि झाडा पखाला हुन्छ, त्यसमध्येमा हाम्रो अलिकति संवेदनशील भएर हेर्ने भनेको हैजा हो र गएको साल विगतमा देखेको पनि थियो, केहीको मृत्यु भएको कुराहरू पनि बाहिर आएको थियो। हामीले यसलाई अब विशेष सतर्कता साथ अब खानपानमा विशेष गरेर पानीलाई विशेष ध्यान दिनुपर्ने चाहिँ मान्छु।
11: अब यो वर्षेनी देखिने समस्या, यसबाट जोगिन के गर्नुपर्छ, खास मान्छे सतर्क कसरी हुने?
14: एउटा मात्र मूल मन्त्र मैले जहिले के भन्ने गर्दछु भन्दाखेरि पानी र व्यक्तिगत सरसफाई। अब यो पानीको कुराहरू मैले किन गरेँ भन्दाखेरि भन्दा खानेकुराबाट पनि हुन्छ अरू विभिन्न माध्यमबाट पनि हुन्छ। पानी यस्तो चिज रहेछ जुन गर्मी मनसुन सिजनमा पानीको अभाव हुने र त्यसको आपूर्ति जुन माग बढ्छ र त्यसको आपूर्ति एकदम सुरक्षित पानीको कम हुने भएको हुनाले कतिपय पानीहरू शुद्धिकरण नगरेको पानीहरू बजारमा पनि आएको हामीले विगतको अनुभव छ। यदि पानी हामीले शुद्ध मात्र पिउन सक्यो, सुरक्षित मात्र पिउन सक्यो भने पनि धेरैभन्दा धेरै जुन पानीजन्य रोगहरू संक्रामक रोगहरू चाहिँ हामी त्यसबाट चाहिँ बच्न सक्दछ भन्ने। त्यो बाहेक त अब व्यक्तिगत साफसफाई, अब वातावरणीय साफसफाई, अरू थुप्रै विधिहरू त छँदैछ। अथवा
11: जोगिनको लागि अथवा यो रोक्नको लागि यति सहज छ भने पनि प्रत्येक वर्ष किन देखिरहेको होला त?
14: जति पनि बच्ने उपायको कुराहरू गर्छौँ र अहिले जति पनि त्यो सबै कुराहरू अनभिज्ञ पानीमा होइन, सबै कुरा थाहा छ। स्कुलबाट नै हामीले पानीहरू कति कसरी शुद्ध बनाउने, के हो पानी शुद्धिकरण नभइकन पिउनु हुँदैन भन्ने कुराहरू सानैदेखि सिक्दै आएको, अहिले पनि निरन्तर रूपमा हामीले विभिन्न माध्यमहरूबाट सुन्दै आएका, पढ्दै आएका वा टेलिभिजनमा हेर्दै आएका छौँ। तर हामीमा एउटै कुराको चाहिँ कमी देखेँ, त्यो भनेको चाहिँ हामीले ती कुराहरूलाई व्यवहारमा लागू गर्न सकेनौँ। खेलकुद भन्छौँ, सडकमा देशले खानेकुराहरू नखाउनु त अलिकति आज के भएर आज दिन त हो भनेर खान्छौँ, त्यसपछि बिरामी भएर आइरह हुन्छ, कतिपय चाहिँ बाध्यताको कारणले पनि आइरह हुन्छ, थाहा छ। तर बाध्यता अब पानी नफ्री अब घरमा एकदम
11: यो झाडा पखालाका घटनाहरू चाहिँ सहरमा गाउँमा उस्तै देखिन्छ कि कस्तो छ प्रकृति?
14: प्रकृति अलिक फरक छ। मेरो अब विश्लेषणमा कसरी हेर्छु भन्दाखेरि जहाँ बढी जनघनत्व छ त्यहाँ अलिक बढी मात्रामा देखिन्छ, जहाँ जनघनत्व अलिक कम छ या बस्ती पात्र छ त्यो ठाउँमा अलिक कम देखिन्छ। तर मृत्यु दरको कुरा आउँछ ठ्याक्कै उल्टो छ, जनघनत्व बढी भए तापनि सहरमा ठाउँ ठाउँमा नजिकै नजिकै निजी अस्पताल, सरकारी अस्पताल, स्वास्थ्य केन्द्र नजिक भएको हुनाले बस्न सक्ने सम्भावना बढी, तर गाउँघरमा स्वास्थ्य पहुँच धेरै कम हुने भएको हुनाले ढिलो हुन गए मृत्यु हुन सक्ने सम्भावना चाहिँ मैले देख्छु। ठ्याक्कै यो फैलिने र मृत्यु हुनेको जुन रेसियो छ ठ्याक्कै उल्टो देख्छु।
11: अन्तिममा डाक्टर साहब, यो रोक्नका लागि प्रत्येक वर्ष देखिने समस्या लाई चाहिँ कम गर्न अथवा रोक्नको लागि सरकारी पहल चाहिँ कतिको देख्नुहुन्छ तपाईँ?
14: बजारमा अब च्याप च्यापी अहिले जाडोका पानीहरू छन्, त्यसको अब अलिकति कडा र नियमित प्रभावकारी अनुगमन एकदमै आवश्यक देख्छु। किन भन्दाखेरि जताततै डुब्री गरिरहेछ, त्यो कतिको सुरक्षित छ के छ सर्वसाधारणलाई अब सबैले थाहा पाउनु पर्यो नि भएन। मैले कुनै समयमा यहाँ टेकुमा हैजाबाट ग्रसित बिरामीलाई सोद्धाखेरि अब जता हामी दिनभरि जलाएर काम गर्ने फर्केर आउँछौँ, अब घरमा जाडोको पानी राखेको हुन्छ, हामीले सोध्ने कुरा पनि भएन, खकित हुन्छ, हामी पुग्नुपर्ने बाध्यता हुन्छ, अब त्यसले कसरी सोध्ने भन्ने कुराहरू प्रश्न मलाई गरेको याद छ। त्यसले गर्दाखेरि त सकेसम्म सरकारले शुद्ध पानी बेचिरहेको छ छैन भन्ने कुराहरू हेर्नु पर्यो। अब अवश्य पनि अब धाराबाट दिने पानीको पनि शुद्धताको अब उहाँहरूले निरीक्षणहरू गरिरहनु पर्ने मैले देख्दछु। बेला बेलामा अब यो जब मनसुन आउँछ तब यस यो बारेमा जानकारीमूलक चेतनामूलक कार्यक्रमहरू निरन्तर प्रवाह गर्नु पर्यो भन्ने कुराहरू हो।
11: उनी थिए शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। अब एउटा विषय संक्षेपमा, नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूका अनुसार एक र दुई रूपियाँका नयाँ सिक्का निष्कासनका लागि डिजाइन परिवर्तनको प्रक्रिया अघि बढ़ेको छ, तर प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बाहिर चर्चामा आए जस्तो एक रूपियाँको नयाँ सिक्कामा उपल्लो मुस्ताङ स्थित एउटा गुम्बाको आकृति राख्ने निर्णय नगरिएको बताएका छन्। यसपालि नयाँ पहेँलो रंगको धातुको सिक्काको सट्टामा सेतो रंगको स्टेनलेस स्टीलको सिक्का जारी गर्न लागि र त्यसो गर्दा लागत समेत घटाउन खोजिएको राष्ट्र ब्याङ्कका प्रवक्ताले बताएका हुन्। साथी फडिन्द्र दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा पढ्न सक्नुहुनेछ। अब अन्तिममा देश बाहिरको एउटा विषय, होर्मुज जलमार्गमाथि नियन्त्रणका निम्ति संघर्ष जारी रहेका बेला इरान र अमेरिका बीच आक्रमण र प्रत्याक्रमणका थप घटनाहरू भएका छन्। इरानले उक्त क्षेत्रमा दुईवटा तेल ट्याङ्करमाथि आक्रमण गरेको जनाएको छ। इरानको रिभोल्युसनरी गार्डसले बाहरेन र कुवेतमा रहेका अमेरिकी हवाई प्रतिरक्षा स्थलहरूमा पनि हमला गरेको जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
10: कुवेतले आज उक्त क्षेत्रका विभिन्न स्थानमा भएका इरानी आक्रमणका क्रममा आफ्ना केही विद्युत केन्द्र र पानी प्रशोधन संयन्त्रहरूमा क्षति पुगेको जनाएको छ। कतिपय स्थानका आगो नियन्त्रणमा लिइएको छ र क्षतिको मूल्यांकन भइरहेको छ। विद्युतका ग्रिडहरूलाई लगातार निशाना बनाइँदै गर्दा कुवेतका वासिन्दालाई एयर कन्डिशनरको प्रयोग घटाउन भनिएको छ। त्यस्तै जोर्डनको सेनाले पाँचवटा इरानी ड्रोनलाई निष्क्रिय पारेको बताएको छ। अमेरिकी सेनाले पानी जहाजहरूको आवागमनमा अवरोध पुर्याउने इरानको क्षमतालाई कमजोर बनाउने उद्देश्यले लगातार दशौं रात पनि आक्रमण गरेको छ। उत्तर पश्चिमी शहर तब्रिज नजिकबाट विस्फोटनका विवरणहरू आएका छन्।
11: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: पूजा चश्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चश्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चश्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चश्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847315368।
1: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
2: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
5: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
6: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
6: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9856033998 र 9846510950।
5: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
8: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
5: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
8: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाकान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल, दुलेगौडा, हाम्रा सेवाहरू:
6: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
6: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
6: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुत्र बैङ्कको ठिक पारिपत्री। फोन 0635903379।
9: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक सत्र 2083-84 का लागि गण्डकी विश्वविद्यालयमा संचालित चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र पाँच वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै चार वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी बी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा फोन नम्बर 061-450-249 मोबाइल नम्बर 97-32-45-845 वेबसाइट www.gandakiuniversity.edu.np।
10: गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
11: अनि यति अबेर भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र पारिन्छ कि?
10: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
11: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
10: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
11: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9855-23420, 9801-54674 र 9860-23420।
12: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
13: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
12: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
13: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
12: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
13: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
12: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
13: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
12: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
13: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
12: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
13: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
12: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
14: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछ।
15: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
16: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-532-475 र 98-011-32-475।
3: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
4: रामबहादुर परियार, धारी शीतल बस्ती, रु 15,055,
3: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
4: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल, रु 10,155,
3: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
4: शिव अधिकारी ढोरफिर्दी ठोलढुङ्गा टोल, रु 25,000,
3: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
4: रसमाया गुरुङ दिलेगौड़ा, रु 55,555,
3: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
4: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
3: कृष्ण बहादुर बसियल ढोरफिर्दी गणेश टोल, रु 21,000,
4: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
3: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
4: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा, रु 1,01,111,
3: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
4: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
3: कृष्णराज घिमिरे दुलेगौड़ा, रु 55,555।
0: होइन है आरुषी, आर्यालाई लिएर कता हिँड्यौ?
5: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
6: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ, राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए योर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त, म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
5: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खेथैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98-241-84-264 र 98-141-53-305।
7: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के, बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ,
8: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि,
7: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि,
8: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
9: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाईको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा, हेल्पपोस्ट चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0-65-414-008।
10: भर्ना खुल्यो।
3: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
10: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
10: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
3: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
10: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
3: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
10: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
3: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
10: र बिहानी 17:00 कक्षा सञ्चालन हुने
3: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712040 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
11: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
3: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको इस्ट कलेजमा सीमित सिट लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
11: छुटका दायराहरू
3: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
11: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
3: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
10: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9850602065 र 9848064145
12: ए सबिना यस्तो हतारमा कता हो
13: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
12: ल बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
14: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846788528 र 9908-16142
10: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
10: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0654142333 मोबाइल 9868168887
15: जयमा श्री तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
2: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
0: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
2: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
0: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
3: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9894156599 छ
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
5: अके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो
4: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
5: हो त है सामान लिन टाढा किन जानु पर्यो र
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
1: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220
0: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
8: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
0: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
2: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 9960373310 र 9921653507
9: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
9: ओम प्रोसर आभूषण सुनचादी पसल दुलेगौडा भित्री बजार
10: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचादी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर भोज बहादुर सुनार
11: मोबाइल 9908535537 र 9806615899

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके ल डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855028543 र 9847000787।
2: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
3: खोइदिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई?
3: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
4: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि,
5: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
6: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855062029।
7: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ।
10: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811716069, राजु विश्वकर्मा 9807172।
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
12: म्याडम, धुम्रपान भनेको के हो?
11: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
11: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
12: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
13: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
12: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट
14: का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
15: छुटका दायराहरू:
14: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
15: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
14: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
15: थप जानकारीका लागि सम्पर्क 0655741479, मोबाइल 9850602065 र 9848064145।
16: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 98678161887।
2: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
0: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौंडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
0: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
2: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461696769 र 98461516644।
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौंडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
3: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
4: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, बिपी चोक,
3: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560338778, प्रशान्त नेउपाने 98460269625।
5: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
6: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
5: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौंडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौंडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98603373310 र 98261553507।
8: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
9: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
8: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौंडा भित्री बजार।
10: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
0: मोबाइल 98058535537 र 98065159।
11: आहा, घर त साह्रै कित्त बुझ्दो भयो होइन बुढी, अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
5: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्, मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
12: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
13: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142 34 र 98 1 71 56 6।
14: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
15: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
14: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
13: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 98568832 र 98460038302।
16: खाए साह्रै मिठो पकाए त स्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
17: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279।
1: ए सन्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धि।
2: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
0: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।
3: X103.8 अन्तर्मनको आवाज।
4: स्टुडियो टाइमचेक अहिले रातिको 10 बज्यो।
5: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98161 95301।
6: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
0: ढोरबाराही हाइलाइट्सको साथमा
7: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस अफसेट प्रेस दुलेगौड़ा बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461 49304।

नमस्कार, रेडियो ढोलबारको राति 10 बजेको ढोलबारा हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनाको स्वागत छ। ढोलबारा हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्।

प्याङजोङ वालिङ नगरपालिका 8 मिर्दी स्थित सिद्धार्थ राजमार्गमा टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा वालिङ नगरपालिका सह आमडालीका 55 वर्षीय विनोद अर्याल रहेका छन्। दुर्घटनामा अर्याल गम्भीर घाइते भएका थिए। उनको हात खुट्टा र छातीमा गम्भीर चोट लागेको थियो। तर घाइते अर्याललाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पुर्याएर उपचार शुरू गरिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। भानुभक्त बहुमुखी क्याम्पसकी शान्ति मारासिनीले यी एरिया टप गर्न सफल भएकी छन्। बीबीएस तेस्रो वर्ष 73.2 अंक प्राप्त गर्दै एरिया टप गर्न सफल भएकी हुन्। बीबीएस तेस्रो वर्षमा 26 जनाले परीक्षा दिएकोमा शान्ति मारासिनीले सहित 24 जनाले परीक्षा उत्तीर्ण गर्न सफल भएको क्याम्पस प्रशासनले जनाएको छ। रगत अभावको कारण उत्पन्न हुन सक्ने स्थितिलाई मध्यनजर गरेर शुक्लगण्डकी नगरपालिकाको दुलेगौडामा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। आगामी बिहिबार लायन्स क्लब अफ शुक्लगण्डकीले रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको कार्यक्रम संयोजक लायन शंकर पन्तले जानकारी दिनुभएको छ। मंगलबार दुलेगौडा स्थित मयूर होटेलमा पत्रकार सम्मेलन मार्फत आयोजकले नेपालमै सर्वाधिक रगत संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ। विगत दुई रक्तदान कार्यक्रममा समेत उत्साहजनक रूपमा रगत संकलन गर्ने सफल भएको दावी गर्दै क्लबका पूर्व अध्यक्ष लाइन मीन बहादुर लामिछानेले रक्त संचार केन्द्र पोखराको अनुरोध अनुसार कार्यक्रम गर्ने तयारीमा लागेको बताउनुभएको छ। उहाँले कार्यक्रमको निरन्तरता धार्मिक आस्था र रगत अभावको अवस्थालाई मध्यनजर गरेर साउन 7 गते कार्यक्रम गर्ने तयारी भएको बताउनुभएको। क्लबका अध्यक्ष लाइन देवेन्द्र ढुङ्गानाले यस वर्ष 400 पिण्ड रगत संकलन गर्ने उद्देश्य रहेको जानकारी दिँदै सबैलाई सहभागी हुन अनुरोध गर्नुभएको छ।

सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता शुल्क तत्काल लागू नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन शाहले मंगलबार यो निर्णय जनाउनु भएको हो। उहाँका अनुसार समता शुल्क वास्तवमा अवलम्बी तहका नागरिकमा अतिरिक्त आर्थिक बोझ बढ़ाएर निराशा पनि वृद्धि गर्ने हुँदा यो निर्णय गरिएको हो। अर्थमन्त्री स्वर्णिम वर्गसँगको परामर्शपछि प्रधानमन्त्रीले यो कदम चाल्नु भएको छ।

0: साउनको पहिलो सातासम्म पोखरा महानगरपालिका भित्र 80% रोपाई सम्पन्न भएको छ। पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियालका अनुसार महानगरभित्र सिंचाई सुविधा उपलब्ध भएका अधिकांश क्षेत्रमा रोपाई सकिएको र सिंचाई सुविधा नभएका केही स्थानमा आकाशीय पानीको भरमा रोपाई भइरहेको छ। पोखरा महानगरपालिका भित्र 11,200 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेको कडरियालले जानकारी दिनुभएको छ। पोखरा महानगरभित्र धेरै स्थानमा जेठो बुढो धान रोपाई नै हुने गरेको उहाँको भनाइ छ। उहाँका अनुसार महानगरभित्र 40% जेठो बुढो धान रोपाई हुँदै आएको छ। तनहु दुईका प्रतिनिधि सभा सदस्य श्रीराम न्याउपानेले जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा विभिन्न सरकारी कार्यालयका प्रमुखहरूसँग आर्थिक वर्ष 2082-83 प्रगति समीक्षा तथा आगामी आर्थिक वर्ष 2083-84 बजेट योजना र कार्यान्वयन बारे विस्तृत छलफल गर्नुभएको छ। बैठकमा 14 सरकारी कार्यालयले आफ्नो प्रगति चुनौती र आगामी आय कार्य योजना प्रस्तुत गर्नुभएको थियो। सांसद न्यापानेले विकास निर्माणका कामलाई तीव्रता दिने, गुणस्तरीय पूँजीगत खर्च वृद्धि गर्ने तथा जनतालाई सहज छिटो र प्रभावकारी उपलब्ध गराउने विषयमा विशेष जोड़ दिएका थिए। उहाँले आगामी आर्थिक वर्षमा गुणस्तरीय पूँजीगत खर्च 90% भन्दा बढ़ी माथि पुर्याउने लक्ष्य राख्दै त्यसका लागि आवश्यक कानूनी संरचनागत प्रशासनिक तथा नीतिगत समन्वयमा सांसदको तर्फबाट पूर्ण सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बैठकमा सड़क, खानेपानी, सिंचाई, ऊर्जा, प्रसारण लाइन, शहरी विकास तथा नयाँ शहर आयोजना लगायत जिल्लाका महत्वपूर्ण पूर्वाधार योजनाहरू समयमै सम्पन्न गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र जवाबदेहिता आवश्यक रहेको विषयमा पनि उहाँले ध्यान आकर्षण गराउनु भएको थियो। विवादमा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले आम सर्वसाधारण तथा पैदल यात्रुलाई सहज रूपमा निशुल्क शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले विवाद बजारका कुमार चोक, बस पार्क चोक र क्याम्पस रोडमा जडान गरिएका अत्याधुनिक कमर्सियल रो वाटर प्युरिफिकेशन वाटर एटीएम मेसिनको आज आयोजित एक कार्यक्रमको बीच विमान नगरपालिकाका मुनागर प्रमुख ततिराज सुवेदीले उद्घाटन गर्नुभएको छ। उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सुवेदीले समयको परिवर्तन सँगै सार्वजनिक सेवाको स्वरूप पनि आधुनिक बन्दै गएको उल्लेख गर्दै विगतमा चौतारा, पाटी, पौवा तथा सार्वजनिक स्थलहरूमा घैलामा पानी राखेर यात्रुलाई सेवा दिने परम्परा रहेको स्मरण गराउनु भएको थियो। अहिले त्यस सेवाको आधुनिक रूपमा विमाद उखाने पनि उपभोक्ता तथा सरसफाई समितिले अत्याधुनिक प्रविधिको वाटर एटीएम मेसिन जडान गरी सर्वसाधारणलाई सहज र सुरक्षित पिउने पानी उपलब्ध गराएको भन्दै संस्थाले प्रशंसा गरेको छ। आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै रिसिङ गाउँपालिकाको सुरज श्रेष्ठले शारीरिक रूपमा अशक्त भई सामान्य चर्पी प्रयोग गर्न नसक्ने 5 जनालाई विशेष प्रकारका कमोड चर्पी हस्तान्तरण गर्नुभएको छ। श्रेष्ठले जन्मदिनमा हुने आवश्यक खर्च कटौती गर्दै अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनलाई सहज बनाउने उद्देश्यले सहयोग गर्नुभएको हो। हस्तान्तरण गरिएका विशेष चर्पीले बस्न र उठ्न कठिनाई हुने व्यक्तिहरूलाई घरमै सुरक्षित र सहज रूपमा शौचालय प्रयोग गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। सहयोग ग्रहण गर्ने परिवारलाई यस्तो सहयोगले बिरामी तथा सशक्त व्यक्तिको दैनिक जीवन निकै सहज हुने बताउनु भएको छ। स्थानीयवासीले पनि जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोडेर गरिएको यो कार्य उदाहरणीय रहेको प्रतिक्रिया दिनुभएको छ। सामाजिक सेवामा सक्रिय श्रेष्ठले आगामी दिनमा पनि आवश्यकता भएका नागरिकका लागि यस मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिहरूप्रति सहयोग र संवेदनशीलता बढ़ाउन यस अभियानले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्नुभएको छ। वालिङ नगरपालिका 8 मिर्दी सिद्धार्थ राजमार्गमा टेलर मोटरसाइकललाई ठक्कर दिँदा एक मोटरसाइकल चालकको ज्यान गएको छ। मंगलबार टेलरको ठक्करबाट वालिङ नगरपालिका वडा नम्बर 6 आमडाली बस्ने वर्ष 55 विनोद अर्यालको ज्यान गएको हो। चितवन राष्ट्रीय निकुञ्जको कोर क्षेत्रमा दुर्बल एक सिंगे गैडा माने उद्देश्यले प्रवेश गरेका दुईजनालाई प्रहरीले पक्राउ गरी डम्बलपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। पक्राउ पर्नेमा मध्यबिन्दु नगरपालिका एकका 68 वर्षीय खडगर नारायण चौधरी र चितवनको इच्छा कामना गाउँपालिका पाँचका 52 वर्षीय टेक बहादुर मगर रहेको निकुञ्जले जनाएको छ। गत असार 23 गते निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षा अर्थ खटिएको नेपाली सेनाको नयाँ गोर्खा गढको संयुक्त टोलीले सञ्चालन गरेको अपरेशनका क्रममा दुईजनालाई पक्राउ गरेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभएको छ। पर्वतको कुष्म नगरपालिका पाँच स्थित बन्जी साइटको भीड़बाट हाम फालेका एक व्यक्तिको शव सशस्त्र प्रहरीले निकालेको छ। बागलुङ नगरपालिका सौदा नारायण स्थान स्थायी घर भई हाल सोही स्थान बसोबास गर्दै आएका अन्दाजी 33 वर्षीय दिपेन्द्र नेपालीले सोमबार साँझ करिब 9 बजे बन्जी साइटको भीड़बाट हाम फाल्नु भएको थियो। घटना लगातै सशस्त्र प्रहरी बल नेपाल नम्बर 25 चण्डीगढ पर्वतबाट खटिएको टोलीले खोजी गरे पनि फेला पार्न सकेका थिएनन्। त्यसपछि मंगलबार बिहान विपद व्यवस्थापन तालिम प्राप्त टोली सहित खटिएको सशस्त्र प्रहरीले बिहान करिब 7:15 बजे उहाँको शव फेला परेको हो। सशस्त्र प्रहरीको टोलीले रोप रेस्क्यू विधि मार्फत करिब 130 मिटर तल रहेको भीड़बाट झण्डै 35 मिनटको प्रयासपछि शव बाहिर निकालेको थियो। प्रारम्भिक जानकारी अनुसार सामान्य गरायसी विवादका कारण उहाँले भीड़बाट हाम फालेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। व्यास मार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका सात स्थित कलेस्ती पुलमा मंगलबार दिउँसो 3:15 बजे बस दुर्घटना हुँदा 10 घाइते भएका छन्। कलेस्तीबाट दमोलीतर्फ जाँदै गरेको ग 1 6 4 6 5 नम्बरको बस अनियन्त्रित भई कलेस्ती खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि बस चालक व्यास नगरपालिकाका शमशेर नेपाली गम्भीर घाइते हुनुभएको छ। दुर्घटना लगतै बसको स्टेयरिङ र चालक सीटको बीचमा च्यापिनु भएका नेपालीलाई प्रहरी टोलीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल दमोली पठाएको छ। घटनाको जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरी सहित 17 जनाको टोली घटनास्थल पुगेर उद्धारमा खटिएको थियो। प्रहरी नायब उपरीक्षक घिमिरेका अनुसार बसमा करिब 25 यात्रु सवार थिए। अवस्थायी नै खबरहरूसँगै राति 10 बजेको ढोरबारे हाइलाइट सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्रि।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: 103.8 अन्तरमन को आवाज
1: स्टूडियो अहिले बिहानको 5 बज्यो
2: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460-61268 र 9560-60268।
5: गण्डकी विश्वविद्यालय पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक सत्र 2083-84 लागि गण्डकी विश्वविद्यालयमा संचालित 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट बीएसएम, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन बीबीए तथा ब्याचलर अफ इन्फर्मेशन टेक्नोलोजी बीआईटी र 5 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ आर्ट्स, ब्याचलर अफ ल बीए एलएलबी कार्यक्रममा भर्ना खुल्ला गरिएको बेहोरा सम्बन्धित जानकारीका लागि सूचित गरिन्छ। इच्छुक विद्यार्थीहरूले गण्डकी विश्वविद्यालयको आधिकारिक वेबसाइट www.gandakiuniversity.edu.np मार्फत वा विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरामा सम्पर्क गरी आवेदन फारम भर्न सक्नेछन्। साथै 4 वर्ष स्नातक तह अन्तर्गत ब्याचलर अफ फार्मेसी वी फार्म कार्यक्रम समेत सञ्चालनमा रहेको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। यसै गरी विश्वविद्यालयमा सञ्चालन हुन लागेका ब्याचलर इन सिभिल इन्जिनियरिङ तथा ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ कार्यक्रमहरूको भर्ना आवेदन समेत छिट्टै खुल्ला गरिने बेहोरा जानकारी गराइन्छ। आवेदन फारम भर्ने अन्तिम मिति यही 2083 श्रावण 4 गतेसम्म। थप जानकारीका लागि गण्डकी विश्वविद्यालय केन्द्रीय कार्यालय मुस्ताङचोक पोखरा, फोन नम्बर 061-450-249, मोबाइल नम्बर 97-36-45-845, वेबसाइट www.gandakiuniversity.edu.np।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एक्ले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
10: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8 सफल एक्ले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560-62891।
11: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
7: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
11: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
12: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसा पानी,
13: अनि बीचमा नझर्ने?
12: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
13: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
14: हजुर, माइक्रो को सुविधा का लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छावदी देउराली साखी हुँदै मग्याम चिस्ता पानी का लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
15: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।

0: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
1: दूरबाराही हाइलाइट का प्रायोजक
2: अरनिको आवश्यक उच्च माध्यमिक चुली कौडा
1: दक्ष र अनुभवी शिक्षकहरू
2: गुणस्तरीय शिक्षा कमजोर विद्यार्थीहरूलाई विशेष कक्षाको व्यवस्था प्लस टू मा विज्ञान र व्यवस्थापन संकायमा पढाइ हुने
1: फोन नम्बर 0565707124
3: 103.8

नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 5:25 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट शुरू गरौ आजका मुख्य समाचारका शीर्षकहरूबाट। बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसौदाभित्र तयार पार्न अर्थ मन्त्रालयको निर्देशन। स्वास्थ्य र शिक्षा जस्तो आधारभूत क्षेत्रमा लगाइएको 3% चौतर्फी विरोधपछि सरकारले फिर्ता। गण्डकी प्रदेशमा हालसम्म 78.36% रोप

0: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: दूरबारही हाइलाइट का प्रायोजक
2: अरनिको आवश्यक चुमावी चुली गौड़ा
1: दक्ष र अनुभवी शिक्षकहरू
2: गुणस्तरीय शिक्षा कमजोर विद्यार्थीहरूलाई विशेष कक्षाको व्यवस्था प्लस टू मा विज्ञान र व्यवस्थापन संकायमा पढाइ हुने
1: फोन नम्बर 0965707124
3: 103.8

नमस्कार, रेडियो ढोरबारही 103.8 मेगाहर्जको बिहान 5:25 बजेको ढोरबारही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबारही हाइलाइट शुरू गरौं आजका मुख्य समाचारका शीर्षकहरूबाट। बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसौदाभित्र तयार पार्न अर्थ मन्त्रालयको निर्देशन। स्वास्थ्य र शिक्षा जस्तो आधारभूत क्षेत्रमा लगाइएको 3% चौतर्फी विरोधपछि सरकारले फिर्ता। गण्डकी प्रदेशमा हालसम्म 78.36% रोपाई सम्पन्न। नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक अधिकारी विरूद्ध भ्रष्टाचार मुद्दा दायर। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान शासन प्रणाली र राजनैतिक प्रतिशोधप्रति गम्भीर चिन्ता व्यक्त। यातायात व्यवस्था कार्यालय तनहुँ डुम्रेले सवारी चालक अनुमति पत्र अनिश्चितता कालका लागि स्थगित। अमेरिका र चीन बीच आउँदो सेप्टेम्बरमा एआई सम्बन्धी वार्ता हुने। चीनी राष्ट्रपति शी जिनपिङको प्रस्तावित सेप्टेम्बर 24 अमेरिका भ्रमण अघि नै हुने सम्भावना। अब समाचार विस्तारमा सुन्नुहोस्। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रालय, विभाग, आयोग, प्रदेश तथा स्थानीय तहका सम्बन्धित निकायलाई विस्तृत मार्ग निर्देशन जारी गर्दै आवश्यक कार्यविधि, निर्देशिका, मापदण्ड, दिग्दर्शन वा मार्गदर्शन साउन मसन्दभित्र तयार गरिसक्न भनेको छ। अर्थ मन्त्रालयले यही साउन 1 गते जारी गरिएको बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनमा स्वीकृत वार्षिक कार्यक्रममा समावेश भई बजेट विनियोजन भएका कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्यविधि तथा निर्देशिका समयमै तयार गर्न स्वीकृत गरेको छ। स्वीकृत भएको 7 दिनभित्र सम्बन्धित निकायको वेबसाइटमा सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ। यस्ता कार्यविधिले थप आर्थिक दायित्व सिर्जना गर्ने अवस्था भएमा भने अर्थ मन्त्रालयको पूर्व स्वीकृति अनिवार्य हुने व्यवस्था गरिएको छ। मार्ग निर्देशन अनुसार स्वीकृति आयोजना तथा कार्यक्रम सञ्चालनका लागि आवश्यक स्थायी दरबन्दी अर्थ मन्त्रालयको सहमतिमा साउन मसन्दभित्र मन्त्री परिषदबाट स्वीकृत गरिसक्नुपर्नेछ। साथै बहुवर्षीय दायित्व सिर्जना हुने आयोजना तथा कार्यक्रमको खरिद प्रक्रिया मध्यकालीन खर्च संरचनाको सीमाभित्र रहेर मात्रै अघि बढ़ाउन निर्देशन दिएको छ। सुशीला कार्की नेतृत्वको सरकारले खर्च कटौतीको नीति अनुसार हटाएको सांसदहरूको स्वकीय सचिवको सुविधा नयाँ सरकारले खुला गरेपछि अहिले सांसदहरू स्वकीय सचिव नियुक्तिको तयारीमा रहेका छन्। यसका लागि दलहरूले नियुक्तिको मापदण्ड बनाउन थालेका छन्। गत सोमबार नेपाल राजपत्रमा सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने गरी सूचना प्रकाशन भएको थियो। राजनैतिक दलहरू विगतमा आएका कतिपय विवाद पुनः आउन नदिनका लागि स्वकीय सचिवको योग्यता र नियुक्तिको मापदण्ड र आन्तरिक कार्यविधि बनाउँदैछ। मापदण्ड बनिसकेपछि त्यसो आधारमा सांसदहरूले स्वकीय सचिव नियुक्त गर्नेछन्। यो विषयमा 32 असारमा अनलाइन खबरसँग कुरा गर्दै सत्तारूढ दल राष्ट्रपति संसदीय दलका उपनेता गणेश पराजुले यो विषयमा राष्ट्रपति संसदीय दलको बैठकमै छलफल गर्ने र फेरि प्रश्न उठ्न नदिने गरी काम गर्ने तयारी रहेको बताउनु भएको थियो। सरकारले कर प्रणालीमा आबद्ध उपभोक्तालाई प्रोत्साहन गर्न करदाता प्रोत्साहन उपहार कार्यक्रम ल्याएको छ। अर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार सञ्चालन कार्यविधि 2083 स्वीकृत गरेसँगै कार्यान्वयनमा ल्याएको हो। आन्तरिक राजस्व विभागले हरेक महिनाको 1 गते र 16 गते विजेताको छनौट गर्नेछ। हरेक दिनका लागि 1 जना र 15 दिनमा 1 जना बम्पर विजेताको छनौट स्वचालित प्रणाली मार्फत पारदर्शी रूपमा गरिने कार्यविधिमा उल्लेख छ। दैनिक विजेताले 1,33,334 रूपियाँ प्राप्त गर्नेछन् भने 15 दिनमा छानिने बम्पर विजेताले 10,00,000 रूपियाँ पाउनेछन्। यद्यपि आयकर एन अनुसार यस्तो आकस्मिक लाभमा 25% कर कटी गरेर मात्र बाँकी रकम भुक्तानी हुनेछ। नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी सहित 2 जना र 1 कम्पनी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको र सम्पत्ति शुद्धिकरण गरेको आरोपमा हिजो विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार अधिकारीले ठेक्का स्वीकृत गरेर लेखदेख तथा भुक्तानीमा आफ्नो पदको दुरूपयोग गरी ठेकेदार कम्पनीबाट झण्डै 1,71,00,000 रूपियाँ घुस लिएका थिए। यो रकम लुकाउन उहाँले श्रीमतीको नाममा ललितपुरमा जग्गा खरिद गरी ब्याङ्क कारोबार
कारोबार र राजीनामा लिखित मार्फत रकमको स्रोत वैधानिक देखाउने प्रयास गरेको आरोप छ। भ्रष्टाचार निवारण एन 2059 र सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण एन 2064 अन्तर्गत कसुर पुष्टि भएको भन्दै अधिकारी सहित संलग्न अन्य व्यक्ति विरूद्ध आरोप पत्र दायर गरेको अख्तियारले जनाएको छ। नेपाली कांग्रेसको सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान शासन प्रणाली र राजनीतिक प्रतिशोधप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। स्वास्थ्य उपचारका क्रममा केही महिनादेखि विदेशमा रहेका सभापति देउवाले बीपी कोइराला स्मृति दिवसका अवसरमा वक्तव्य जारी गरी देशको पछिल्लो राजनैतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गर्नुभएको छ। उहाँले 6 दशक अघि एक साधारण कार्यकर्तादेखि शुरू भएको आफ्नो यात्रा पार्टीको नेतृत्वसम्म आइपुग्दा जेल प्रतिबद्ध र अनेकौं दमनको सामना गरे पनि लोकतन्त्र संविधानवाद र जनताको अधिकारको पक्षमा आफ्नो अडान कहिले न डगमगाएको उल्लेख गर्नुभएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको उपसभापति विश्वप्रकाश शर्माले समाजमा बढ़दो निराशा चिर सरकार र प्रतिपक्ष मिलेर अघि बढ़नुको विकल्प नरहेको बताउनु भएको छ। मंगलबार काठमाडौँमा पार्टीका महामन्त्री गुरू घिमिरेद्वारा लिखित पुस्तक बुद्ध बीपी र आजका नेता र लिलीपुटका लघु मानव विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले आत्मदाह जस्ता गम्भीर घटनालाई राजनीतिक आरोप प्रत्यारोपको विषय नबनाई सरकार र प्रतिपक्ष मिलेर समाधान खोज्नुपर्नेमा जोड़ दिनुभएको थियो। उहाँले गणेश नेपालीको आत्मदाहको घटनालाई राजनीतिक बहस वा दोस्रो पहाड़को विषय नबनाई मानवीय संविधानको रूपमा हेर्नुपर्ने कुरामा पार्टी गम्भीर रहेको पनि बताउनु भएको छ। उहाँले प्रेम आचार्यको आत्मदाहको घटनालाई स्मरण गर्दै नागरिकको असन्तुष्टि र निराशा अझै पनि कम हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ। उपसभापति शर्माले पुराना राजनैतिक दलहरूको समयदेखि नयाँ भनिएका राजनैतिक दलको समयसम्म सामाजिक निराशा कम हुन नसकेको भन्दै यससँग जुझ्न सरकार र प्रतिपक्ष सँगसँगै उभिनुपर्नेमा जोड़ दिनुभएको थियो। वैदेशिक रोजगारीका नाममा हुने ठगी उत्पाद अत्याधिक रकम असुली तथा गैरकानूनी रूपमा विदेश पठाउने गतिविधिबाट पीड़ित श्रमिकलाई सहज रूपमा न्याय उपलब्ध गराउने उद्देश्यले सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ। युवा श्रम तथा रोजगारी मन्त्री रामजी यादवले हिजो वैदेशिक रोजगार विभागमा आयोजित कार्यक्रममा उजुरी डोफी गवर्नमेन्ट नेपाल नामक पोर्टलको औपचारिक शुभारम्भ गर्दै अब पीड़ितहरूले काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताउनु भएको छ। यसअघि वैदेशिक रोजगार सम्बन्धी ठगीको उजुरी दिन पीड़ितहरू प्रवर सहित विभागमै उपस्थित हुनुपर्ने व्यवस्था थियो। समिति जनशक्ति र स्रोत साधनका कारण उजुरी प्रक्रियामा ढिलाइ हुँदा पीड़ितले काठमाडौँमा बसोबास र अन्य खर्च समेत बिहोर्नु पर्ने अवस्था थियो। नयाँ प्रणाली मार्फत अब पीड़ितले आफ्नै मोबाइल वा कम्प्युटरबाट आवश्यक कागजात अपलोड गरे अनलाइन मार्फत उजुरी दर्ता गर्न सक्नेछन्। विभागले उजुरीको अध्ययनपछि दर्ता प्रक्रिया अघि बढ़ाउनेछ। उजुरी दर्ता भएसँगै सेवाग्राहीले एसएमएस र इमेल मार्फत जानकारी प्राप्त गर्नेछन् भने उपलब्ध गराइने ट्र्याकिङ कोड प्रयोग गरी जुनसुकै बेला आफ्नो उजुरीको अवस्थाबारे जानकारी लिन सक्नेछन्। गण्डकी प्रदेशमा हालसम्म 78.36% रोपाई भएको छ। प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार 73,349 हेक्टरमा रोपाई भइसकेको छ। यस वर्ष 93,606 हेक्टरमा रोपाई हुने अनुमान गरिएको मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ शासी अधिकारीले बताउनु भएको छ। प्रदेशको कुल 4,79,617 हेक्टर खेती योग्य जमीन मध्ये बर्खे र चैते गरी करिब 1,00,000 हेक्टरमा धान खेती हुने गरेको उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार नवलपुर कास्की स्याङ्जा तनहु लगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढ़ी छ। हिमाल पारीको जिल्ला मुस्ताङ र मनाङ बाहेक प्रदेशका 9 जिल्लामा धान खेती हुँदै आएको छ। पछिल्लो समय प्रदेशमा रोपाईको क्षेत्रफल वर्षेनी घट्दै गएको पाइएको कृषि अर्थविज्ञ अधिकारीले बताएको छ। 4 वर्ष अघि 97,769 हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो। त्यसपछिको वर्ष रोपाईको क्षेत्रफल घटेर 96,53 हेक्टरमा समेटिएको हो।
गत आप 94,182 हेक्टरमा रोपाई भएकोमा यस वर्ष 93,600 हेक्टरमा रोपाई हुने अनुमान गरिएको छ। जग्गा खण्डीकरण, बाँझो छर्ने प्रविधि र खेतीयोग्य जमीनमा बस्ती विस्तार तथा पूर्वाधार विकासले गर्दा धान खेतीको क्षेत्रफल घट्दै गएको वरिष्ठ कृषि अर्थविज्ञ अधिकारीले बताउनुभएको छ। क्षेत्रफल घटे पनि समयमा वर्षात र रासायनिक मलको उपलब्धता, धानमा संक्रमण जन्ने रोग नलाग्नु, सिंचाई सुविधा, अन्न बिउ बिजन लगायत सुविधाका कारणले धानको उत्पादकता भने वृद्धि हुने गरेको उहाँले उल्लेख गर्नुभएको छ। यातायात व्यवस्था कार्यालय तनहुँ डुम्रीले सवारी चालक अनुमति पत्र, लाइसेन्स र ब्लू बुक सम्बन्धी अधिकांश सेवा अनिश्चितता कालका लागि स्थगित गरेको छ। यातायात व्यवस्था विभागको केन्द्रीय सर्भर प्रणाली EDLVRS लाई नयाँ प्रणालीमा स्तरोन्नति गर्ने क्रममा पुरानो प्रणाली बन्द भएपछि सेवा प्रवाह प्रभावित भएको हो। कार्यालयका अनुसार केन्द्रीय सर्भरमा गरिएको प्राविधिक परिवर्तनका कारण साउन 1 गते लिएको लिखित परीक्षाको नतिजा प्रकाशन तथा ट्रायल परीक्षाको समय तालिका व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको छ। नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा नआएकाले साउन 4-7 गतेसम्म सञ्चालन हुने तय भएको सबै ट्रायल तथा रिट्रायल परीक्षा स्थगित गरिएको छ। यसै गरी कार्यालय सम्पर्क समिति अफिस भिजिट डेट प्राप्त गरेका सेवाग्राहीहरूको आवेदन दर्ता, बायोमेट्रिक स्वास्थ्य परीक्षा, लाइसेन्स नवीकरण तथा राजस्व संकलन सम्बन्धी सेवा पनि अर्को सूचना नभएसम्मका लागि रोकिएको कार्यालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र चीनबीच आउँदो सेप्टेम्बरमा कृत्रिम बुद्धिमत्ता अर्थात एआई सम्बन्धी वार्ता हुने भएको छ। एकअर्काको बढ्दो शक्तिशाली फ्रन्टियर मोडेल अत्याधुनिक एआई प्रणालीबाट उत्पन्न जोखिमलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा जुधिरहेका दुई प्रतिस्पर्धी महाशक्ति राष्ट्रहरूबीच सेप्टेम्बरमा एआई सम्बन्धी वार्ता हुने समाचार संस्था रोयटर्सले जनाएको छ। गएको मे महिनामा भएको ट्रम्प शिखर वार्ताको एक महत्वपूर्ण नतिजाको मा रहेको एआई सम्बन्धी वार्ता चीनिया राष्ट्रपति सी जिनपिङको प्रस्तावित सेप्टेम्बर 24 को अमेरिका भ्रमण अघि नै हुने सम्भावना रहेको छ। यद्यपि वार्ताको मिति भने अझै तय नभइसकेको खबरमा उल्लेख छ। आर्थिक, राजनैतिक र सैन्य प्रतिद्वन्दीका रूपमा रहेका चीन र अमेरिका विश्वव्यापी रूपमा तीव्र भइरहेको एआई प्रतिस्पर्धाका समाज एकअर्काको एआई क्षमतालाई लिएर बढ़दो चिन्तामा रहेका छन्। दुई देश अत्याधुनिक एआई मोडलहरूलाई कसरी नियमन गर्ने भन्ने बारे विचार गरिरहेका छन्, जसले सैन्य क्षमता सुदृढ पार्न, महत्वपूर्ण पूर्वाधारमा साइबर आक्रमण गर्न र श्रम बजारमा अवरोध पुर्याउन सक्छन्। यसअघि चीनिया राष्ट्रपति सीले एआईको क्षेत्रमा अमेरिकाको प्रभुत्वलाई चुनौती दिने संकेत दिनुभएको थियो। सँगैमा आयोजित विश्व एआई

भइरहेका यसको जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनु भएको थियो। यिनै खबरसँग हामी ढोरबारा हाइलाइट्सको अन्त्यमा रहेको छौ। विदा हुनु पूर्व आजका मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।

0: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: ढोरबाराही हाइलाइट का प्रायोजक
2: अरनिको आवश्यक उच्च माध्यमिक चुली कौडा
1: दक्ष र अनुभवी शिक्षकहरू
2: गुणस्तरीय शिक्षा कमजोर विद्यार्थीहरूलाई विशेष कक्षाको व्यवस्था प्लस टू मा विज्ञान र व्यवस्थापन संकायमा पढाइ हुने
1: फोन नम्बर 0965577024
3: 103.8

0: नमस्कार, रेडियो ढोरबारही 103.8 मेगाहर्जको बिहान 5:25 बजेको ढोरबारही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबारही हाइलाइट शुरू गरौं आजका मुख्य समाचारका शीर्षकहरूबाट। बजेट कार्यान्वयनका लागि कार्यविधि र निर्देशिका साउन मसौदाभित्र तयार पार्न अर्थ मन्त्रालयको निर्देशन। स्वास्थ्य र शिक्षा जस्तो आधारभूत क्षेत्रमा लगाइएको 3% चौतर्फी विरोधपछि सरकारले फिर्ता। गण्डकी प्रदेशमा हालसम्म 78.36% रोपाई सम्पन्न। नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक अधिकारी विरूद्ध भ्रष्टाचार मुद्दा दायर। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान शासन प्रणाली र राजनीतिक प्रतिशोध प्रति गम्भीर चिन्ता व्यक्त। यातायात व्यवस्था कार्यालय तनहुँ डुम्रेले सवारी चालक अनुमति पत्र अनिश्चितता कालका लागि स्थगित। अमेरिका र चीन बीच आउँदो सेप्टेम्बरमा एआई सम्बन्धी वार्ता हुने। चीनी राष्ट्रपति शी जिनपिङको प्रस्तावित सेप्टेम्बर 24 अमेरिका भ्रमण अघि नै हुने सम्भावना। हवस् त, यिनै खबरहरूसँगै बिहान 5:25 बजेको ढोरबारा हाइलाइट सकिएको छ। 7 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने रहेछ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhorbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टिबायोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक